शुभप्रभात संपूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप दार्जिलिङको एफएम 110.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा यहाँहरुले सुनिरहनु भइरहेको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो बिहीबार सन् 2026 सालको अगस्त 13 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको सावन 28 गते। समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि आजको अधिवेशन लिएर यहाँहरू समक्ष उपस्थित भइसकेका छौं। सर्वप्रथम हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। म छिरिङ डोमा साथमा प्राविधिक मित्र चन्द्रलाल ब्राह्मण र उहाँका साथीहरू अनि प्रसारण सहयोगी पेमा साङ्गेको तर्फबाट।

जहाँ विश्वास छ त्यहाँ धर्मको बास हुन्छ, विश्वास नै सत्य औ सत्य नै ईश्वर हुन्। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुतिमा हामी दया र करुणा मानवताको पहिचान विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई प्रस्तुत गर्नको निम्ति आज हामी माझमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी राखी प्रधानज्यू। त श्रोता, अबको क्रममा स्वीकार्नुहोस् राखी प्रधानको प्रस्तुति।

नमस्ते, रेडियो आकाशवाणी खरसाङ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतागणमा म राखी प्रधानबाट हार्दिक अभिनन्दन। हजुरहरूको अघि म मेरो विषय राखिरहेको छु र मेरो विषय रहेको छ दया र करुणा, मानवताको पहिचान। संसारका सबै प्राणीहरूमध्ये मानिसलाई सबैभन्दा श्रेष्ठ भनिन्छ। मानिस शरीरले मात्र मानव हुँदैन, उसमा मानवीय गुणहरू हुनु आवश्यक छ। ती मानवीय गुणहरूमध्ये दया र करुणा सबैभन्दा महत्त्वपूर्ण र जग कल्याण भावना हुन्। वास्तवमा दया र करुणा नै मानवताको वास्तविक पहिचान हो। दया भन्नाले अरूको दुःख र कष्ट देख्दा मनमा उब्जिने सहानुभूति र सहयोग गर्ने इच्छाहरूलाई बुझाउँछ। करुणा भन्दा अझ गहिरो भावना हो, जसले अरूको पीडालाई आफ्नै ठानेर त्यसलाई कम गर्ने निस्वार्थ प्रयास गर्छ। जब कुनै व्यक्तिमा यी दुई भावना जागृत हुन्छ, तब मात्र ऊ भित्रको साँचो मानवता प्रकट हुन्छ। स्वार्थीपन र निष्ठुरीपनले मानिसलाई पशु सम्मान बनाउँछ, जबकि दया र करुणाले उसलाई ईश्वरको नजिक पुर्याउँछ। इतिहास साक्षी छ, संसारमा जति पनि महान व्यक्तिहरू आए, उनीहरू आफ्नो दया र करुणाकै कारण अमर रहे। भगवान बुद्ध, मदर टेरिजा र महात्मा गान्धी जस्ता व्यक्तिहरूले आफ्नो पूरा जीवन दुखी, गरिब र असहायहरूको सेवामा समर्पित गरे। आधुनिक युगमा मानिस भौतिक सुख, सुविधा र पैसाको दौडमा यति व्यस्त हुन्छ कि उसले

आफ्नो यी अमूल्य गुणहरू बिर्सिँदै गएको छ। तर हामीले के बुझ्नुपर्छ भने भौतिक प्रगतिले मात्र समाज सुखी हुन सक्दैन। समाजमा शान्ति, सद्भाव र भातृत्व कायम राख्न एक अर्काप्रति दया र करुणाको भावना हुनु अति आवश्यक छ। कसैका आँसु पुछ्नु, भोकोलाई भोजन गराउनु र असहायलाई सहारा दिनु नै धर्म हो र यही नै मानवताको वास्तविक पहिचान हो। दया र करुणा कुनै कमजोर भावना होइन, यो त मानव मनको सबैभन्दा ठुलो शक्ति हो। हामीले आफ्नो दैनिक जीवनमा साना साना कार्यहरूबाट पनि दया र करुणा प्रकट गर्न सक्छौँ। जब हामी सबैको मनमा यी भावनाहरू जागृत रहन्छ, तब मात्र यो संसारमा बस्न योग्य र सुन्दर बन्नेछ। भनिन्छ, बोली वचनमा दयालुपनले विश्वासको सृष्टि गर्छ, विचारमा दयालुपनले गम्भीरताको सृष्टि गर्छ, दिनमा दयालुपनले प्रेमको सृष्टि गर्छ। हाम्रो हृदयलाई कमल फुलको कोपिलाको रूपमा कल्पना गर्नुपर्छ। जस्तो हृदयले प्रेमको ज्योति, तातोपन र उज्यालोपन पाउँछ, यही कारण हाम्रो विचार अनि भावनाको अन्धकारलाई हटाएर त्यहाँ दया अनि करुणाको बीज उत्पन्न हुन्छ। त्यसपछि प्रेममय करुणाको अनुभव हुन्छ। यस संसारमा सहिष्णुता भन्दा ठुलो तप छैन, सन्तोष भन्दा ठुलो आनन्द छैन र दया भन्दा पवित्र पुण्य छैन। सर्वप्रथम दया अनि करुणा उत्पन्न गर्न किन आवश्यक छ? यो पहिला आफूलाई नै प्रश्न गर्नु अति आवश्यक छ। किनभने सारा सत्व तथा सजीव प्राणीहरू दयालु छन्, प्रत्येक सत्वहरू भित्रैबाट दयालु छन्। यसकारण करुणा उत्पन्न गर्ने मूलभूत तथा मुख्य कारण हामीमा छ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ दया र करुणा, मानवताको पहिचान विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ राखी प्रधान ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

तर अहिले घडी भने हामी असुविधा अनुभव गर्छौँ, तर अभ्यासको समयमा यस्तो छेक्नु र बाधाहरू त्यहाँ हुँदैन। हाम्रै अभ्यासको आफ्नो सीमा छ, अनि अभ्यासमा हामी आफ्नो साथी अनि बैरी अर्थात् शत्रुलाई जोड्नु साँच्चै नै पर्छ। जब हामी ध्यान गर्छौँ त्यस बेला करुणाबाट सोच्ने एउटा सही र उचित समय हुन्छ। दया

करुणा र मानवताको असल मानिसको वास्तविक पहिचान हो। यी तीन गुणहरूले समाजलाई एउटा सुन्दर र बाँच्न योग्य बनाउँछ। यस विषयमा छोटो र पुष्टि व्याख्या निम्न अनुसार छ। दया अरूप्रति देखाउने माया र सद्भाव हो। निस्वार्थ रूपमा अरूको मद्दत गर्नु दया हो। यसले समाजमा आफ्नो विश्वास बढाउँछ। दयाको कारणले गर्दा लुटेरा अङ्गुलीमाला बुद्धको सम्पर्कमा आएर दयाको मूर्तिको परिवर्तन भए। चोर रत्नाकर वाल्मीकि ऋषि भए। चेतनशील प्रयासद्वारा बानी परिवर्तन गरे। जब दयाको भावना मनमा छ भने आफूभित्र काम क्रोध लोभ ईर्ष्या स्वार्थको कुनै स्थान हुँदैन र सधैँ मनमा ईश्वरको बास हुन्छ। करुणा अरूको दुःख देखेर मनमा उब्जिने पीडा हो। दुःखमा परेकाहरूलाई सेवा गर्ने भावना करुणा हो। यसले मानिसलाई परोपकारी बन्न प्रेरित गर्छ। यदि कुनै व्यक्ति भावनात्मक तेवरले ग्रस्त छ भने त्यसबेला उनले बोलेको बानीमा ती विभिन्न अस्थिरता प्रकट भइरहेको हुन्छ अनि त्यसले करुणाशील हृदयलाई विचलित बनाउँछ। करुणाशील हृदय संवेग र भावना अर्थात् रिस ईर्ष्या घमण्ड घृणाबाट उत्पन्न हुँदैन, तर यस्तो मन स्वच्छ चेतनाबाट मनबाट सृष्टि हुन्छ। दान भनेको करुणा हो भन्ने एउटा भनाइ छ। यो सन्दर्भमा भगवान बुद्धको उपदेशहरू दानको साँचो उदाहरण हो। उहाँको साँचो दान अथवा करुणाको प्रतिबिम्ब हो। भगवान बुद्ध जन्मनको कारण नै दया अनि करुणाको साँचो ज्ञान दिनलाई हो।

भगवान रामको अपार हृदयले हामीलाई कसरी दया अनि करुणा जस्ता बीज छर्नु सिकाउनु भयो। दयाद्वारा अहंकार हटाउनु नै पर्छ। दया अनि करुणा प्रथम शिक्षा परिवारभित्रबाट सिक्नुपर्छ। मातापिता, दाजुभाइहरू, दिदीबहिनीहरूको झुन्डबाट नै सुव्यवस्थित छ त्यसलाई अप्नाएर प्रेममय करुणामय सेवामा लाग्नुपर्छ। जुन कुरा हामी घरदेखि बाहिरको

अवस्थाले पर्खिरहेको हुन्छ। दया अनि करुणा नै मानवताको वास्तविक पहिचान हो अनि मानव जीवनको दुई खम्बा पनि हुन्, जसले मानिसलाई अन्य जीवनभन्दा श्रेष्ठ र समाजमा बस्न योग्य बनाउँछन्। यी दुई गुण बिना मानवताको कल्पना पनि गर्न सकिँदैन। प्रत्येक जीवित प्राणीहरूको मनमा दया अनि करुणाको भावना हुनु पर्छ। हामी जब समाजलाई श्रद्धापूर्वक हेर्ने गर्छौँ, तिनीहरूसित चरित्र छ कि छैनन् भन्ने शङ्का उत्पन्न हुनु स्वाभाविक हो। तर प्रेम, धैर्य, सहिष्णुता, धेर निश्चय र दान नै विशेषता हुन् जो मानवताको असल पहिचान हो। उसले अनिब्ध चरित्र निर्माण गर्दछ। हामीले दिनहुँ सयौँ साना साना कार्यहरू गर्दा गर्दै त्यसमा पनि हामीले दया करुणामय भावले गर्ने बानी बसाल्नु पर्छ र यी बानीहरूले हाम्रो बुद्धिलाई एउटा नयाँ रूप दिन्छ। हाम्रो दृष्टिकोण र जीवन परिवर्तन गरिदिन्छ। मानिसहरूद्वारा समाज बनिँदैछ। स्वाभाविकता एवं इच्छाले अभिप्रेरित भएर एउटा समाजमा मानिसहरू माझ सहयोगिता सेवा ठूलो उपलब्धि हो। सेवालाई दुई आधारभूत गुणहरू दया अनि करुणा गर्ने चाहनाद्वारा निश्चित गर्न सकिन्छ। एउटा सुगन्धित समाजलाई यो सब प्राप्त गर्न कुनै कठिनाइ हुनु छैन। समाजको सेवा एवं प्रगतिको विकास कार्यद्वारा भौतिक बन्धनबाट मोक्ष पनि प्राप्त गर्न सकिन्छ। एकत्वको भावना, दया अनि करुणाको मधुर्यद्वारा सबै कुरा प्राप्त गर्न सकिन्छ। जस्तै प्रकृतिले हामीलाई एउटा महान शिक्षा दिन्छ। सूर्यले सबैलाई समान रूपमा प्रकाश दिन्छ र नदीले सबैलाई समान रूपमा पानी दिन्छ। जब प्रकृतिले कुनै भेदभाव गर्दैन भने हामी पनि त दया, सम्मान र प्रेमको व्यवहार गर्न सिक्नुपर्छ। मानिसको साँचो सुन्दरता उसको रूप र सम्पत्तिले होइन, उसको दयालुपन हृदय र असल व्यवहारमा लुकेको हुन्छ। करुणा र सद्भावले भरेको मन नै मानवताको असल पहिचान हो अनि जीवनको सबैभन्दा ठूलो धन हो। जात, धर्म र वर्गभन्दा माथि उठेर सबैलाई सम्मान देख्नु, मानिसले मानिसलाई गर्ने आदर र सम्मान मानवताको पहिचान र संसारको सबैभन्दा ठूलो धर्म हो। अन्तमा, दया र करुणा कुनै कमजोर भावना होइन, यो त मानव मनको सबैभन्दा ठूलो शक्ति हो। धन्यवाद।

यतिन्जेल प्रस्तुत थियो आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना, जसमा श्रोताले सुन्नुभयो दया र करुणा मानवताको पहिचान विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई हामी माझमा प्रस्तुत गर्नुभयो खरसाङ निवासी राखी प्रधान ज्यूले। साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हौस् श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कमा फेरि पनि यस्तै कार्यक्रमहरूलाई लिएर आउने नै छौँ। तितिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै आजलाई बिदा चाहन्छौ। हवस् त।

यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभ प्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो बनाउन लिएर आएका छौं केही आधुनिक गीतहरू कार्यक्रम शुभ प्रभातमा। र आजको यस कार्यक्रममा गुन्जिने स्वर रहेको छ विष्णु कुमार छेत्रीको।

यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति खेतीपातीबारे सल्लाह अन्तर्गत आज कोठेबारी सम्बन्धी केही जानकारी दिइरहेका छौँ। र यहाँहरूलाई याद भएको कुरा हो कि हिजो आज सागसब्जीको भाव दिनोदिन बढ्दै गइरहेको छ, यसर्थ हामीले घरको नजिकै कोठेबारी बनाउनु नितान्त आवश्यक छ। कोठेबारी भन्ने बित्तिकै ठूलो जमिनको एक अंश बुझिन्छ, जसमा एकै किसिमको सागसब्जीहरूको मात्र खेती नगरेर विभिन्न थरीका सागसब्जीहरू लगाएको भरिभराउ ठाउँ हुनुपर्छ। कोठेबारी घरको छेउमा हुन पर्छ, जसले गर्दा हामी जहिले पनि कोठेबारीमा पुग्न सकौँ। हिजोआज सागसब्जीको दाम दिनोदिन बढ्दै गइरहेको हामी पाउँछौँ, पैसा तिरेर पनि हामी ताजा सागसब्जी पाउन सक्दैनौँ। यसकारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलामा पनि हामी सागसब्जी उमार्न सक्छौँ। सर्वप्रथम कोठेबारीलाई राम्ररी बारबेर गर्नुपर्छ, किनभने बारबेर नगरे कुखुरा बाख्रा पसेर कोठेबारीभित्र लगाएको सागसब्जी नष्ट गर्न सक्छ। त्यसपछि बारी राम्ररी खनखान गरिवरि त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ कि सागसब्जीको बारीमा कहिले काँचो गोबर प्रयोग गर्नुहुँदैन। दोब्बर उत्पादन पाउनका निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाए फलन दोब्बर पाउन सकिन्छ। हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने

थरीहरूको कृषि विशेषज्ञहरूसित सोधेर लगाउनु पर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुन पर्छ, किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको राम्रो प्रबन्ध हुँदा समयमा सागसब्जी मौलेर आउँछ अनि घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा गर्न सकिन्छ। र यहाँहरूले सुन्दै हुनुहुन्थ्यो कोठेबारी सम्बन्धी केही जानकारी।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पन्नमा म छिरिङ डोमाको तर्फबाट भनिन्छ श्रोता बिहानै उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ भगवानको पूजा आराधना नगरे तापनि भजन सुन्दा मात्र पनि मनमा एक प्रकारको शान्ति अनुभव हुन्छ यसर्थ अब भने यहाँहरूलाई सुनाइरहेका छौं भजन

0: भजन सुन्दै हुनुहुन्थ्यो लता मंगेशकरको स्वरमा। समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। संसदका दुवै सदनहरूले विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 थप समीक्षाका लागि संयुक्त संसदीय समितिमा पठाउन स्वीकृति दिएको छ। राष्ट्रिय अनुसूचित जाति आयोग एनसीएसईले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई 2024-25 वार्षिक रिपोर्ट प्रस्तुत गरेको छ। गृह तथा सहकारिता मन्त्री अमित शाहले भिडियो कन्फरेन्सको माध्यमले ग्रामीण ज्ञान सेतु एपको शुभारम्भ गर्नुभएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको पूरक परीक्षा 2026 परिणाम घोषित गरेको छ। अनि नाइजेरियामा राष्ट्रमण्डल तलवारबाजी प्रतियोगिताको तेस्रो दिन भारतले 3 स्वर्ण, 1 रजत र 1 काँस्य पदक जितेको छ। अब समाचार विस्तारमा। संसदका दुवै सदनहरूले विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 थप समीक्षाका लागि संयुक्त संसदीय समितिमा पठाउन स्वीकृति दिएको छ। यो विधेयकले विदेशी अंशदान विनियमन अधिनियम 2010 संशोधन गर्नेछ। विधेयकको उद्देश्य विदेशी अंशदानलाई अधिक पारदर्शी र उत्तरदायी बनाउनु हो। गृह राज्यमन्त्री नित्यानन्द राईले यस विधेयकलाई व्यापक परामर्शका लागि संसदका दुवै सदनका सदस्यहरू सम्मिलित संयुक्त संसदीय समितिमा पठाउन लोकसभामा प्रस्ताव प्रस्तुत गर्नुभयो। यस समितिमा अध्यक्षद्वारा नामित लोकसभाका 21 सांसद, सभापतिद्वारा नामित राज्यसभाका 10 सांसद सामेल हुनेछन्। समितिले शीतकालीन सत्रको पहिलो सप्ताहको अन्तिम दिनसम्म आफ्नो प्रतिवेदन दिनेछ। राष्ट्रिय अनुसूचित जाति आयोग एनसीएसईले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई 2024-25 वार्षिक रिपोर्ट प्रस्तुत गरेको छ। यस अवसरमा राष्ट्रपतिले आयोगलाई अनुसूचित जातिका लागि संवैधानिक सुरक्षा उपायहरू अनि कल्याणकारी योजनाहरूको प्रभावी कार्यान्वयनका लागि वर्तमान तन्त्रहरूलाई सुदृढ अनि सुव्यवस्थित गर्ने निर्देश दिनुभयो। सामाजिक न्याय अनि आधिकारिकता मन्त्रालयले भनेको छ, रिपोर्टमा अनुसूचित जातिका लागि संवैधानिक प्रावधानहरूको कामकाजको व्यापक समीक्षा प्रस्तुत गरियो, जसमा अनुसूचित जातिका लागि कल्याणकारी योजनाहरू अनि सामाजिक आर्थिक विकास कार्यक्रमहरूको कार्यान्वयन सम्बन्धमा व्यापक समीक्षाहरू तथा केन्द्र अनि राज्य सरकारहरूसित परामर्शले प्राप्त प्रमुख निष्कर्षहरूको उल्लेख गरियो। गृह तथा सहकारिता मन्त्री अमित शाहले भिडियो कन्फरेन्सको माध्यमले ग्रामीण ज्ञान सेतु एपको शुभारम्भ गर्नुभयो। राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गरिएको यस पहलको उद्देश्य गान्धीनगर, कलोल र सानन्द विधानसभा क्षेत्रका गाउँका नानीहरूमा पढ्ने आदतसित जोड्न अनि उनीहरूको निम्ति गाउँमा नै ज्ञानको व्यापक संसाधन उपलब्ध गराउनु हो। यो एपसित अहिलेसम्म 752 पुस्तकालय जुटिसकेको छ, जबकि 2,80,000 पुस्तकहरूको भण्डार भएको 4 ठूलो पुस्तकालय लयहरूलाई ग्रामीण पुस्तकालयहरूसित जोडिएको छ। श्री शाहले भन्नुभयो, एपको शुभारम्भ पद्मश्री एसआर रंगनाथनको जयन्तीको अवसरमा गरियो, जसले राष्ट्रिय पुस्तकालय दिवसको रूपमा मनाइन्छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले

0: बाह्रौं कक्षाको पूरक परीक्षा 2026 को परिणाम घोषित गरेको छ। विद्यार्थीहरूले डिजी लकर रिजल्ट पोर्टलको माध्यमले result.digilocker.gov.in मा आफ्नो परीक्षा परिणाम हेर्न सक्नुहुनेछ। मिजोरममा हर घर तिरंगा अभियान अन्तर्गत बाइक रैलीको आयोजना गरियो। भाजपा प्रदेश अध्यक्ष तथा विधायक डाक्टर के वेचुवाले सिकुल पुइकन ट्राफिक पोइन्टदेखि रैलीलाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। रैली जारकावट ट्राफिक पोइन्ट हुँदै मिपुई रूनमा समाप्त भयो, जहाँ एक सभा आयोजित गरियो। भाजपाका प्रदेश कार्यालयमा सभालाई सम्बोधित गर्दै बेचुवाले भन्नुभयो, हर घर तिरंगा अभियान सम्पूर्ण देशमा आयोजित गरिन्छ अनि भाजपाको मिजोरम एकाईले यसलाई हरेक वर्ष आयोजित गर्ने गर्दछ। केरलमा आज 3 स्थानहरूमा सशस्त्र बलका ब्याण्डले संगीत कार्यक्रम आयोजित गर्नेछ। हाम्रो संवाददाताले बताएअनुसार स्वतन्त्रता दिवस समारोहको उपलक्ष्यमा संगीत कार्यक्रम आयोजित गरिने भएको हो।
1: नौसेना और वायुसेना आज तिरुवनंतपुरम, कणूर और कोची में राष्ट्रीय एकता को बढ़ावा देने के लिए बैंड का प्रदर्शन करेगी। इसमें तालमेल और अनुशासन के साथ देशभक्ति और लोकप्रिय गानों का प्रदर्शन होगा। वायुसेना का बैंड तिरुवनंतपुरम के निशा गांधी में, कोची सदर नेवल कमांड बैंड एर्नाकुलम के लुलू मॉल में और एजीमाला नेवल अकेडमी बैंड कणूर के थाजे चोबा में प्रदर्शन करेगा। ये कार्यक्रम आज शाम 6 बजे शुरू होंगे। तिरुवनंतपुरम से स्मृति एम पल्लुरुति की रिपोर्ट के साथ समाचार कक्ष से अर्जुन शर्मा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले हिज मन्त्रालयका वरिष्ठ अधिकारीहरूसितको बैठकको अध्यक्षता गर्नुभयो। उहाँले सोशल मिडिया पोस्टमा बताउनुभयो, यो बैठक राष्ट्रिय साधन सहयोग्यता छात्रवृत्ति योजना वर्ष 2026-27 2030-31 जारी राख्ने प्रस्तावमा विचार विमर्शका लागि बोलाइएको थियो। बैठक अवधि मुख्य रूपले योजनाका विभिन्न पक्षहरू अनि विद्यार्थीहरूको सहायताका लागि यसको कार्यान्वयन जारी राख्नमा विचार गरियो। कलकत्ता उच्च न्यायालयले पश्चिम बंगालमा तृणमूल कंग्रेस सरकारद्वारा संशोधित विनियम अन्तर्गत जारी अन्य पछाडिएका वर्ग या ओबीसी ए अनि ओबीसी बी प्रमाणपत्र रद्द गरेको छ। न्यायमूर्ति राजशेखर मान्था अनि न्यायमूर्ति अनुज सिंहको खण्डपीठले भनेको छ, ओबीसी ए अनि ओबीसी बी वर्गीकरण अब राज्यमा लागू हुने छैन। न्यायालयले भनेको छ, पूर्व प्रणाली अन्तर्गत जारी प्रमाणपत्रहरूको वैधता समाप्त भएको छ। यस्ता प्रमाणपत्र भएका व्यक्तिहरूलाई अब सामान्य श्रेणीमा गनिनेछ। ओबीसी वर्गीकरणको यो विवाद वर्ष 2010 पछिको अविदेशीता सम्बन्धी छ, जब तत्कालीन तृणमूल कंग्रेस सरकारले अन्य पछाडिएको वर्ग समुदायलाई दुई श्रेणीमा ओबीसी ए अनि ओबीसी बीमा वर्गीकृत गरेको थियो। त्यसपछि ओबीसी प्रमाणपत्र जारी गर्नमा अनियमितता र भ्रष्टाचारको आरोप लागेको थियो अनि यसलाई कानूनी चुनौती दिएको थियो। तत्कालीन राज्य सरकारले यस आदेशलाई सर्वोच्च न्यायालयमा चुनौती दिएको थियो, तर शीर्ष अदालतले उच्च न्यायालयको निर्णयलाई यथावत राखे। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा व्यापक विरोध प्रदर्शनको मुद्दा अब अन्तर्राष्ट्रिय मञ्चमा आउने भएको छ। अवामी एक्सन कमिटीले विश्वभरिका कश्मीरीहरूलाई पाकिस्तानी सेनाद्वारा राज्य प्रायोजित आतंकको पर्दाफाश गर्न आज विश्वव्यापी विरोध प्रदर्शन गर्न अपील गरेको छ। समितिले मानिसहरूलाई रैलीहरू आयोजना गर्न र पाकिस्तानी सेनाको कथित अत्याचार र हिंसाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न आग्रह गरेको छ। भारतीय जनता पार्टीले पंजाबमा फार्मेसी अफिसर भर्ती परीक्षा प्रश्नपत्र लीक मामिलालाई लिएर राज्य सरकारमाथि जनताले भ्रमित गरेको आरोप लगाउनुभयो। पार्टी प्रवक्ता सम्बित पात्राले हिज नयाँ दिल्लीमा भन्नुभयो, पंजाब अनि हरियाणा उच्च न्यायालयले बाबा फरिद स्वास्थ्य विज्ञान विश्वविद्यालयको पछिल्लो महिना आयोजित परीक्षामाथि रोक लगाउँदै कडा टिप्पणी गरेको छ।
2: पंजाब की सरकार, पंजाब के मुख्यमंत्री भगवत मान जी ने बार बार टीवी के सामने कहा कि कोई पेपर लीक नहीं हुआ था फार्मेसी के एग्जाम में, ये मात्र इरेगुलरिटी का विषय था। और आज जब कोर्ट ने पूरे इस विषय का संज्ञान लिया है तो जनता के सामने सच्चाई आई। एग्जाम को रोक दिया गया है, उसके रिजल्ट अभी नहीं निकलेंगे और विषय अगली हियरिंग तक जा रहे। ये दिखाता है कि चाहे कांग्रेस पार्टी हो चाहे आम आदमी पार्टी, इनके दोहरे मानदंड हैं।
0: नाइजेरियामा राष्ट्रमण्डल तलवारबाजी प्रतियोगिताको तेस्रो दिन भारतले 3 स्वर्ण, 1 रजत र 1 काँस्य पदक जितेको छ। कनाग लक्ष्मी राजेन्द्रन

शान्ति मूल सिर्जिन र सिंह करण सिंहले स्वर्ण पदक हासिल गरेका छन्। त्यही जोयस आशिताले रजत र कुमारेशन पद्म गिशो निधिले काश्य पदक आफ्नो नाम गरेका छन्। प्रतियोगितामा भारतले 8 स्वर्ण 7 रजत र 14 काश्य सहित कुल 29 पदक जितेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। संसदका दुवै सदनहरूले विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026लाई थप समीक्षाका लागि संयुक्त संसदीय समितिमा पठाउन स्वीकृति दिएको छ। राष्ट्रिय अनुसूचित जाति आयोग एनसीएससीले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई 2024-25 वार्षिक रिपोर्ट प्रस्तुत गरेको छ। गृह तथा सहकारिता मन्त्री अमित शाहले भिडियो कन्फरेन्सको माध्यमले ग्रामीण ज्ञान सेतु एपको शुभारम्भ गर्नुभएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको पूरक परीक्षा 2026 परिणाम घोषित गरेको छ। अनि नाइजेरियामा राष्ट्रमण्डल तरवारबाजी प्रतियोगिताको तेस्रो दिन भारतले 3 स्वर्ण 1 रजत र 1 काश्य पदक जितेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

शकुनको शर्मा यहाँहरूले सुन्नुभयो यो गीत भने यो गीत सँगै अब पनि शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम संगीत प्रभा र यस कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ नवीन राईको शर्मा शब्द रविन सिंहको अनि संगीत पनि उहाँकै

श्रोता हामी कार्यक्रमको अन्ततिर छौं र अन्तमा यो अन्तिम सांगीतिक कोशीले यहाँहरू समक्ष राखिरहेका छौं साङ्गे लामक शर्मा संगीत उत्तम लामक अनि शब्द गायक कलाकार स्वयंको र यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट बिदा लिन चाहन्छौ आजको यस कार्यक्रमबाट कार्यक्रम संगीत प्रभाव

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा. विषय रहेको छ कन्टेनर निर्माण सहायता योजना भारतको समुद्री भविष्य निर्माण. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. आज वैश्विक व्यापारमा कन्टेनर आधारित लजिस्टिक्सको योगदान लगातार बढेर गइरहेको छ. संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मेलन यूएनसीटीएडी अनुसार वैश्विक माल व्यापारको लगभग 80% भाग समुद्री मार्गबाट हुँदछ. समुद्री परिवहन अन्तर्राष्ट्रिय वाणिज्यको मेरुदण्ड हो. त्यही कन्टेनरद्वारा माल ढुलाई अन्तर्राष्ट्रिय व्यापारको कुल मूल्यको लगभग 2/3 भाग हो. यो रुझानले वैश्विक आपूर्ति श्रृङ्खलाहरूलाई सुचारू रूपमा चलाउनमा कुशल कन्टेनर लजिस्टिक्सको रणनीतिक महत्वलाई उजागर गर्दछ. हालका वर्षहरूमा भू राजनीतिक तनाव, आपूर्ति श्रृङ्खला अवरोधहरू र परिवर्तनशील डुवानी मार्गहरूले सामानहरूको विश्वव्यापी आवागमनमा कमजोरीहरू उजागर गरेको छ. यूएनसीटीएडीले यी अवरोधहरूले माल डुवानी दर अस्थिरता र समुद्री यातायात नेटवर्कहरूमा दबाव बढाएको देखिएको छ. फलस्वरूप धेरै देशहरूले डुवानी कन्टेनरहरूसहित महत्त्वपूर्ण लजिस्टिक सम्पत्तिहरूको लागि घरेलु उत्पादन क्षमताहरू बढाउनमा बढी जोड दिइरहेको छ. वैश्विक उत्पादन र अन्तर्राष्ट्रिय व्यापारमा भारतको बढ्दो भूमिकाले कन्टेनराइज कार्गो आवागमनको मागमा उल्लेखनीय वृद्धि गरेको छ. यद्यपि निर्यात आयात ईएक्सआईएम व्यापार र द्रुत लजिस्टिक विकासको बावजुद भारतले धेरै हदसम्म आयातित खाली कन्टेनरहरूमा निर्भर रहेको छ. भारतले घरेलु माग पूरा गर्न र पुनस्थान निर्धारण उद्देश्यका लागि प्रत्येक वर्ष लगभग 20 लाख खाली कन्टेनरहरू आयात गर्दछ. यसले कन्टेनर उपलब्धतालाई वैश्विक बजार उतार चढाउ, मालवाहक अस्थिरता र आपूर्ति श्रृङ्खला अवरोधहरूको लागि कमजोर बनाएको छ. सिपिङ कन्टेनरहरू मानकीकृत स्टिल फ्रेम कन्टेनरहरू हो, जुन ट्रान्जिटको समयमा अनलोड र पुनः प्याक नगरी जहाज, रेल र सडकबाट कार्गो डुवानी गर्न प्रयोग गरिन्छ. अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ अन्तर्राष्ट्रिय मानकीकरण संगठन विनिर्देशहरू अनुसार निर्मित यो कन्टेनरले निर्बाध अन्तर मोडल परिवहन र कुशल वैश्विक व्यापारलाई सक्षम बनाउँदछ. सबैभन्दा सामान्य आकारहरू 20 फुट र 40 फुट कन्टेनरहरू हो, जुन कन्टेनर क्षमता मापन गर्ने मानक एकाइ 20 फुट समतुल्य एकाइहरूमा मापन गरिन्छ. यी उदयमान चुनौतीहरूलाई पहिचान गर्दै सरकारले कन्टेनर उत्पादन सहायता योजना सिएमएएस घोषणा गरेको छ. यसले घरेलु उत्पादनलाई प्रवर्धन गरेर र मूल्य श्रृङ्खलाभरि निवेशलाई प्रोत्साहन गरेर भारतमा वैश्विक रूपमा प्रतिस्पर्धी कन्टेनर उत्पादन इकोसिस्टम स्थापना गर्ने लक्ष्य राखेको छ. यो पहलले आयात निर्भरता घटाउने र आपूर्ति श्रृङ्खला लचिलोपनलाई बलियो बनाउने पनि लक्ष्य राखेको छ. यसबाहेक यसले मेक इन इन्डिया, समुद्री अमृतकाल भिजन 2047 र बहुमोडल लजिस्टिक विकास अन्तर्गत सरकारको पहलहरूलाई पूरक बनाउँदछ, जसले भारतको दीर्घकालीन समुद्री र व्यापार महत्वाकांक्षामा योगदान पुर्याएको छ. सिएमएएसको घोषणा संघीय बजेट 2026-27 गरिएको थियो. यो वित्तीय र संस्थागत सहयोग मार्फत प्रतिस्पर्धी घरेलु कन्टेनर उत्पादन उद्योग स्थापना गर्ने लक्षित पहल हो. 5 वर्षमा 10,000 करोडको परिव्ययको साथ प्रस्तावित योजनाले नयाँ उत्पादन सुविधाहरूको स्थापना र अवस्थित एकाइहरूको विस्तारलाई समर्थन गर्छ.

0: गर्दछ। यसले भारतको सिपिङ कन्टेनरको बढ्दो माग पूरा गर्न उत्पादन क्षमता बढाउने लक्ष्य पनि राखेको छ। यो पहलले अवस्थित कन्टेनर उत्पादन क्षमताको लगभग 10 गुणा वार्षिक घरेलु उत्पादन क्षमतालाई 7.5 लाख 20 फिट समतुल्य इकाइहरूसम्म लक्षित गर्दछ। यसले भारतलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी सिपिङ कन्टेनरहरूको भरपर्दो उत्पादकको रूपमा स्थान दिँदै लगभग 80,000 लाख करोडको बजार अवसर उत्पन्न गर्ने अपेक्षा गरिएको छ। सिएमएएस एकीकृत घरेलु रूपमा लङ्गर गरिएको कन्टेनर इकोसिस्टम निर्माण गर्ने फराकिलो रणनीतिको एक तत्त्व हो। फरवरी 2026 बन्दरगाह डुवानी र जलमार्ग मन्त्रालयले भारत कन्टेनर डुवानी लाइन स्थापना गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो समसामयिक समीक्षा। अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस्।

हामी त्यहाँ जान्छौँ जहाँ अरू जानु डराउँछ। समुद्र जतिसुकै दुर्गम वा उथुलपुथुल किन नहोस्, जतिसुकै भयानक किन नहोस्, किनकि यदि हामी त्यहाँ गएनौँ भने समुद्रमा जीवनको अस्तित्व समाप्त हुनेछ, र यदि समुद्रको अस्तित्व समाप्त भयो भने हामी पनि समाप्त हुनेछौँ। यो भनाइ हो पल वाट्सनको। आफ्नो करियर, आफ्नो सबै कुरा जोखिममा पार्ने मान्छे, आफ्नो सम्पूर्ण जीवन समुद्री जीवको संरक्षणका लागि समर्पित गर्ने मान्छे, हजुर, यो कथा हो पल वाट्सनको। आज रङबिरङको संसार कार्यक्रममा उहाँकै जीवनलाई समेट्न चाहन्छौ। नमस्ते, म छिरिङडोमा तपाईँहरू समक्षमा। पल वाट्सनको जन्म 2 डिसेम्बर 1950 सालमा क्यानाडाको टोरेन्टोमा भएको थियो। सानै उमेरदेखि उनको जनावर र प्रकृतिसँग गहिरो सम्बन्ध थियो। उनी प्रकृतिको मनोरम दृश्य र हरियालीप्रति आकर्षित हुन्थे भने जनावरहरूलाई खुबै मन पराउँथे। एक दिन यस्तो भयो कि उनको सम्पूर्ण जीवन नै परिवर्तन भयो। उनले केही सिकारीहरूलाई एउटा बिबर मारेको देखे। त्यो जनावर धेरै पीडामा थियो र उनलाई एकोहोरो हेरिरहेको थियो, मानौ मलाई बचाऊ, मलाई सहायता गर भने जस्तो। त्यति बेला उनी मात्र 9 वर्षको थियो। यो दृश्यले, यो क्षणले ऊभित्र एउटा योद्धा सृजना गर्यो। जति उनको उमेर बढ्दै गयो त्यति उनी प्रकृतिप्रति आकर्षित हुँदै गए। प्रकृति र पशुहरूप्रति उनको आकाङ्क्षा र माया अझ बलियो भयो। 1971 सालमा पल ग्रिन पिसको संस्थापक सदस्यहरूमध्ये एक बने। ग्रिन पिस त्यो संस्था थियो जसले समुद्रमा बस्ने जीवहरूलाई सुरक्षित राख्ने काम गर्थ्यो, विशेष जीव जन्तु तस्करीहरूबाट। पहिले त उनलाई यो ठाउँ उपयुक्त जस्तो लाग्यो, जस्तो उनी चाहन्थे, प्रकृति र पशुहरूलाई सुरक्षित राख्न। तर यस संस्थामा उनले आफूले चाहे जस्तो प्रदर्शन गर्न सकेन। यो संस्थाले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा विश्वास राख्थे। यो संस्थाले पहिले शान्तिपूर्वक पशु तस्करहरूसित बसेर सम्झाउने गर्थे, नमाने सबूतको रूपमा भिडियो बनाएर कोर्टमा लगेर पशु तस्करीहरूलाई सजा दिने काम गर्थे। तर यो प्रक्रिया एकदमै लामो थियो। त्यतिन्जेल पशु तस्करीहरूले समुद्री जीव, व्हेल, डल्फिन र अन्य जीवलाई मारिसक्थे, जसलाई मारेर उनीहरूले ती जीवहरूको पखेटा, दाँत, छाला आदि बेच्ने गर्थे। यो देखेर पल चुपचाप बस्न सकेन। पल अर्कै स्वभावका थिए। धेरैजसो कार्यकर्ताहरूले शान्तिपूर्ण विरोध प्रदर्शनमा विश्वास गरे तापनि पलको निम्ति त्यो पर्याप्त थिएन। उनको लागि व्हेल मरेको हेर्नु र केवल विरोधको चिन्ह बोकेर बस्नु समुद्री जीवको निम्ति कुनै न्याय थिएन। उनी समुद्री जीव हत्या रोक्न उचित कारवाही गर्न चाहन्थे। अन्तत उनी ग्रिन पिसबाट बाहिरिए र 1977 सालमा पलले आफ्नो संस्था सी सेफर्ड कन्जर्भेसन सोसाइटी सुरु गरे। यो संस्थाको एउटै उद्देश्य थियो, समुद्री जीवनको रक्षा गर्नु। सी सेफर्ड प्रसिद्ध भयो आफ्नो साहसी र आक्रामक रणनीतिका लागि, अथवा भनौँ हिंस्रक प्रवृत्तिको कारण। यो संस्थाले शान्तिपूर्वक होइन तर व्हेलमाथि आक्रमण गर्ने जहाजहरूलाई ध्वंस गर्थे र कहिलेकाहीँ

सिकारीलाई रोक्न उनीहरूले सिकारीको जहाजको बाटोमा अवरोध उत्पन्न गर्थे भने कहिले काहीँ आफ्नै जहाज सिकारीहरूको जहाजसँग ठोकाउन पनि पुग्थे। उनीहरूले मानिसहरूलाई कहिले हानि पुर्याएन, तर उनीहरूले त्यो सबै गरे जसले समुद्री जीवनलाई बचाउन सहायता गर्छ। अवैध माछा मार्ने र व्हेल सिकारीहरूलाई पछ्याउने सी सिफर्डको सफलताका कथाहरू अविस्मरणीय छन्। एउटा अभियानमा उनीहरूले दक्षिणी महासागरमा अवैध जापानी व्हेल सिकार गर्ने गतिविधिलाई रोकेका थिए। यस अभियानमा उनीहरूले सयौं व्हेललाई बचाएका थिए। अर्को उनीहरूले पश्चिम अफ्रिकामा विशाल अवैध माछा मार्ने सञ्जालहरू उजागर गरेका थिए। उनीहरूले थन्डर नामक जहाज पनि फेला पारेका थिए जुन अवैध रूपमा वर्षौंदेखि माछा मार्दै थिए र त्यो जहाज इन्टरपोलको मोस्ट वान्टेड सूचीमा थियो। तीन महासागर पार गर्दै लामो पिछा परेपछि सी सिफर्डले यसलाई घेरा हाल्यो, तर यसलाई समात्नु अघि नै चालक दलले जहाजलाई छिन्नभिन्न पार्यो र डुबायो। तर सी सिफर्डले यी सबै कुरा रेकर्ड गरिरहेका थिए र तिनीहरूको अपराध उजागर गरे। यी कार्यहरूले गर्दा मीडिया र सरकारको ध्यान उनीहरूप्रति आकर्षित भयो। धेरै पर्यावरण दलहरूले उनीहरूको प्रशंसा गरे भने कति शक्तिशाली देशहरू र कम्पनीहरू उनीहरूबाट खुसी थिएनन्। विशेष गरी जापान उनीहरूबाट असन्तुष्ट थियो, कारण जापानबाट धेरै विद्यार्थीहरू व्हेलको शोध कार्यको नाम गरेर हजारौंको संख्यामा व्हेल मार्ने गर्थे। पलको समुद्री जीव हत्या रोक्ने हिंसात्मक प्रक्रियाले जीव तस्करीहरूमा ठूलो बाधा उत्पन्न भइरहेको थियो। सबैजना पलको यो तरिकासँग सहमत भएनन्। धेरै सरकारले यसलाई खतरनाक भने। यिनीहरूको लागि पल खलनायक जस्तै बने। कोस्टारिका जस्ता देशहरूले पनि उनलाई अपराधी आतंकवादी भने, यहाँसम्म कि उनको विरोधमा मुद्दा पनि लगाएको थियो। 2012 कोस्टारिकाको अनुरोधमा पललाई जर्मनीमा पक्राउ गरियो अनि उनको घरमै नजरबन्द राखियो, तर उनी त्यो नजरबन्दबाट भागे। पल आफ्नो स्थान परिवर्तन गर्दै केही वर्षसम्म हिरे, तर लुकेर बस्दा पनि उनले आर्टिकदेखि अन्टार्क्टिकसम्म विश्वभरि समुद्री फेरा गोठालाहरूको सञ्चालनको नेतृत्व गरिरहे। पछि सबै कुरा शान्त भएपछि उनी आफ्नो देश फर्किए। समयसँगै सी सिफर्डभित्र भिन्नताहरू बढ्दै गए। आन्तरिक असहमति बढ्दै गएपछि 2022 पलले सी सिफर्डबाट राजीनामा दिए। उनले नयाँ सुरुवात गरे, क्याप्टन पल वाटसन फाउन्डेसन खोलेर र जोन पल देउरिया द्वितीय नामक एउटा नयाँ जहाजबाट समुद्री जीव उद्धार अभियान फेरि सुरु गरे। आज पनि उनले आफ्नो लडाई जारी राखेका छन्। उनी भन्छन् कि हरेक वर्ष लाखौं समुद्री जीवहरू मारिन्छन्, व्हेलदेखि डल्फिनसम्म, कछुवादेखि सार्कसम्म। अवैध माछा मार्ने काम चलिरहेको छ र जलवायु परिवर्तनले महासागरलाई न्यानो बनाइरहेको छ अनि कोरल चट्टानहरूलाई ब्लिज गरेर प्रजातिहरूलाई हानि पुर्याउने कार्य भइरहेको छ। यसलाई रोक्न हामीले अहिले नै पाइला चालेनौं भने बचाउनको निम्ति केही पनि बाँकी रहने छैन। उनको यो भनाइमा प्रकृति प्रेम र समुद्री जीव जन्तुको सुरक्षाको चिन्ता स्पष्ट रूपमा देख्न पाइन्छ। पललाई पक्राउ गरियो, देशबाट निर्वासित गरियो, बदनाम गरियो, तर उनले कहिले हार मानेनन्। यदि साहस र दृढ विश्वास छ भने एउटा व्यक्ति सरकार बिना पनि सम्पूर्ण राष्ट्रसँग लड्न सक्छ भन्ने उनको जीवनले बताउँछ। उनको सङ्घर्षले समुद्री जीव जन्तुको संरक्षण र वातावरणीय चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको छ। पल वाटसनले वन्यजन्तुका रक्षकहरू, फ्रेन्ड्स अफ द वुल्फ, फन्ड फर एनिमल्स, रोयल सोसाइटी फर द प्रोटेक्सन अफ एनिमल्स र सियरा क्लब लगायत धेरै अन्य संस्थाहरूसँग संलग्न भएर पशुहरू र वातावरणप्रतिको आफ्नो प्रेम साझा गरेका छन्। वन्यजन्तु साथै समुद्री जीव जन्तु

संरक्षणको उनको प्रयासको लागि उनलाई जेनेसिस पुरस्कार, जर्ज एचडब्ल्यू बुस डेली पोइन्ट अफ लाइट अवार्ड र अमेरिकन सिटिजनसिप अवार्डबाट सम्मानित गरिएको थियो। उनलाई एनिमल राइट्स हल अफ फेममा पनि समावेश गरिएको छ। वाटसनका धेरै पुस्तकहरूमा सेफर्ड अफ द सी, ओसन वरियर र सिल वर्स समावेश छन्। वित्तचित्त वाटसनमा उनको जीवनको वृत्तान्त प्रस्तुत गरिएको छ। यसर्थ पल वाटसनको जीवन कथा सुन्दा उनको जीवनबाट हामीले प्रकृति र जीव जन्तुप्रति जिम्मेवार बन्नुपर्छ भन्ने शिक्षा पाउन सक्छौ। रङबिरङको संसार कार्यक्रममा आज पल वाटसनको जीवनको रङ यहाँहरूले सुन्नुभयो। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र अहिलेलाई आज्ञा चाहन्छौ कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङटोमा। नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। कार्यक्रम योजना अब यहाँहरू समक्ष लिएर आएका छौँ र यस कार्यक्रममा यहाँहरूले अटल पेन्सन योजना सम्बन्धी केही जानकारी पाउनुहुनेछ, साथै केही फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन पनि गराउनेछौँ र कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: दीदी नौकरी लग गई।
1: अरे वाह बधाई हो, तो अब तो ढेर सारी शॉपिंग।
0: हाँ दी नया मोबाइल।
1: अरे रुको शहजादे, सैलरी से पहले खर्चे।
0: इंस्टेंट लोन भी तो मिलता है।
1: पहले बजट बनाना सीखो फिर खर्च करो।
0: पर दीप
1: देखो कमाई का एक हिस्सा हमेशा बचाना चाहिए, लेकिन पार्टी देने से नहीं बचोगे तुम।
0: हाँ दी पार्टी मेरी बजट तुम्हारा।
1: अच्छा
2: RBI कहता है
3: सही वित्तीय बर्ताव करे आपका बचाव।
4: अब लागू जानकारी तरफ विषय अटल पेंशन योजना। यो योजना भारत सरकारद्वारा सञ्चालित गरिएको महत्वपूर्ण सामाजिक सुरक्षा योजना हो। यसको मुख्य उद्देश्य असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा निम्न आय भएका मानिसहरूलाई वृद्ध अवस्थामा नियमित पेन्सनको सुविधा प्रदान गर्नु हो। यो योजना विशेष गरी भविष्यमा आर्थिक रूपमा सुरक्षित जीवन बिताउन सहयोग पुर्याउने उद्देश्यले ल्याइएको हो। यस योजनामा सहभागी व्यक्तिले आफ्नो उमेर र रोजेको पेन्सन रकम अनुसार नियमित रूपमा निश्चित रकम योगदान गर्नुपर्छ। 60 वर्षको उमेर पुगेपछि सहभागीले निश्चित मासिक पेन्सन प्राप्त गर्छ। यस योजना अनुसार मासिक पेन्सनको रकम छनौट गर्न सकिन्छ। यसले वृद्धावस्थामा दैनिक आवश्यकताहरू पूरा गर्न आर्थिक सहयोग पुर्याउँछ। अटल पेन्सन योजनाको अर्को महत्वपूर्ण पक्ष भनेको सहभागीको मृत्यु भएपछि उनको पति वा पत्नीलाई पनि पेन्सनको सुविधा प्राप्त हुन सक्नु हो। त्यसैले यस योजनाले व्यक्तिसँगै परिवारको आर्थिक सुरक्षामा पनि योगदान पुर्याउँछ। निष्कर्षमा भन्ने हो भने अटल पेन्सन योजना भविष्यका लागि बचत गर्ने र वृद्ध अवस्थामा आर्थिक सुरक्षा प्राप्त गर्ने उपयोगी योजना हो। विशेष गरी असंगठित क्षेत्रमा कार्यरत मानिसहरूले यस योजनामा सहभागी भएर आफ्नो भविष्यलाई सुरक्षित बनाउन सक्छन्। त्यसैले यस योजनाबारे जनचेतना फैलाउनु र योग्य व्यक्तिहरूलाई सहभागी गराउनु आवश्यक छ।

0: यी मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो अटल पेन्सन योजना विषयमा कार्यक्रम योजनामा। र अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित वर्ष 2024 र 2025 को लागि 115 कलाकारहरूलाई संगीत नाटक अकादमी फेलोशिप र सम्मान प्रदान गर्नुहुनेछ। संसदका दुवै सदनहरूले विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 थप समीक्षाका लागि संयुक्त संसदीय समितिमा पठाउन स्वीकृति दिएको छ। यो विधेयकले विदेशी अंशदान विनियमन अधिनियम 2010 संशोधन गर्दछ। विधेयकको उद्देश्य विदेशी अंशदानलाई अधिक पारदर्शी र उत्तरदायी बनाउनु रहेको छ। राष्ट्रिय अनुसूचित जाति आयोग एनसीएससीले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई 2024-25 वार्षिक रिपोर्ट प्रस्तुत गरेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको पूरक परीक्षा 2026 परिणाम घोषित गरेको छ। विद्यार्थीहरूले डिजी लकर रिजल्ट पोर्टलको माध्यमले results.digilocker.gov.inमा आफ्नो परीक्षा परिणाम हेर्न सक्नेछन्। पंजाब र हरियाणा उच्च अदालतले पंजाबमा 454 फार्मेसीका प्रमुखहरूको नियुक्ति प्रक्रियालाई सितम्बर 2017 सुनवाई नभएसम्म रोक लगाएको छ। केरलममा आज 3 स्थानहरूमा सशस्त्र बलको ब्याण्डले संगीत कार्यक्रम आयोजना गर्नेछ। आकाशवाणीको विशेष श्रृंखला पर्सन बिहाइन्ड द स्टोरी अन्तर्गत आज विंग कमाण्डर विवा सिंह, स्क्वाड्रन लिडर वैशाली भण्डारी र मेजर प्रजक्ता पी निकमको साथ बातचीत प्रसारण गरिनेछ। यो बातचीत आकाशवाणीको एफएम गोल्ड च्यानलमा आज बिहान 9:10 प्रसारित गरिनेछ। मौसम विभागले आज ओडिसा र पश्चिम बंगालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौं केही फिल्मी गीतहरू।

0: 好，那我来测。
1: सैनिकों की शौर्य गाथा।

0: রয়েছে এবং তিনি ইঙ্গিত দিয়েছেন ওয়াশিংটন এই গুরুত্বপূর্ণ জলপথের ওপর নিজেদের নিয়ন্ত্রণ বজায় রাখতে চায়। সমাজ মাধ্যমে দেওয়া এক পোস্টে মার্কিন রাষ্ট্রপতি জানান, সামরিক ও রাজনৈতিকভাবে দুর্বল হওয়ার কারণে ইরান মার্কিন যুক্তরাষ্ট্রের পদক্ষেপের বিরুদ্ধে কোনো পাল্টা জবাব দিতে পারছে না। উত্তর বঙ্গোপসাগরে গভীর নিম্নচাপ বলের সৃষ্টির পূর্বাভাস দিয়েছে ভারতের আবহাওয়া দপ্তর। এর প্রভাবে আজ ওড়িশা ও গাঙ্গেয় পশ্চিমবঙ্গে অতি ভারী বৃষ্টির সম্ভাবনা। আবহাওয়া দপ্তর জানিয়েছে কর্ণাটক, পূর্ব উত্তরপ্রদেশ, গুজরাট, তামিলনাড়ু, করাইকল, পুদুচেরি, গোয়া, রাজস্থানে ভারী বৃষ্টির পরিস্থিতি বজায় থাকতে পারে। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। সংসদের বাদল অধিবেশনের আজ শেষ দিন। রাষ্ট্রপতি দ্রৌপদী মুর্মু আজ নতুন দিল্লিতে সঙ্গীত নাটক একাডেমি ফেলোশিপ ও পুরস্কার প্রদান করবেন। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार प्रवेश राईबाट सुन्नुहोस्। असममा बाढीको गम्भीर स्थितिबीच पश्चिम बङ्गाल सरकारले छिमेकी राज्यलाई सहयोग गर्नका लागि मुख्यमन्त्री राहत कोषबाट 10 करोड रुपियाँ आर्थिक सहायता दिने घोषणा गरेको छ। विधानसभाको विशेष अधिवेशनमा हिजो मुख्यमन्त्री शुभेन्दु अधिकारीले असमको बाढीको स्थितिलाई भयानक बताउँदै सो घोषणा गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, असममा बाढीको कारणले अहिलेसम्ममा 100 भन्दा अधिक मानिसहरूको मृत्यु भइसकेको छ। उहाँले भन्नुभयो, असमसित पश्चिम बङ्गालको विशेष सम्बन्ध छ, त्यसैले यस घडीमा राज्य असमको साथमा छ। उहाँले बताउनुभयो, सिक्किम, मणिपुर र छत्तिसगढ सहित केही राज्यहरूले पनि असमका लागि सहायता दिने घोषणा गरेको छ भने पश्चिम बङ्गालले पनि मुख्यमन्त्री राहत कोषबाट 10 करोड रुपियाँ दिनेछ। कलकत्ता उच्च न्यायालयले पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेस सरकारद्वारा संशोधित विनियम अन्तर्गत जारी अन्य पछाडिएका वर्ग अर्थात् ओबिसी ए अनि ओबिसी बी प्रमाणपत्र रद्द गरेको छ। न्यायमूर्ति राजशेखर माथा अनि न्यायमूर्ति अनुज सिंहको खण्डपीठले भनेको छ, ओबिसी ए अनि ओबिसी बी वर्गीकरण अब राज्यमा लागू हुने छैन। न्यायालयले भनेको छ, पूर्व प्रणाली अन्तर्गत जारी प्रमाणपत्रहरूको वैधता समाप्त भएको छ। यस्ता प्रमाणपत्र भएका व्यक्तिहरूलाई अब सामान्य श्रेणीमा गनिनेछ। ओबिसी वर्गीकरणको यो विवाद वर्ष 2010 पछिको अवधिसित सम्बन्धित छ, जब तत्कालीन तृणमूल कङ्ग्रेस सरकारले अन्य पछाडिएको वर्ग समुदायलाई 2 श्रेणीमा वर्गीकृत गरेको थियो। त्यसपछि ओबिसी प्रमाणपत्र जारी गर्नमा अनियमितता अनि भ्रष्टाचारको आरोप पनि लागेको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो विधानसभामा पश्चिम बङ्गालका सबै विधानसभा सिटहरूमा विधायक सेवा केन्द्र खोल्नको साथै त्यसको सञ्चालनको लागि आर्थिक सहायता दिने घोषणा गर्नुभएको छ। यी सेवा केन्द्रहरूको नाउँ नेताजी सुभाष चन्द्र बोस सेवा केन्द्र राख्न अनिवार्य हुनेछ। राज्य सरकारले यस्ता केन्द्रहरूलाई सञ्चालन गर्नका लागि हरेक महिना 30,000 रुपियाँ आर्थिक सहयोग दिनेछ। मुख्यमन्त्रीले भन्नुभयो, सेवा केन्द्रहरूका लागि केही शर्तहरू पनि राखिएको छ। सेवा केन्द्रको नाम नेताजी सुभाष चन्द्र बोसको नाममा राख्नुपर्नेछ। यस अतिरिक्त राज्यको सूचना एवं सांस्कृतिक विभागद्वारा नेताजीको धोती पन्जाबी लगाएको तस्विर उपलब्ध गराइनेछ अनि त्यस तस्विरलाई सेवा केन्द्रमा राख्न अनिवार्य मानिएको छ। दार्जिलिङ म्युनिसिपालिटी इम्प्लोइज युनियन तथा दार्जिलिङ म्युनिसिपालिटी पेन्सनर्स युनियनको संयुक्त पहलमा कर्मचारी तथा पेन्सनर्सहरूले विभिन्न माग राख्दै नगरपालिका कार्यालय अगाडि धरना प्रदर्शन गरेका छन्। लामो समय बितिसक्दा पनि पिएफ, ग्रेच्युटी तथा पेन्सन सम्बन्धी रकम प्राप्त नभएको भन्दै कर्मचारी तथा पेन्सनर्सहरूले नगरपालिका प्रशासन समक्ष तत्काल समस्या समाधानको माग गरेका छन्। युनियन पक्षले सम्बन्धित विषयमा पटक पटक नगरपालिका प्रशासनको ध्यान आकर्षण गराउँदै आए पनि हालसम्म समस्या समाधान नभएको दावी गरेका छन्। उनीहरूले अब थप ढिलाइ नगरी पिएफ, ग्रेच्युटी तथा पेन्सन सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न नगरपालिका प्रशासनसँग माग गरेका छन्। दार्जिलिङ पुल बजार खण्ड अन्तर्गत बिजनबारी पुल बजार ग्राममा पर्ने बिजनबारी बजार नजिकै छोटा रङ्गित खोलामा डुबेर एक महिलाको दुःखद निधन भएको खबर प्राप्त भएको छ। महिलाको पहिचान स्थानीय रुम्बहादुर ग्राम निवासी अनुमानित 39 वर्षीय मनिषा प्रधान थामीको रूपमा भएको छ। घटनापछि प्रशासनले मृतकको शव उद्धार गरी पोस्टमार्टमका लागि दार्जिलिङ पठाएको खबर प्राप्त भएको छ। अनि मौसम विभागले उत्तरी बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र रहेको अनुमान गरेको छ। यसको प्रभावले आज ओडिसा र पश्चिम बङ्गालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: प्रिय श्रोतावर्ग, आज हामी कार्यक्रम सृजना लिएर हजुरहरू समक्ष उपस्थित भएका छौँ र म स्वयं प्रकाश आङ्खिम र मसँग आज कार्यक्रम प्रस्तुत गर्न हुने दुईजना अतिरिक्त साहित्यकारहरू हुनुहुन्छ। उहाँहरू मध्ये एकजना हुनुहुन्छ विजय बान्तवा कैलाशी, जसले नेपाली साहित्यलाई धेरैवटा किताबहरू दिएर समृद्ध तुल्याइसकेका छन्। उनले सर्वप्रथम त कविता सङ्ग्रह रिसा भुइँ प्रकाशमा ल्याएका हुन्। त्यस पश्चात नियात्र सङ्ग्रह पनि उहाँले लेख्नुभएको छ, जुन नेपाली साहित्यमा धेरै कमी अनुभव गर्दछौँ हामी। क्षितिज खोज्दा नियात्र सङ्ग्रहको नाम छ। आख्यानमा त उहाँले धेरै राम्रो कलम चलाउनु भएको छ र विशेष आख्यानको रूपमा उहाँलाई हामी चिन्दछौँ, जुनको हत्या कथा सङ्ग्रह उहाँले प्रकाशमा ल्याइसकेका छन् भने उपन्यासको क्षेत्रमा पनि उनको कलम निरन्तर रूपमा चलिरहेको छ। उहाँले भ्रमित नामक उपन्यास लेख्नु भएको छ भने निकै चर्चामा आएका मित्यांसा अनि उत्ताल उपन्यास पनि उहाँको हातबाट सृजना भएको हामी पाउँछौँ। त्यसरी नै भर्खरै मात्र उहाँले उद्वेग नामक कविता सङ्ग्रह प्रकाशमा ल्याएर नेपाली साहित्यलाई अर्पण गरिसक्नु भएको छ। नेपाली साहित्यमा विजय बान्तवा कैलाशी एउटा प्रचलित नाम हो। उहाँले मैले भनेका यी रचनाहरू पुस्तकाकारमा उहाँले नेपाली साहित्य मन्दिरमा चढाइसक्नु भएको छ र आज हामी उहाँलाई यस स्टुडियोमा स्वागत गर्दछौँ अनि सुन्नेछौँ उहाँका कतिपय रचनाहरू र यसको सुन्नको निम्ति हामी लालायत भइरहेका छौँ। त्यसै गरी डुवर्स भेगबाट भर्खरै नाम चल्दै गरेको एकजना कवि हामी समक्ष हुनुहुन्छ। उहाँ हुनुहुन्छ दुर्गा राई चामलिङ। सामाजिक सञ्जालतिर पनि उहाँले प्रशस्तै रूपमा आफ्नो रचनाहरू हामी पाउँछौँ। उनले मुर्राको रिस नामक एउटा कविता सङ्ग्रह अगावि प्रकाशमा ल्याइसकेका छन्। हामी सुन्ने नै छौँ दुर्गा राई चामलिङको कविताहरू पनि, अनि यसरी नै विजय बान्तवा कैलाशीजीको पनि हामी कतिपय कविताहरू हामी अहिले सुन्ने छौँ। र म भएँ प्रकाश आङ्खिम। म मूलत कथा लेखनमा अग्रसर छु र मेरा चारवटा कथा सङ्ग्रह प्रकाशित भइसकेको छ। ती हुन् निर्वासित जिन्दगीहरू सबैभन्दा पहिला, त्यहाँदेखि सुन पसिना, त्यहाँदेखि ह्याङम्यानको चिठी, अनि अन्तमा आएर बजार भर्नबारी। यी कविताहरू मेरा प्रकाशित भइसकेका छन् र अहिले म तपाईँहरूलाई एउटा कथा सुनाउँछु। र मैले कथा सुनाउनुभन्दा अघि म विजय बान्तवा कैलाशीज्यूलाई आफ्नो रचना प्रस्तुत गर्नको निम्ति अनुरोध गर्दछु।
1: नमस्कार। विशेष मेरो यो कविता चाहिँ बाउमाथि लेखिएको छ। आमाको कविता थुप्रै लेख्नेहरू छन्। हुनसक्छ आमासित धेरै लगाउ हुन्छ बाबुभन्दा, अनि त्यही कारणले गर्दा सायद सबैले आमाका कविता लेखेका होलान्। र मैले चाहिँ एउटा बा भन्ने कविता सिर्जना गरेको छु र मेरो कविताको शीर्षक छ बा। उनी स्वाभिमानी र अभिमानी थिए, अस्तित्व र धैर्य थिए, आकाश र धरती थिए, उनी मेरा बा थिए। उनी दुःखको आँधीलाई रोक्ने पहाड थिए, समस्याको छाललाई रोक्ने दिवाल थिए, घरको विश्वास र हिम्मत थाम्ने तुरी खाँबा थिए। देउता जस्तै एउटा मान्छे थिए, उनी मेरा बा थिए। बाको आँखाबाट म उदाउँदै गरेको घाम हेर्थेँ, आकाशको ठुलो जुन बाकै काँत्ने र झुन्डिएको देख्थे। बाले खोक्दा भूत प्रेत भाग्थ्यो, बाले गाएको गीतमा डल्लै प्रकृति नाच्थ्यो। जब बाले मादल बजाउनुहुन्थ्यो मलाई दसैँ आए जस्तै लाग्थ्यो, जब बाले मुरली फुक्नुहुन्थ्यो चित्त दुखेर मलाई रुन मन लाग्थ्यो। मलाई बाकै औँली समातेर हाट बजार घुम्न मन पर्थ्यो, बाले किनिदिएको मुरैको डल्ला नै खान मन पर्थ्यो, बाकै काँधमा चढेर संसार हेर्न मन पर्थ्यो, बाकै अङ्गालोमा सधैँभरि बस्न मन पर्थ्यो। एक दिन बाले मलाई अक्षर चिनाउनु स्कुल पुर्याउनु भयो, अक्षर चिनेपछि ठुलो मान्छे बनाउनु कलेज पुर्याउनु भयो। त्यही दिनदेखि म बासित टाढिँदै गएँ। समय हुर्किएर जवान भएपछि मैले बालाई भुल्दै गएँ। एक दिन म बादेखि धेरै टाढो भएँ, जब मैले बालाई छोडेर परदेशतिर लागेँ। बाले फोन गरिरहनुहुन्थ्यो र सुकसुकाउँदै घर बोलाउनुहुन्थ्यो। अब म बुढो भएँ, घर आइज छोरा, तेरो मुख हेर्छु, सुम्निमा र पारुहाङलाई तेरो निम्ति बलबिन्ती माग्छु। बादलले आकाशलाई डम्म ढाकेको त्यो बिहान बाको होइन काकाको फोन आयो। उसको आवाज मेरो कानमा बजारियो, घराइज, तेरो बा बित्नु भयो। चुटियो मनको धागो र सिधै खस्यो मुटु घरको दलानमा। आशा निराशा व्यथा र बिछोडले पहिलिएको भएको बन्द आँखाले मलाई नै पर्खिरहनु भएको रहेछ। अनेकौँ यादहरू सम्हालि नसक्नु मायाहरू र थुप्रै आशिषहरू मेरो निम्ति छोडेर बाता कहिले नबोल्ने ईश्वर जस्तै ढुङ्गा हुनुभएछ। मैले बालाई डाँडाबारीमा रोपेर आएँ, कहिले मर्दैन भन्थे मेरो बा, ऊ त मरिसकेछ अनि म त बेसारा भइसकेछु। जिन्दगीको यात्रामा अब त म एक्लो भएछु, म त ठुलो भएछु। धन्यवाद।
0: आहा, कति राम्रो कविता सुन्न पाइयो बा। एउटा परिवारको निम्ति एउटा संसार नै हुन्छन्, सबैको बा यस्तै हुन्छन्। विजयजीले यस कविता सुनाएर मलाई पनि आफ्नो स्वर्गीय पिताको झल्झली याद आयो। बाहरू यस्तै हुन्छन्, बाकै काँध चढेर हामी संसार हेर्छौँ, बाकै औँली पक्रेर हामी आफ्नो दुई खट्टामा उभ्ने कोसिस गर्छौँ। बाले जहिले पनि आफ्नो छोराछोरीको निम्ति सुखमय भविष्यको कामना गरेका हुन्छन् अनि छोराछोरीले बाको त्यो इच्छा पुरा गर्न कतिले सक्छन् कतिले सक्दैनन्। यस मिठो कविताको निम्ति म विजय बान्तवा कैलाशीजीलाई मुरी मुरी धन्यवाद दिँदछु।

0: प्रिय श्रोतावर्ग, हामीसँग मैले अघि भनिहालेँ युवा कवि मुर्दाको रिस कविता सङ्ग्रहका लेखक दुर्गा राई चामलिङ छन्। हामी उनीबाट पनि एउटा मिठो कविताको आशा गर्छौँ।
1: नमस्कार। सृजना कार्यक्रममा प्रस्तुत हुनु पाउँदा डुवर्सबाट त्यो गर्मीबाट यहाँ आइपुगेको छु। धेरै धेरै आकाशवाणी खरसाङलाई धन्यवाद दिन चाहन्छु र यहाँ प्रकाश हाङखिम सर, विजय बान्त वा कैलाची कवि हुनुहुन्छ, उहाँहरूसँग एउटै टेबलमा यसरी कविता आफ्नो सृजना वाचन गर्नु पाउँदा आफूलाई नि गर्वित महसुस गरिराखेको छु। अनि प्रकाशज्यूले भन्नुभए अनुसार मेरो मुर्दाको रिस नभएर मुर्दाको देश हो। यो केही महिना अघि मात्रै प्रकाशनमा आएको छ। यही मुर्दाको देश कविता सङ्ग्रहबाटै म तपाईँहरूलाई एउटा कविता सुनाउन चाहन्छु। मेरो कविताको शीर्षक रहेको छ मानचित्रमा मेरो देश। विशाल

ब्रह्माण्डमा म यति बेला देश खोज्दैछु, तिमीले विजयको विकुल फुकिरहँदा म चुपचाप चुपचाप भूगोलको एक कुनामा मानचित्र हेर्दैछु, मेरो देश खोज्दैछु। तिमीले र मेरो बाले कोरेको सीमारेखाभित्र मेरो घर, मेरो खलियन, मेरो कोरेसो बारी र मेरी आमाले मेरो नाल झुन्ड्याएको बुढो फलेदोको रुख परेन। तिमीले विजयको लामलस्कर द्वीपहरू बालिरहँदा तिम्रै छायाले मेरो घरको भविष्य अन्धकारमय छ। तिम्रा हुङ्कारहरूले थर्किएर यति बेला मेरा घरका भित्ताहरू चर्किँदैछ, ढल्दैछ सम्राटको सीमारेखाहरू। त्यही चर्किँदै गरेको सीमारेखाको एक कुनामा यति बेला म मानचित्र हेर्दैछु, मेरो देश खोज्दैछु। तिमीले निर्माण गरेका औद्योगिक विकास, साइबर सीमा, सञ्जाल प्रविधिको विकुलभित्र मेरो देश कोमामा निदाइरहेछ। यति बेला सांस्कृतिक भूगोलमा म मानचित्र हेर्दैछु, मेरो देश खोज्दैछु। तिमीले कोरेको सनातन विरासतभित्र मेरो धर्म, मेरो कर्तव्य अनि जिम्मेवारी सबै कैद भएको छ। बोल्नु नपाउनुको प्रतिबन्धमा मेरा विरोधका आवाजहरू राके जुलुस गर्न ताम तयार छ। यति बेला त्यही राके जुलुसको उज्यालोमा म मानचित्र हेर्दैछु, मेरो देश खोज्दैछु। धन्यवाद। फेरि पनि आउनेछु तपाईँहरू समक्ष यो कवितापछि र पुनः कार्यक्रम।

बोल्नु नपाउनुको प्रतिबन्धमा मेरो विरोधको आवाजहरू राके जुलुस गर्न ताम तयार छ। यति बेला त्यही राके जुलुसको उज्यालोमा म मानचित्र हेर्दैछु, मेरो देशको देशु। धन्यवाद, फेरि पनि आउनेछु तपाईँहरू समक्ष यो कवितापछि र पुनः कार्यक्रम।

0: अब फेरि हामी विजय बान्तवा कैलाशीज्यूबाट एउटा छोटो मिठो कविता सुन्नेछौँ।
1: धन्यवाद। अहिले अब झरीको समय छ र यो झरीकै कविता पढ्नु पर्यो र स्वीकार्नुहोस् यो मेरो झरी कविता। मेरो कविताको शीर्षक छ झरी। टाउको माथिबाट जब दुःखको झरी खस्छ आँगनभरि र बग्छ ओह्रालै ओह्रालो भत्काउँदै छातीको कमलो कान्लाहरू, सम्झन्छु जब झरी पर्छ र त्यो झरी आफूले सोचेको जस्तो हुँदैन नि, तब झरीले ढुङ्गाको बर्सात गरोस् भन्छु। जहिले पनि म सोचिबस्छु नझरोस् आकाशबाट प्रेम बगाउने झरी, न भत्काइदियोस् हत्केलामा जमेको यादको पोखरी, न चुटाइदियोस् हृदयमा फुलेको सेतो सुनखरी, न च्यातिदियोस् सम्झना उडेको छाता र न बगाइदियोस् माया बिसाउने चौतारी। तर जब झरी खस्छ र त्यो झरी आफूले सोचेको जस्तो हुँदैन नि, तब झरीसँग आँधी बसास मिसोस् भन्छु। लाग्छ झरीले नझारिदियोस् पातमा अल्झेको सम्झनाको थोपा, नभत्काइदियोस् मायाले भिजेको छातीको कमुलो ढिस्कना, नछोपिदियोस् कालो कुहिरोले मनभरि सजाएको रङ्गीन सपना। तर जब झरी आउँछ र त्यो झरी आफूले सोचेको जस्तो हुँदैन नि, तब बादलमा आगो लागोस् भन्छु। सम्झिरहन्छु सम्झना रोपेको मलिलो बारीमा, नपसोस् कहिले धमिलो भलहरू, रमाउँदै बस्ने मायाको बस्तीहरूमा नझरोस् कहिले पहिलोहरू। तर जब झरी आउँछ र त्यो झरी आफूले सोचेको जस्तो हुँदैन नि, तब फाटेको बादलसँग भल पहिलो मिसोस् भन्छु। धन्यवाद।
0: दामी कविता। यस कविताको निम्ति म फेरि पनि आन्तरिक हृदयबाट उनलाई बधाई दिँदछु र झरी उनले एकदमै समय सान्दर्भिक अनि यसमा आफ्नो जिन्दगीका कुराहरू झरी मार्फत उनले यसरी पस्केका छन् र अब हामी एउटा छोटो र मिठो कविता भाइ दुर्गा राई चामलिङबाट सुन्नेछौँ।
2: धन्यवाद। तपाईँहरूको कविता तपाईँहरूको कथा सुनिसकेपछि म त मन्त्रमुग्ध भइसक्यो। फेरि तपाईँहरू समक्ष एउटा छोटो कविता लिएर आइरहेको छु, जो चाहिँ मुर्दाको देशदेखि बाहिर मुर्दाको देश कविता सङ्ग्रहमा परेको छ नि। यो कविताको शीर्षक छ कोक्ल्याटो। कोक्ल्याटो अलिकति अनौठो शब्द सुन्नु पाउला, यसलाई सतै रूपमा बुझ्दाखेरि यसको अधबेस्रो शब्द मानिलिउँ कोक्ल्याटो। बगिरहेको हावा टक्क अडिएपछि सोध्नु मैले बाँचिरहेको प्राणको मूल्य कति, जानी जानी देब्रे हिँड्नेहरूलाई सोध्नु दाहिने हिँड्नुको अर्थ के, सधैँ बगिरहेको नदी टक्क रोकेपछि सोध्नु बिना कारण झरिरहने आँसुको मूल्य कति, पूर्वबाट उदाउने घाम पश्चिमबाट उदायो त दिशाको के दोष, दिशालाई सोध्नु बाटो त निरन्तर हिँडिरहेकै हुन्छ गन्तव्य नपुगिन्जेलसम्म, बाटो त निरन्तर हिँडिरहेकै हुन्छ बटुवाले बाटोको दिशा बिरायो त कम्पासको के दोष, बाटालाई सोध्नु सबै शाश्वत सत्य मात्र कहाँ हुन्छ, देखेका दृश्य दुनियाँ जति ढाँटहरूको निश्चितातामा अन्धाधुन्ध विश्वास गरिन्छ त

0: निर्दोष नजरको के दोष, कोही बेला मनको कुरा सुनिन्छ, कोही बेला मस्तिष्कको कुरा सुनिन्छ, कोही बेला मनको कुरा सुनिन्छ, कोही बेला मस्तिष्कको कुरा सुनिन्छ, मन र मस्तिष्क बीच द्वन्द चलिरहन्छ त हृदयको के दोष, हृदयको के दोष। धन्यवाद
1: र भाइ दुर्गा राई तामलिङलाई धेरै धेरै धन्यवाद दिँदै एउटा नयाँ शब्द कोक्ल्याटो यहाँ सुन्न पाइयो र यस्ता हामीले नसुनेका कथाहरू कुराहरू पनि शब्दहरू पनि हामीसँग छन् र उनलाई धन्यवाद दिँदै अझ एउटा कविता विजय बान्तवा कैलाशज्यूबाट छोटो मिठो कविता सुनाइदिने आग्रह गर्दछु।
2: धन्यवाद, फेरि पनि कविता लिएर आएको छु तपाईँको समक्षमा र यो कविताको शीर्षक छ अखबार। तातो अखबारको तातो पन्नामा खेल्छ भुतभुते औँलाहरू र चक्र मेटाउने तर्कर गर्छ अखबारको तातो अक्षर समातेर। ठ्यास गन्ध आउँछ अक्षर कुहेको कि समाचार पत्र कुहेको कि कुहुँदैछ ती औँलाहरू जसले घामको कसम खाएर झरझराउँदो अक्षरहरू नाङ्गो पार्ने गर्थ्यो। टुटुल्का उठाउने ती असिना किन आउँदैन ह आजकल त्यो डढेको अखबारहरूमा। हिउँ बोकेर कञ्चनजङ्घालाई टोपी ओढाउने त्यो तातो हातको औँलीहरू किन काँपिबस्छ आजकल लेख्नलाई अखबारको रुन्चे पन्नाहरूमा। सायद चम्चा बनेको छ त्यो कलम यतिखेर राजनीतिको चिप्लो दलदलमा चुर्लुम्ब डुबेर। हुनसक्छ त्यसले निलाम गरेकै छ आफैलाई बन्डलभित्र गान्धीको नक्सा पिछे लुकेर। दुब्लाएको पहेँलो घाममा किन सन्चोले बग्न पाउँदैन त्यो हरियो टिस्टा। समय नचिनेर किन बन्द भइरहनु पर्छ त्यो क्यापिटलको ठुलो गाडी। फलामको आँखा बोकेर चिच्याउँछ आजकल टाइगर हिलले त्यो भुकभुकेलाई। फलामको आँखा बोकेर चिहाउँछ आजकल टाइगर हिलले त्यो भुकभुकेलाई अनि रुन्छ बेसरी शताब्दीदेखि उभिएको त्यो गीताङ्गे डाँडा खोज्दै आफ्नै अस्तित्वलाई। सुमिलो मञ्चले पनि पर्खी बस्छ आजकल कुनै अपरिचित एउटा गोर्खे बाघलाई। त्यो न्यानो घाम ताप्ने अक्षरहरू किन कसरी अस्ताए छ आगो बल्ने अखबारको पन्नाहरूमा अचेल। पुर्नेको जुन पनि टहट लाग्नै छोडेको छ अखबारको भित्ताहरूमा अचेल। रगत सुकेर पानीको कलम तिक्ख छ यति बेला। लवस्तरा बनेको छ त्यो कलम। सायद त्यो कलम गर्भिणी छ यतिखेर। तर ए गर्भिणी कलम तैले जन्माउनु छ अब आगोको अक्षर। दन्दनी सल्काउनु छ अखबारको भित्ता र हल्लाउनु छ त्यसले जरा गाडेको भुइँ। अखबारको भित्तामा आगो जस्तै रातो अक्षरहरू पढेर फुटोस् त्यो शासकको आँखा र थरथर काँपोस् अखबार समाउने त्यसको फलामे हात। धन्यवाद।
1: अखबार अहिलेको जमानामा सबैभन्दा टाढो हुने भनेको नै अखबार अनि पत्रकार भनिन्छ र हामीले अखबार कस्तो हुनुपर्ने र कस्तो नहुनुपर्ने र अब चाहिँ अखबारले कस्तो गर्नुपर्ने भन्ने कुरा कविता मार्फत हामीले सुन्न पायौँ। र प्रिय श्रोतावर्ग अब अन्तिम एउटा कविता दुर्गा राई चामलिङबाट सुन्नुहोस्।
0: कविताको शीर्षक फक्रिन नसकेको रातो गुलाब। काँडै काँडा बीच कोपिलाएका एउटा रातो गुलाब काँडाकै सुरक्षामा रमाइरहन्छ, काँडाकै नजिक हाँसिरहन्छ। गुलाफले रमाउनु र गुलाफले हाँस्नु पाउनु भनेको काँडाको निकट्न मात्र हो। बजारको सस्तो गल्लीमा बजारको सस्तो भाउमा काँडाहरू नै गुलाबको खुल्ला मोल गरिरहन्छ। सुरक्षा दिने बहानामा गिद्धे दृष्टि लगाइरहन्छ, भोको बसहरू राल चुहाइरहन्छ, एउटा मौका पर्खिरहन्छ। गुलाबले कोपिलाउनु भनेको खुल्ला यौन चुनौती दिनु हो। माटोको दुर्गन्धित फर्टिलाइजमा उभिएर संसार हेर्नु भनेको उसले सुकुमार भर्जिनिटीको खुल्ला विज्ञापन गर्नु हो। प्रेमको रङ रातो, युद्धको रङ रातो, गुलाबको रङ पनि रातो, अनि रातै हुन्छ रजसल्लाको रगत पनि। रातो रङको मूल्य नबुझ्दै हत्या हुन्छ गुलाबको। नारा हुन्छ, जुलुस हुन्छ, चक्कजाम हुन्छ सडकमा। हत्याराहरू नि जुलुस गरिरहन्छ, नारा लगाइरहन्छ वी वान्ट जस्टिस, वी वान्ट जस्टिस भन्नेहरूले नि कोर्टको खल्तीमा गुलाब लुकाइरहन्छ, मौका पर्खिरहन्छ हत्या गर्न गुलाबको।
1: वाह, दामी कविता। प्रिय श्रोतावृन्द, यो कवितासँगै अब यो सृजना कार्यक्रम यही अन्त भएको घोषणा गर्दछु र म मेरा साथीहरू विजय बान्ता कैलाशी अनि दुर्गा राई चामलिङदेखि तपाईँहरूदेखि बिदा लिँदछु। धन्यवाद।
0: धन्यवाद।

0: कौशलयुक्त कुशल र संस्कारित भए देश शक्तिशाली र विकसित हुने दिशामा अघि बढ्छ र यसै दिशामा प्रधानमन्त्री नरेन्द्र मोदीको यो ठूलो कदम हो। नशा समाजको एउटा ठूलो र घातक कुसंस्कार हो, यसबारे प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट भनिसक्नु भएको छ। यसले राष्ट्रलाई नराम्रो प्रकारले प्रभावित पनि गर्दछ, यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हजुर सर, तपाईँले भन्नुभएको जस्तै युवा राष्ट्रको शक्ति हुन्। युवाको सोच, ऊर्जा र कर्मले नै राष्ट्रको भविष्य निर्धारण गर्छ। तर जब यही युवा लागुपदार्थको कुलतमा फस्छन्, तब केवल एउटा व्यक्तिको भविष्य मात्र होइन, परिवार, समाज र अन्तत राष्ट्रको विकास नै प्रभावित हुन्छन्।
0: हजुर,
1: त्यसैले नशामुक्त युवा विकसित भारत केवल एउटा नारा होइन, सन् 2047 विकसित भारत निर्माण गर्ने राष्ट्रिय संकल्प पनि हो।
0: हजुर,
1: आज भारतका लगभग 65% भन्दा अधिक नागरिक 35 वर्ष भन्दा कम उमेरका छन्।
0: हजुर,
1: यही युवा शक्ति भारतको सबैभन्दा ठूलो शक्ति हो। तर यही शक्ति नशाको चपेटमा पर्यो भने विकसित भारतको सपना अधुरो रहन सक्छ। विकसित राष्ट्र त्यति बेला मात्र बन्छ जब त्यस राष्ट्रको नागरिक स्वस्थ, शिक्षित, अनुशासित, जिम्मेवार र चरित्रवान हुन्छ।
0: दिपाजीले तपाईँ यो भन्नुहुँदैछ कि देश विकसित तब हुन्छ जब देशको युवा शक्ति विकसित हुन्छ।
1: हजुर,
0: र युवा शक्ति विकसित त्यति बेला हुन्छ जब युवा शक्तिमा संस्कार छ, कौशल छ, गुण छ, अनि राष्ट्रप्रति समर्पण छ, र कुनै पनि गलत नशा या कुव्यसनको ऊ शिकार छैन, होइन चित्राज्यू?
1: तर सर, सबैभन्दा दुःखद पक्ष के हो भने धेरै युवाहरूले आफू नशाको लतमा परेको कुरा सुरुमा स्वीकार गर्न नै सक्दैनन्।
0: हजुर हजुर,
1: उनीहरूलाई लाग्छ म यो लतबाट जब चाहियो तब छोड्न सक्छु। तर वास्तविकता फरक हुन्छ। लागु पदार्थले बिस्तारै मानिसको इच्छा शक्ति कमजोर बनाउँदै लैजान्छ, सोच्ने क्षमता घटाउँछ, निर्णय गर्ने शक्ति कम गराउँछ, पछि आफ्नै लतको कैदी बन्न पुग्छ र अपराधी गतिविधिमा पनि लिप्त हुन्छ। सुरुमा धेरैले रमाइलो वा साथीहरूको दबाउमा लागु पदार्थ प्रयोग गर्छन्, तर पछि त्यही बानी लत बन्छ र जीवन नै बर्बाद हुन पनि सक्छ। यदि हाम्रो युवा पुस्ता स्वस्थ, अनुशासित, शिक्षित र नशामुक्त रह्यो भने विकसित भारतको सपना अवश्य साकार हुन सक्छ।
0: अनि यसको निम्ति 107 अभियान राखिएको छ, होइन चित्राज्यू? प्रत्येक आइतबार युवाहरूलाई यसबारे जागृत गर्न र नशा मुक्त बनाउने विशेष पहल पनि गरिएको छ, होइन? यसबारे प्रधानमन्त्री नरेन्द्र मोदीजीले भन्नुहुन्छ,
2: यही इस अभियान का उद्देश्य है। इसलिए हम सबको ये संकल्प लेना है, हमारे युवा नशे और ड्रग्स के खतरों को समझे, हर तरह से जागरूक रहे और उससे दूर रहे। और इस संकल्प में अब राष्ट्रीय नशा मुक्त युवा अभियान की बड़ी भूमिका है। आपकी ऊर्जा, अलग अलग बैकग्राउंड के 1 करोड़ से अधिक युवा पैदा हुए संकट भी बताएं और बाहर निकलने के सामूहिक प्रयत्न का रास्ता भी दिखाया। नाट्य मंच छोटा था, लेकिन जैसा उन्होंने कहा आओ हम नाटक देखें, ये नाटक नहीं था, ये हम लोगों के लिए एक बहुत बड़ा संदेश था, हमें जगा रहा था, हमें जूझने के लिए प्रेरित कर रहा था। जब कोई युवा अगर ड्रग्स के एडिक्शन में फंस जाए तो केवल एक युवा नहीं हारता, एक सपना हार जाता है, एक परिवार हार जाता है, पूरा का पूरा परिवार टूट जाता है, समाज से भी नफरत का शिकार बन जाता है। नशा केवल शरीर को नुकसान नहीं पहुंचाता, नशा एक मां की मुस्कान छीन लेता है, नशा एक पिता के सपनों को चूर चूर कर देता है, एक बहन की राखी की उम्मीद को कमजोर कर देता है, एक छोटे भाई का आदर्श छीन लेता है।

0: घर के बुजुर्ग हर दिन इस दर्द को जीते हैं कि उनका अपना बच्चा धीरे धीरे खुद को खो रहा है। और जब परिवार में समाज में ऐसा होता है और कहीं ना कहीं राष्ट्र की शक्ति भी कमजोर पड़ जाती है और इसलिए दुश्मन देश भी षड्यंत्र करके हमारे देश के युवाओं को इस नशे की लत में खींचने के लिए कोई कोशिश बाकी नहीं रखते हैं। ड्रग सप्लाई कर करके कमाई करना और हमारे जैसे देश को तबाह करना, ये भी उनकी आतंकी साजिश का हिस्सा होता है। हर एक युवा को नशे के चुंगल में फंसने से बचाना है।
1: चित्राजी, प्रधानमन्त्रीले स्पष्ट भन्नुभयो, दुश्मन देशहरूले हाम्रो देशको युवाहरूको भविष्य बर्बाद गर्न, ड्रग्स तस्करीद्वारा आतंकवादी वित्त पोषण र युवा शक्तिलाई छिन्न गरी देशलाई कमजोर गर्ने प्रयास पनि गरिरहेका छन् र नशा गर्नले स्वयंको भविष्य, घर, परिवार, देश र समाजमाथि यसको नराम्रो असर पर्छ। स्वयं प्रधानमन्त्री मोदीजीले भन्नुभयो र यसकै निम्ति यो नशा मुक्त युवा अभियान सुरु गरिएको हो र यसबारे तपाईँ के भन्नुहुन्छ?
2: जीवनमा कहिलेकाहीँ तनाव आउँछ सर, असफलता पनि आउँछ, तर साथीहरूको दबाउ पनि अवश्य नै आउन सक्छ। तर ती समस्याको समाधान नशापान कहिले हुन सक्दैन। नशाले समस्याबाट मुक्त गर्दैन, तर नयाँ समस्याहरू थप्दै लैजान्छ। त्यसैले आजको आवश्यकता भनेको युवालाई सही दिशा, सही शिक्षा र सही संगत र सही प्रेरणा दिनु हो। साथै नशाले युवाको स्वास्थ्य, शिक्षा, रोजगारी, परिवार र भविष्यमा पनि गम्भीर नकारात्मक प्रभाव पार्छ। यसले देशको सामाजिक तथा आर्थिक विकासलाई पनि कमजोर बनाएर लैजान्छ। साथै सरले जस्तै भन्नुभयो, घर र परिवारमाथि पनि नराम्रो असर पार्छ, होइन सर? जस्तै नशाको लतले घर परिवारमा धेरै गम्भीर समस्याहरू ल्याएको हामीले देखिरहेका छौँ, जसमा आउँछ आर्थिक विनाश। नशामा धेरै पैसा खर्च हुन्छ, ऋण बढ्छ, घरको आवश्यक खर्च जस्तै खानपिन, औषधि, नानीहरूको पढाइमा पनि असर पर्न जान्छ।
1: घरमा कुलतमा परेको नानीले चोर्ने, घरको बहुमूल्य सामान बेच्ने, अनि आफ्नो घरमा मात्रै होइन छर छिमेकमा पनि सरसामान चोर्ने, सरकारी सम्पत्ति चोर्ने, यो सब एउटा नराम्रो बानी बेहोरा सिक्छ।
2: त्यसरी नै सर, घरेलु हिंसा र झगडा पनि बढ्न सक्छ सर। जस्तै नशाले मानिसको व्यवहार नै बदलिन्छ भन्छ नि सर, रिस उठ्छ, झगडाहरू बढ्छ। रिस उठेपछि धेरै जस्तो घरेलु हिंसाका घटनाहरू नशाले गर्दा नै हुन्छन्। सम्बन्धहरू पनि झगडा भएपछि टुट्न जान्छ सर। जस्तै पति पत्नीको सम्बन्ध, आमा बाबा, छोरा छोरीको बीचको सम्बन्ध बिग्रिन्छ सर, विश्वास हराउँछ घरमा सर, र धेरै जसो परिवार विघटन हुन पनि सक्छ। साथै घर परिवारमा यसरी झगडाहरू भइरह्यो भने सर मानसिक तनाव पनि आउँछ है सर। परिवारका सदस्यहरूमा डिप्रेसन भनिन्छ नि सर, अहिलेको डिप्रेसन, तनाव, चिन्ताहरू बढ्न जान्छ। खास गरी श्रीमती र नानीहरूमा, जस्तै घरको पुरुषले, घरको ठुलो मान्छेले नै नशा पान गरिराख्छ भने सर, श्रीमती र नानीहरूमा एकदम ठुलो प्रभाव असर पर्न गएको हामी देख्छौँ। नानीहरूमाथि असर पर्छ। बाबा आमा नशालु भए नानीहरूको पढाइ, मानसिक विकास र भविष्यमाथि पनि गम्भीर असर पर्न जान्छ सर।
1: हजुर हजुर। चित्राज्यू,
2: हजुर सर,
1: तपाईँले नशा पानको दुष्प्रभाव र प्रधानमन्त्री नरेन्द्र मोदीको देशको युवाहरूप्रतिको चिन्तनलाई व्याख्या गर्नुभयो। चित्राज्यू, युवाहरूलाई नशा मुक्त राख्न के कति प्रभावी उपायहरू गर्न आवश्यक छन्?
2: हजुर सर, उपायहरूमा प्रथममा त आउँछ युवाकै भूमिका सर। युवाहरूले नशा विरुद्ध जनचेतना फैलाउने, स्वस्थ जीवनशैली अपनाउने र आफ्ना साथीहरूलाई गलत सङ्गतबाट बचाउने काम गर्न सक्छन् सर। र अर्को आउँछ परिवारको जिम्मेवारी पनि। परिवारमा बालबालिका र युवासँग खुल्ला संवाद गर्नुपर्छ। कसैलाई नशाको समस्या भए लुकाउनु हुँदैन। चिकित्सकीय उपचारहरू हुन्छन् सर, परामर्श पनि हुन्छन् र पुनर्स्थापनाको केन्द्र पनि सहयोगमा लिनुपर्छ सर।
1: हजुर हजुर।
2: साथै विद्यालय र समाजको पनि योगदान आउँछ सर।
1: हजुर।
2: विद्यालय, कलेजहरू, युवा क्लबहरू हुन्छ सर, स्थानीय संस्था र समुदायले पनि नियमित रूपमा नशा विरोधी कार्यक्रमहरू, खेलकुद, योग, ध्यान तथा सांस्कृतिक गतिविधि सञ्चालनहरू गर्नुपर्छ सर। अभियान अन्तर्गत प्रत्येक आइतबार कला

0: संस्कृति, खेलकुद र ध्यान सम्बन्धी गतिविधि सञ्चालन गर्ने योजना पनि उल्लेख गरिन्छ सर।
1: अनि युवाहरूको शक्तिलाई त्यतापट्टि डाइभर्ट गर्न पर्यो। अर्को चित्राज्यू,
0: हजुर सर,
1: मलाई लाग्छ कि नानीहरूलाई सानैदेखि संस्कार जस्तै पूजा पाठ, पुरानो प्राचीन कालमा के भनिन्थ्यो भन्दाखेरि प्रात काल उठिकर रघुनाथ माथ मात पिता गुरु नावही माथ, यानि स्वयं भगवान श्रीराम बाल्यकालमा उहाँकी आमा कौशल्यले शिक्षा दिनुहुन्थ्यो र प्रातःकाल सूर्योदय भन्दा अगाडि उठ्नु र उठेर हात मुख धुने बित्तिकै सबभन्दा पहिला माता पिता र गुरुलाई ढोक्नु, यो परम्परा थियो र घरदेखि नै संस्कार नानीहरूलाई आध्यात्मिक संस्कार, नानीहरूलाई पूजा पाठ, नानीहरूलाई राम्रो कथा प्रेरक कथाहरू सुनाएर, यसरी पञ्चतन्त्रको कथाहरू सुनाएर मोटिभेट गर्ने र पहिला अब तपाईँ हामीलाई पनि हाम्रा बाजे बज्यूहरूले हामी सानो हुँदा सुत्ने बेलामा कथा सुनाउनु हुन्थ्यो र मलाई पनि सानैमा कथा सुनाउँदा पुरा रामायणको कथा सानैमा सुनाइदिनु भएको थियो, महाभारतको कथा, यस्तो अनेकौँ कथाहरू र सायद त्यो प्रवृत्ति अहिले छ कि छैन? अहिले सबै मोबाइलमा हुन्छ, ओछ्यानमा जाने बित्तिकै मोबाइल।

0: हामीले विद्यालयतिर हेऱ्यौँ भने एउटा व्यापार जस्तो नै भइरहेको छ शिक्षाको क्षेत्रमा पनि. अनि त्यसमा एउटा चाहिँ हटाउनुको लागि पहिला त हामीले परिवारदेखि नै त्यो सुरुवात गर्नु पर्यो. परिवारदेखि नै नानीहरूलाई कस्तो संस्कार दिनुपर्ने त्यो हामीमा, त्यो नानीहरूलाई संस्कार दिनुभन्दा पहिला आमा बाउले सिक्नुपर्छ अहिलेको जमानामा चाहिँ यसो विचार गरौँ भने. किनभने नानीहरूलाई कुनै कुरा सिकाउनु हो भने फर्स्टमा नानीहरूले भनेको भन्दा पनि देखेर उनीहरूले
1: सिक्छन्,
0: धेरै कुराहरू सिक्छ. त्यही कारणले अब आमा बाउ कुन बाटोमा हिँडिरहेको छ त्यो नानीले आमा बाउको व्यवहार हेरेर नै नानीहरू पनि त्यही बाटोमा लाग्ने गर्छ. र आमाहरू गलत, आमा बाउ गलत दिशामा चलिरहेको छ भने नानीहरू पनि गलत दिशामै जान्छ. तर नानीहरूलाई सही दिशामा लाउनु भने आमा बाउ पनि सही दिशामै लाग्नु पर्यो. र आमा बाउ सही दिशामा लागिरहेको छन्, नानी पनि त्यही बाटोमा लाग्ने हुन्छ. र यसो विचार गर्दा चाहिँ नानीहरूलाई पनि अहिले हामीले आध्यात्मिक विचारधारातर्फ पनि अलिकति लानु चाहिँ जरुरी नै छ जस्तो लाग्छ.
2: दिपा राणाज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले नशा मुक्त युवा भारतको संकल्प लिनु भएको छ र उहाँले भन्नुहुन्छ नशाले व्यक्ति, परिवार, समाज र सबभन्दा ठूलो राष्ट्र नष्ट गर्ने काम गर्दछ र आतंकवादी गतिविधिहरू र विश्वका दुश्मन देशहरू भारतको युवा शक्तिलाई नष्ट गर्ने प्रयास गरिरहेका छन्, होइन? र यसमा तपाईँ के भन्नुहुन्छ?
0: सर, भनौँ भने हाम्रो माननीय प्रधानमन्त्री यो कुरामा लागिरहनु भएको छ र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले बारम्बार भन्नुहुन्छ कि विकसित भारत निर्माणका लागि सबैभन्दा ठुलो शक्ति युवा हुन्. र सर, उहाँले युवाहरूलाई खेलकुद, नवप्रवर्तन, अनुसन्धान, उद्यमशीलता र राष्ट्र सेवामा लाग्न प्रेरित गर्नु भएको छ र लागू पदार्थबाट टाढा रहन पनि आग्रह गर्नुभएको छ. भारतको केन्द्रीय गृह मन्त्री अमित शाहले पनि लागू पदार्थको तस्करी र अवैध कारोबार विरुद्ध शून्य सहनशीलता अर्थात्
2: कठोर कारवाही,
0: हजुर, टोलरेन्सको नीति अप्नाएको बताउँदै यस विरुद्ध सबै सुरक्षा निकायले अझ प्रभावकारी रूपमा परिचालन गरेको उल्लेख गर्नुभएको छ.
2: माने भारतलाई नशा मुक्त बनाउन गृह मन्त्रालयले पनि ठुलो कदम चालेको छ.
0: र उहाँको अनुसार लागू पदार्थ विरुद्धको लडाई केवल कानूनी अभियान मात्र होइन सर, र यो समाजको भविष्य जोगाउने अभियान पनि हो. र सर, भारतको राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले पनि विभिन्न अवसरमा युवाहरूलाई स्वस्थ जीवनशैली अप्नाउन, नशाबाट टाढा रहन र राष्ट्र निर्माणमा आफ्नो ऊर्जा समर्पित गर्न प्रेरित गर्नुभएको छ. र उहाँले शिक्षित, स्वस्थ र नैतिक युवा नै विकसित भारतका सच्चा निर्माता हुने बताउनु भएको छ.
2: हजुर, चित्राज्यू, दिपाज्यूले नशा मुक्त भारत निर्माणमा घर, परिवार, समाजको भूमिकाको महत्व बारे प्रकाश पार्नुभयो, यसमा तपाईँ अझै केही थप्न चाहनुहुन्छ?
1: हजुर सर, करिब 1,98,00,000 नानी र किशोर किशोरीहरू आज मादक पदार्थ सेवनले ग्रसित छन्. भारत सरकारले देशका सर्वोच्च न्यायालयलाई दिएको आँकडा अनुसार 20 वर्ष वा त्योभन्दा कम उमेरका 13% नानीहरू र युवाहरू ड्रग्स सेवनले ग्रस्त छन्, जुन वास्तवमा एउटा ठूलो चिन्ताको पनि विषय हो. यद्यपि यसमा बालक र युवाहरूको संख्या सर्वाधिक छन्, भारत सरकारले नशा मुक्त युवा समाजको रचनाको निम्ति नेशनल नार्कोटिक हेल्पलाइन सुरु गरेको छ, जसमा नशाको लतमा परेका नानी र युवाहरूलाई नशा मुक्त बनाउन कसरी मदत गर्न सकिन्छ भन्ने विस्तृत जानकारी उपलब्ध गराइएको छ. त्यसरी नै भारत सरकारले नेशनल एन्टी ड्रग्स निशुल्क हेल्पलाइन नम्बर 1800110031 सुरु पनि गरेको छ. भारतको सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयले जारी गरेको यस हेल्पलाइन नम्बरमा नशाको सेवनमा आदि भएको व्यक्ति वा परिवारलाई तत्काल काउन्सिलिङ र रिहेबिलिटेसन सेन्टर जानकारी प्रदान गरिन्छ. भारतको नाबालिग न्याय कानून 2015 बमोजिम नशाको लतले आदि भएका नानीहरूलाई नशा मुक्त उपचार र संरक्षणको विशेष प्रावधान गरिएको छ. भारतमा गैर सरकारी संस्था सबै अनुसार 15 वर्ष भन्दा कम उमेरका नशाको लतले आदि बनेका झण्डै 63.6% नानीहरूको सफल उपचार पनि नशा मुक्त बनाउने ठूलो लक्ष्य हासिल गरेको छ. जस्तै कतिपय विदेशी शक्तिहरूले पनि भारतका युवाहरूलाई नशा युक्त गराउने ठूलो षड्यन्त्र गरेको पनि हामी पाउँछौँ.
2: जो प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुहुँदैछ,
1: विशेष गरी पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश र नेपालबाट ड्रग्स छिराउने र ड्रग्सको धन्दा गर्न धेरै अन्डरवर्ल्ड ग्याङहरू सक्रिय देखिन्छन्.

0: भारत सरकारको संकल्प नशा मुक्त युवा भारत बनाउने र युवा शक्तिद्वारा 2047 सम्म विकसित राष्ट्र निर्माणका लागि मादक पदार्थ तस्करी विरुद्ध कडा कानूनहरू र कठोर दण्ड आदिको प्रावधान गरिएको छ। र भारतीय न्याय संहितामा गरिएका कठोर कानूनी प्रावधानहरूले यस्ता ड्रग्स तस्करहरूको तस्करी माथि ठूलो नियन्त्रण गर्न सफल पनि सिद्ध हुँदै गएको छ। जस्तै सीमा सुरक्षामा खटिएका हाम्रा सीमा सुरक्षा बल बीएसएफ, सशस्त्र सीमा बल एसएसबी, भारत तिब्बत सीमा सुरक्षा बल आईटीबीपी, केन्द्रीय रिजर्व पुलिस बल सीआरपीएफ सहित पुलिस प्रशासनको कडा निगरानीले ड्रग्स तस्करीको धन्दालाई रोक्नमा ठूलो काम पनि गरिरहेको छ सर।
1: हजुर,
0: र यसको उदाहरण हाम्रो दार्जिलिङ पहाड तराई डुवर्सको कुरा गर्यो भने सर, दार्जिलिङ मिरिक खरसाङ साथै कालिम्पोङ सिलगढी अलिपुरद्वार जलपाइगुडी कोचबिहार आदि क्षेत्रमा पनि समय समयमा एन्टी ड्रग्स अभियान चलाइएको, ड्रग्स तस्करहरूको पक्राउ गरेको, उनीहरूबाट प्रतिबन्धित लागू औषधिहरू जब्त गरेको तीव्र हुँदै गएको हामी पाउँछौ। यसले ड्रग्सहरूको तस्करी गर्न कठिन मात्र होइन असम्भव बनाउने कदमको रूपमा पनि देखिन्छ र पनि लुकी छुपी ड्रग्सको ओसार प्रसार अझै पनि देखिन्छ। जसलाई पूर्ण रूपले निर्मूल पार्नु हो भने केवल प्रशासन मात्र नभएर आम जनता आम समाजको भूमिका पनि महत्वपूर्ण छ सर। यसैले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले भारतका या नशामुक्त भारत बनाउन ठूलो र साहसिक कदम चाल्नु भएको स्पष्ट हामी देख्छौ।
1: भारतका युवाहरूलाई नशामुक्त
0: बनाउन, हजुर सर,
1: हजुर। र दिपाज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले जुन एउटा ठूलो संकल्प र देशको शक्ति युवा शक्तिलाई दिशा दिने र युवा शक्तिलाई नशा मुक्त बनाउने जुन अभियान चलाउनु भएको छ र यो अभियान 100 साताको अभियान हो। प्रत्येक सातामा केही न केही कार्यक्रम र हाम्रो तपाईँको अनि समाजको प्रत्येक अभिभावकको यो जिम्मेवारी हुन्छ कि देशको युवा नै देशको भविष्य हो, घरको युवा नै घरको भविष्य हो र यसरी देश र घरको भविष्यलाई सुरक्षित राख्न सानैदेखि संस्कार दिनु आवश्यक छ। बाल मनले त उच्छृङ्खलता मन पराउँछ नि, र बाल मनलाई बिस्तारैसँग संस्कारयुक्त बनाउने काम घरबाटै सुरु हुनुपर्ने, र घरले पनि त्यति बेला मात्रै चाल पाउँछ जब नानी गलत दिशामा गइसकेको
2: हुन्छ। बाल बालिकाले पहिलो संस्कार नै आमा बाबुबाट नै पाउँछ, उनीहरूले सिक्छ पनि परिवारबाट नै। त्यसैले अभिभावकले आफ्ना छोरा छोरीहरूसँग खुल्ला बातचित गर्नुपर्छ, उनीहरूका भावना बुझ्नुपर्ने हुन्छ सर। र राम्रो साथी छनौट गरेको छ कि छैन त्यो पनि अभिभावकहरूले देखरेख गर्नुपर्ने
1: हुन्छ।
2: हजुर, र सबैभन्दा मुख्य कुरा आफ्ना समस्याहरू निसङ्कोच साझा गर्ने वातावरण पनि बनाइदिनुपर्छ। कति नानीहरू चाहिँ हुन्छ आमा बाउसँग डराउने, तर त्यो डराएर भएन, आफ्नो के समस्या छ त्यो आफ्नो आमा बाउसँग भन्नु सक्यो भने उनीहरूको धेरैवटा समस्याहरूको समाधान पनि हुन्छ, गलत बाटोमा जानुबाट जोगिन्छ। त्यसै प्रकारले प्रेम विश्वास र समय यी तीन कुराले धेरै युवाहरूलाई गलत बाटोमा जानबाट पनि रोक्न सक्छ। र जब परिवारले असल संस्कार दिन्छ, विद्यालयले सही शिक्षा दिन्छ, समाजले सकारात्मक वातावरण बनाउँछ र सरकारले आवश्यक नीति तथा सुविधा उपलब्ध गराउँछ, तब मात्र हामी नशामुक्त स्वस्थ र जिम्मेवार पुस्ता निर्माण गर्न सक्छौँ सर। र त्यही युवा शक्ति नै विकसित भारतको सबैभन्दा बलियो आधार पनि बन्नेछ।
0: जसरी तपाईँले भन्नुभयो, जस्तै अभिभावक र घर परिवारको सहयोगले मात्रै होइन तर समाजको योगदान र विद्यालयको योगदान पनि एकदम महत्त्वपूर्ण रहेको छ। जस्तै समाजको योगदानमा आउँदा परिवारमा बालबालिका र युवासँग खुला मायालु र नियमित संवाद गर्ने, नशा सेवन गर्ने व्यक्तिहरूलाई घृणा वा बहिष्कार नगरी उपचार र परामर्शका लागि प्रोत्साहन गर्ने, स्थानीय युवा क्लब, महिला समूह, स्वास्थ्य कर्मी, सामाजिक संस्था र धार्मिक संस्था मार्फत जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, समुदायमा नशा मुक्त साथी वा स्वयंसेवक परिचालन गरी जोखिममा रहेका व्यक्तिको पहिचान र सहयोग पनि गर्ने, विद्यालयले ज्ञान अनुशासन र सही मार्गदर्शन दिन्छ भने समाजले संरक्षण सहयोग र उपचारको वातावरण बनाउँछ। त्यसैले शिक्षक अभिभावक विद्यार्थी स्थानीय संस्था र प्रशासनले मिलेर काम गरे मात्र नशामुक्त स्वस्थ समाज निर्माण गर्न सकिन्छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य पनि
0: यही हो।

0: साथै सर, दुर्व्यसनमा परेका व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्नुको सट्टा योद्धाको रूपमा स्वीकार गर्दै उनीहरूलाई पुनर्स्थापनाका लागि परिवार र समाजलाई खुल्ला वातावरण तयार गर्न समेत माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले अपिल पनि गर्नुभएको छ। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूद्वारा गर्नुभएको त्यो अभियान तपाईँले पुनः कुरा गर्नुभएको नशामुक्त युवा फर विकसित भारत संकल्प अभियान, यसमा कुरा गर्छु। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गत 2 अगस्त 2026 सुरु गरिएको एक देशव्यापी अभियान हो नशामुक्त युवा फर विकसित भारत संकल्प अभियान, र यस अभियानको मुख्य उद्देश्य नै सन् 2047 भारतलाई पूर्ण रूपमा विकसित राष्ट्र बनाउने राष्ट्रिय लक्ष्यसँग युवाहरूको स्वास्थ्य र मानसिक तन्दुरुस्तीलाई जोड्नु रहेको छ। माई भारत युथ पोर्टल मार्फत सञ्चालित यस अभियानमा 125 भन्दा अधिक आध्यात्मिक संस्थाहरू, गैर सरकारी संस्थाहरू, औद्योगिक समूहहरू र शैक्षिक संस्थाहरूले पनि सहकार्य गरिरहेका छन् सर।
1: हजुर हजुर।
2: यसै विषयमा म यो भन्न चाहन्छु कि यस अभियानमा केवल अवेरनेस प्रोग्राम नभई 100 हप्तासम्म चल्ने जन आन्दोलनको रूपमा डिजाइन गरेको एउटा अभियान हो यो। यसले युवाहरूलाई नशामुक्त प्रतिज्ञा लिन प्रेरित गर्छ, जसमा 1 करोड़ बढी युवाहरूले देशभरि 10,000 बढी स्थानमा एकसाथ प्रतिज्ञा लिएका छन्। 100 हप्ताको कार्यक्रममा जसमा हरेक आइतबार युवा नेतृत्वका गतिविधिहरू आयोजना गरिन्छ। जस्तै गतिविधिहरूमा खेलकुद प्रतियोगिताहरू हुन्छ, ध्यान सत्र, सांस्कृतिक कार्यक्रम, कला रचनात्मक प्रतियोगिताहरू पनि, स्ट्रिट प्लेहरू, जागरूकता अभियान, समुदाय आधारित संवाद र सकारात्मक जीवन शैली प्रवर्धन पनि गरिनेछ।
1: हजुर हजुर। र यसमा म हाम्रा सबै श्रोताहरूलाई आह्वान गर्न चाहन्छु कि तपाईँहरू पनि यस अभियानले जोडिनुहोस् र आफ्नो गाउँ घर छर छिमेकमा युवाहरूलाई नशा मुक्त बनाउने यस अभियानसित जोडिनुहोस्। यो एउटा देशको निम्ति आवश्यक मात्र नरहेर यो दूरगामी परिणामकारक अभियान हो र नशामुक्त युवा भारत निर्माण र विकसित भारत संकल्प 2047 अभियान बारे चर्चा गर्न आफ्नो बहुमूल्य समय दिएर हाम्रो स्टुडियोमा आइदिनु भयो यसको निम्ति दीपा राणाज्यू र चित्रा आलेज्यूलाई धेरै धेरै धन्यवाद। नमस्कार।
0: धन्यवाद सर।
2: नमस्कार।
1: श्रोतागण, यो कार्यक्रम तपाईँहरूले हाम्रो युट्युब च्यानल @AIR कर्सियङ, ट्विटर ह्यान्डल @AIR न्युज कर्सियङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ र आफ्नो मन्तव्य दिन सक्नुहुनेछ।
3: प्रस्तुत थियो विशेष कार्यक्रम नशा मुक्त युवा भारत।

0: केन्द्रबाट बोलिरहेका छौं। समय अहिले बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ 80औं स्वतन्त्रता दिवसको शुभ उपलक्ष्यमा स्वतन्त्रता संग्रामका वीर सेनानीहरूको योगदानमा आधारित एक विशेष कार्यक्रम। यस विशेष श्रृङ्खलामा आज हामी प्रस्तुत गर्दैछौ स्वतन्त्रता सेनानी जङ्गवीर रावत छेत्रीसँग सम्बन्धित विशेष कार्यक्रम।
1: उनको सम्झनामा स्वतन्त्रता सेनानी जङ्गवीर राउत छेत्री।

0: हिमालय को काखमा अवस्थित दार्जिलिंग को पुण्यभूमि धेरै धेरै कर्मठ स्वाधीनता संग्रामीहरु जन्माएकी छिन्।
1: यही भूमि हो जसले भगतवीर दलबहादुर गिरी जसलाई पहाडी गान्धी पनि भनिन्छ, पुतली देवी तामाङ, हरीश छेत्री, मंगल सिंह लामा, प्रतिमान सिंह लामा आदि आदि जस्ता सपूतहरूलाई अभिप्रेरित गरेर स्वाधीनता संग्राममा अघि बढाएकी थिइन्। यी वीर सपूतहरूका कर्मस्थल यिनै पहाड कन्दरा र देउरालीहरूतिर रहेको तथ्य इतिहासको पन्नामा उल्लेखित नभए तापनि जनमानसलाई अवगत भएकै कुरा हो।
2: यी वीर सपूतहरूमध्ये एक थिए स्वाधीनता संग्रामी जङ्गवीर छेत्री। उनी राउत थरका छेत्री भएकाले उनलाई जङ्गवीर राउत छेत्री पनि भनिन्थ्यो। समयहरू आफ्नै चालमा बित्दै जान्छन् अनि त हामी पनि भुल्दै जान्छौँ हाम्रा मानिसहरूका सुकर्म र उत्सर्गहरू। बिलाएर जान्छन् उनीहरूका यादहरू अतीतका धुलकणभित्र। अन्तमा मूल्याङ्कन नभई व्यर्थै हुन्छन् ती वीरहरूका वीरगाथाहरू। यी महान स्वाधीनता संग्रामी जङ्गवीर राउत छेत्रीको जन्म दार्जिलिङ बजारमा सन् 1887 भएको थियो। उनका बुबा महावीर छेत्री दार्जिलिङका काठकोइला अनि दाउरा बेच्ने एक व्यापारी थिए। अङ्ग्रेजको राजत्वकालमा शिक्षाको त कुरै थिएन, तथापि जङ्गवीरले आफ्नै भरमा अक्षर ज्ञानसम्म लिएका थिए। मध्यमवर्गीय परिवारमा जन्म लिएका छेत्रीले सानै उमेरदेखि नै आफ्नो दोकानमा आफ्ना बुबालाई सहायता गर्नु पर्दथ्यो।

समय कठिन थियो। अङ्ग्रेजको समयमा कसैलाई पनि अङ्ग्रेजको विरुद्धमा बोल्ने अधिकार थिएन। तर पनि भारतका अन्य प्रान्तहरूमा स्वाधीनता आन्दोलनका आवाजहरू बुलन्द हुन थालेका थिए। ती आवाजहरू दार्जिलिङका पहाड कन्दराहरूमा पनि प्रतिध्वनित हुन भेर लागेन। अनि यही आवाजले जङ्गवीर छेत्रीको युवा हृदयमा पनि खलबली मचायो। आफ्ना समकालीन एवं छिमेकी बन्धु दलबहादुर गिरीको स्वदेश प्रेमका कुराहरूबाट प्रभावित भएर छेत्रीले सन् 1923 कङ्ग्रेसमा प्रवेश लिए। सन् 1923 पहाडी गान्धी दलबहादुर गिरीको मृत्युपछि यस भेकमा स्वाधीनता सङ्ग्रामको आन्दोलन शिथिल भएर गयो। तर सन् 1925 महात्मा गान्धीको

0: जङ्गवीर क्षेत्री आन्दोलनमा सक्रिय भएर प्राणपणले कार्य गर्ने भए। त्यस समय आन्दोलनकारीहरूको मुख्य काम थियो जनसमर्थन बटुल्नु अनि स्वाधीनताका कुराहरू प्रचार गर्नु।
1: क्षेत्री पनि यस भेगका विभिन्न स्थलहरूमा विशेष गरेर चिया बगान र बस्तीहरूतिर जनचेतना जागरण गराउने काममा भ्रमण गर्न थाले। अङ्ग्रेज प्रशासन यस्ता कामलाई दमन गर्न सक्रिय भएर देखा पर्यो। लक्ष्यमा अघि बढ्ने यी स्वाधीनता सङ्ग्रामीहरूलाई आफ्नो प्राणको त वास्ता थिएन भने त्यस्ता दमनप्रति पनि कुनै वास्तै थिएन। अङ्ग्रेजले क्षेत्रीलाई पनि चेतावनीहरू बारम्बार नदिएको पनि होइन, तर पनि ती निर्भीक योद्धालाई यस्ता तथ्यहरूले कुनै असर पारेन। अङ्ग्रेजले उनको गिरफ्तारीको निम्ति धेरै प्रयास गरे पनि अङ्ग्रेज प्रशासनलाई असफलता नै हात पर्यो। यही तथ्यलाई स्मरण गर्दै दार्जिलिङका एक साहित्यिक कर्ण थामी यसो भन्नुहुन्छ।

मैले वतन पर मर्ने वालोको यही पंक्ति निशा होगा। यसरी भारत स्वतन्त्र संग्रामीहरूलाई उर्दूको शायरहरूले यस्ता शायरी कथेर उनीहरूलाई सम्मान दिएको छन्। त्यो शहीद हुनु देशको निम्ति राष्ट्रको निम्ति ठुलो सौभाग्य हो, महान सौभाग्य हो। यो सौभाग्य यो मानव जीवनमा जो जसलाई प्राप्त हुँदैन। दार्जिलिङ एउटा यस्तो जग्गा हो जसले आफ्नो राष्ट्रलाई चिन्दछ, सम्मान गर्छ अनि राष्ट्रले मरिमेट्दै देशको उन्नतिमा प्रगतिमा आफूलाई समर्पित गरिरहेका छन्। जब चाहिँ भारत अङ्ग्रेजहरूका पराधीनतामा जक्डिएको थियो, सारा भारत स्वतन्त्रताको निम्ति चिच्याइरहेको थिए, त्यसैमै दार्जिलिङ पनि यस सब घटनाहरू अछुत रहन सकेनन्। मलाई जहाँ तक थाहा छ पहाडी गान्धी दलबहादुर गिरीको नाम सर्वत्र आएको म पाउँछु, त उसैको हारारीमा ती हुन् जङ्गबीर राउत छेत्री। त्यस समय दार्जिलिङमा पनि अङ्ग्रेजहरूको कठोर शासन व्यवस्थाले रोइरहेको थियो दार्जिलिङ, दार्जिलिङका जनता। र त्यस समय यस दार्जिलिङबाट पनि स्वतन्त्र आन्दोलनकारीहरूले आन्दोलन गरेर भारतको त्यस महान स्वतन्त्र सङ्ग्राममा सहयोग पुर्याउन सचेष्ट भएको थियो, उत्कट रूपले कार्य गरिरहेको थियो। र हाम्रा यी स्वतन्त्र सेनानी जङ्गबीर राउत छेत्री हुन त एक साधन परिवारका एक युवक थिए, तर यो ठाउँमा, यो गाउँमा, यो ठाउँमा एउटा अङ्ग्रेजहरूको कडा शासन थियो, अमानवीय शासन थियो, अत्याचार थियो, शोषणले व्याप्त यो दार्जिलिङ थियो। र त्यस शोषणबाट दार्जिलिङका जनतालाई उन्मुक्त गराएर स्वतन्त्रको मिठो सास पसार लाउन जङ्गबीर छेत्री पनि आफ्नो जीवनलाई उत्सर्गित गरेर उनी पनि स्वतन्त्र सङ्ग्राममा होमिएका थिए। हुन त उसलाई यो स्वतन्त्र सङ्ग्राममा नलाग, आफ्नै कामदाम गरेर आफ्नै परेर बस भनेर अङ्ग्रेजीले लोभ नदेखाएको होइन, उसलाई नतर्साएको होइन, चेतावनी नदिएको होइन, तर पनि उसले भन्यो यो देश भारत मेरो आमा हो, जननी स्वर्गभन्दा महान हुन्छ भनेर जब भने, यसैलाई आदर गरेर उसले भने स्वर्गभन्दा पनि ठुलो मेरो जन्मभू, म यसलाई स्वतन्त्र गराउनु थिएँ, पक्कै पनि म यो आन्दोलन स्वतन्त्र आन्दोलनमा लागिपरेको छु, लागिरहने छु जीवनको अन्तिम सासमा पनि भनेर उसले आन्दोलन चढाएमा गरिरहे। ऊ जेल पनि गए, जेलमा पनि बसे, घरको अवस्था राम्रो थिएन, घरका जान बालबच्चाहरूलाई खुवाउनु पियाउनु कुनै मेलमसी थिएन। पछि जब जेलबाट उनी छुटेर आए त घरको अवस्था उसले बहुत दयनीय देखे, भोकभोक भएका आफ्नो परिवारहरू देखे, त उसले आफ्ना त्यो सानो कोइलाको व्यापार थियो, काठ कोइलाको त्यो व्यापार जो चाहिँ उसले बाहुली गरेका थिए त्यसलाई फेरि उसले चालु गर्न कोसिस गरे, तर उसको त्यस समय व्यापार चलेन, उसको साउँसम्म पनि सबै सिद्धिएर गयो। बेहालत भयो उसको, फेरि उप्रो अवस्थातिर पुगिरहेको थियो, आफ्नो शरीरमा शक्ति थिएन, सामर्थ्य थिएन, व्यापार चलाउन पैसा रुपियाँ थिएन, उसको बुढेसकाल दयनीय हुन थाल्यो। उसले भारत सरकारलाई, बङ्गाल सरकारलाई उसले केही सेनानीले पाउनुपर्ने भत्ताहरू पाइन्छ भनेर उसले अपिल पनि

सुरु गरियो। देशभरिका आन्दोलनकारीहरू एकजुट भएर अघि आए। दार्जिलिङको पहाडी परिवेश फेरि गुन्जयमान भयो अङ्ग्रेज भारत छोडोको नाराले। 14 अगस्त सन् 1942 दिन दार्जिलिङको पहाडी अञ्चल आन्दोलित भई उठ्यो। जङ्गवीर राव छेत्री र उनका सङ्ग्रामी साथीहरू अङ्ग्रेज भारत छोडोका नाराहरू लाउन थाले। शान्तिपूर्ण ढङ्गमा भइरहेको जुलुसमाथि अचानक पुलिसले लाठी प्रहार गर्यो। धेरै मानिसहरू सँगसँगै जङ्गवीर राव छेत्री पनि घाइते भए। अङ्ग्रेजले मौका पायो साटो फेर्ने अनि जङ्गवीर छेत्रीलाई बन्दी बनाएर 1 वर्षसम्म जेलमा राख्यो। जङ्गवीर छेत्रीका अनुभवहीन परिवारले उनको दोकान चलाउन सकेनन् र दोकानमा ताला लाग्यो। हेर्दा हेर्दै छेत्रीको परिवारको आर्थिक स्थिति धेरै कमजोर भएर गयो। यहाँसम्म कि घर भाडा तिर्न नसक्दा घर त्यागेर काङ्ग्रेस कार्यालयमा शरण लिन पर्यो। यस्तो स्थितिमा पनि छेत्रीले आफ्नो साहसको परिचय दिइरहे। उनी पछि हटेनन्। नेपाली साहित्य जगतका वरिष्ठ व्यक्तित्व हरेन आले जङ्गवीर राव छेत्रीका कर्महरूको मूल्याङ्कन गर्दै यसो भन्नुहुन्छ।

0: स्वतन्त्रता के हो, यसको निमित्त हामी कसरी डढ्नुपर्छ, यो जनचेतना कसरी ल्याउनुपर्छ भन्ने पुनित कार्यमा लागेको व्यक्ति यिनै एकजना जङ्गवीर रावत छेत्री हुनुहुन्थ्यो। हामीलाई याद छ, जब दार्जिलिङमा देशबन्धु चित्तरञ्जन दास बिमारी अवस्थामा स्वास्थ्य लाभको निमित्त दार्जिलिङमा बस्नुभएको थियो, त्यस्ताका महात्मा गान्धी दार्जिलिङमा आउने सो अवसर उहाँले पाउनुभएको थियो र उहाँले यो दार्जिलिङको माटोमा पनि खुट्टा टेक्नुभयो र त्यस्ताका जङ्गवीर रावत छेत्रीको जीवनीलाई हामी हेर्दा बडो अत्यन्त उहाँको सङ्घर्षशील जीवन, हाम्रो देश भारत माता जो भन्छ संस्कृतमा जननी जन्मभूमि स्वर्गदपि गरियसी, स्वर्गभन्दा पनि बढीको रूपमा उहाँले यो देशलाई लिएको कथा व्यथा हामी पाउँछौँ। र उनै व्यक्ति हुन् जब महात्मा गान्धीसँग उहाँको साक्षात्कार भएको थियो दार्जिलिङमा, अनि त्यस्ताका दलबहादुर गिरी बितिसक्नु भएको थियो र त्यो अवस्थालाई फेरि पानी छेप्ने काम, फेरि जगाउने काम जङ्गवीर रावत छेत्रीले गरेको हामी भुल्न सक्दैनौँ। र उनै व्यक्ति पछिबाट जेलमा जानु पर्यो, आज हामीले सम्झना गर्नुपर्ने, श्रद्धाञ्जलि गर्नुपर्ने दिनहरू साँच्चै नै हो। र आज यहाँले जुन यो कार्यक्रम सुरु गरेको छ यो अत्यन्त सराहनीय उल्लेखनीय भनेर हामीले भन्नुपर्छ। र उनै व्यक्ति आज हामीहरूमा आज छैनन्, तर पनि हामीलाई लाग्छ उहाँको सशरीर हामीले देख्न नसके पनि उहाँको आत्मा, उहाँको खुट्टाको पदचापहरू यो दार्जिलिङको सहरमा, यो दार्जिलिङको सडकमा कतै गल्लीतिर अझै सुनिन्छ कि जस्तो हामीलाई एक प्रकारको श्रद्धाको अनुभव हुन्छ। र उहाँलाई हाम्रो यही श्रद्धा छ, उहाँलाई हामीले यसरी नै सम्झना गरौँ।
1: यिनै वीर विरङ्गनाहरूको कर्मठ आन्दोलनको फलस्वरूप सन् 1947 भारत स्वाधीन भयो। निस्वार्थ भावले कार्यरत ती स्वाधीनता सङ्ग्रामीहरू भविष्यका सुखद दिनहरू च्याएर अरूसँगै हाँसे, अरूसँगै बाँचे पनि। भारत सरकारले जङ्गवीर रावत छेत्रीको महान उत्सर्गलाई मूल्याङ्कन गर्दै मासिक 20 रुपियाँको भत्ता प्रदान गर्यो। तर एउटा वृद्ध भइसकेका व्यक्तिको निम्ति परिवारको पेट भर्ने समस्या जटिल भएर आयो। यस्तै दयनीय स्थितिमा वृद्धावस्थाका जङ्गवीर छेत्रीले कहिले सरकारसित आर्थिक सहयोगको बिन्ती पोख्दै अनि कहिले निधारको पसिना पुस्दै पेट पालोको निम्ति कठिन परिश्रम गर्न पर्यो। एकपल्ट जीवनदेखि धेरै निराश भएका अनि निर्धनताको बोझले थिचिएका छेत्रीले 25 मई सन् 1954

मलाई जेलमा बन्दी बनाइएपछि मेरा अनुभवहीन परिवारले मेरो व्यापार राम्रोसँगले चलाउन सकेनन्, तसर्थ मैले 5-6 हजार रुपियाँको घाटा खान पर्यो। जब म जेलबाट छोडिए त्यस समय मेरो मूलधन नै घाटा भइसकेको थियो अनि मेरो व्यापार बन्द भयो। त्यही कारणले गर्दा म घर भाडासम्म तिर्न नसक्ने भए अनि मलाई घरबाट हटाइयो। वर्तमानमा स्थानीय काङ्ग्रेस कार्यालयमा शरण लिन मेरा परिवार बाध्य भयो।

यो पर्चा नेपालीमा प्रकाशित गरेर अङ्ग्रेजीमा भाषानुवाद भएको थियो अनि यो जनता माझमा वितरण गरिएको थियो। स्वाधीनताको निम्ति यसरी धेरै वर्षसम्म सङ्घर्षरत रहने महान स्वाधीनता सङ्ग्रामी जङ्गवीर राव छेत्रीले जीवनका विविधताहरू सहँदै 74 वर्षसम्म यस धरणीतलमा जीवन धानेर 10 जुलाई 1961 को दिन हामीबाट बिदा लिए। व्यक्तिगत जीवनमा धेरै कठिन परिस्थितिहरू सहन गर्दै भए पनि स्वाधीनताको निम्ति महान उत्सर्ग गर्ने जङ्गवीर राव छेत्री एक महान व्यक्तित्व मात्र नभएर भारतका एक

भुल्नुहुन्न है यस्ता हाम्रा वीर पुर्खालाई वर्तमान पिँढीले। श्रद्धा सुमन मात्र होइन तर ती वीर वीरङ्गनाहरूको अथक देश सेवाको कार्यबाट अभिप्रेरित भएर हाम्रो देशको निम्ति हामीले पनि निस्वार्थ सेवा गरौँ अनि देशलाई अघि बढाएर विश्व समक्ष प्रस्तुत गरौँ। हार्दिक श्रद्धा सुमन जङ्गवीर रावत छेत्रीप्रति श्रोता महानुभावहरू र आकाशवाणी स्वयंको पनि।

0: एथेन्जेल सुन्दै हुनुहुन्थ्यो सफ्टवेयर कार्यक्रम अन्तर्गत एक विशेष रूपक
1: उनको सम्झनामा स्वतन्त्रता सेनानी जङ्गवीर राव छेत्री
0: रूपकका लेखक श्री विनोद कुमार छेत्री प्रस्तोता
2: आइके सिंह प्रस्तोता सहयोगी महेश्वर तामाङ वाचन
3: संगीता लामा गोमा सुब्बा पूर्ण गुरुङ अनि प्रीतम छेत्री
2: संगीत महेश्वर तामाङ किबोर्डमा
3: भास्कर गहतराज
2: बाँसुरीमा मोहन प्रधान
3: सितारमा दीपा गजमेर
2: तबलामा
3: दीपक गजमेर
2: रेकर्डिङ स्वरलाई डिजिटल रेकर्डिङ स्टुडियो खरसाङ ध्वनि सम्पादन महेश्वर तामाङ
0: यो आकाशवाणी खरसाङ हो।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको 11:05 भइरहेछ। सूर्य शब्दको मधुर संगमले मनका भावनाहरूलाई स्पर्श गर्ने गर्छ, त्यसैले संगीतको यही सुन्दर यात्रामा अब श्रोताहरूलाई केही क्षण डोराएर लानेछौ। सुनाउनेछौ मनमोहक आधुनिक गीतहरूको विशेष श्रृङ्खला कार्यक्रम स्वर माधुरी।

यो जानकारीमूलक सन्देशको प्रस्तुतिपछि अब कार्यक्रम स्वरमाधुरीलाई अघि बढाउन लागिरहेका छौँ र कार्यक्रमको प्रथममा सुनाउन लागिरहेकी छु यो प्रथम साङ्गीतिक कोसेली प्रेरणा परियारको स्वरमा आनन्द लिनुहोस् यो मिठो गीतको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी र भर्खरै हजुरहरूले सुन्नुभयो पेमा लामाको स्वरमा यो साङ्गीतिक कोशेली र अबको अघिल्लो गुन्जनी आवाज रहेको छ अजय थापाको

समाचार को प्रस्तुति पछि पुनः स्वागत छ श्रोता आकाशवाणी को खरसाङ केन्द्रमा। समय अहिले 12:05 भइरहेको छ र अबको समय हो कार्यक्रम तपाईको अनुरोधको। त श्रोता मित्रहरूले पठाउनु भएका अनुरोध तथा शुभकामनालाई समेट्दै आजको कार्यक्रम प्रस्तुत गर्नेछौ तपाईहरूकै रोजाइका केही सुमधुर फरमाइस गीतहरूको साथमा। सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउन चाहन्छु उद्घोषिका म सरु। त कार्यक्रम तपाईँको अनुरोधको प्रथम कोशेली राख्न लागिरहेकी छु चलचित्र प्यार किया तो डरना कियाबाट। कुमार सानो अनि अल्का याग्निकको युगल आवाजमा रहेस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ छत्तीसगढ़ दत्तेंगीबाट भागवत वर्मा, लेबाईबाट गुलाबदास मानिकपुरी, लाछनपुरबाट विश्वनाथ साहू, चडोगरी पिप्रियाबाट दुर्गाराम साहू, रामपुरचोक बिहारबाट मोहम्मद जासिम राही, सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिपा आलम, कामरान आलम, फरहान आलम, सञ्जय कुमार कर्ण अनि खुशबु, सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप,

कालकाबाट शुभचन्द्र बजाज, बिट्ट बजाज साहिल, राजा बजार बिहाबाट सुरेश केसरी, पुनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सरबाट ओमानन्द केसरी, धनानन्द केसरी, विनोद केसरी, गान्धी चोक रोपड पन्जाबबाट हरदेव मिका, बलविन्दर विरक, जयदेव विरक अनि मिका विरक, यहाँहरूको अनुरोधमा स्विकार्नुहोस् यो प्रथम साङ्गीतिक कोशेली

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा उद्घोषिका म सरुको साथमा। त कार्यक्रमको अघिल्लो साङ्गीतिक कोसिली रहेको छ चलचित्र आँखों की गुस्ताकियाबाट विशाल मिश्रको शब्दस्वरणी सङ्गीतमा। र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता साथीहरू हुनुहुन्छ कुलीपाडा कटिहारबाट राजेश भारती, विवा रानी, प्रिया भारती, आदित्य भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिन्स राज, आशिष राज, कोटवा नारायणपुर बापापट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई, अररिया रोजाखोर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सवाब आर्जु, मोहम्मद सरफराज खान, अफजल पानवाला, बंगाल रोड जोकीबाट सौम्य नाजबिन, रुकैया आफ्रिन, रिहाना प्रवीण, फर्जना खानम, सहाना सबनम, नुसरत जानम, गडिया मौजे उसुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी, सुनिता देवी, डोगरगाउँ छत्तिसगढबाट राष्ट्रपाल गजभिए, राधिका गजभिए, बेबी अनिष्का, तन्मय गजभिए, लुधियाना पन्जाबबाट अमरजित सोनम कौर, परमजित आदिवा कौर, बिहारी कालोनी महासमुन्दबाट वलिउल्ला फकीर, डब्लुउल्ला फकीर, परवीन आसमा फकीर, र त्यसै गरी बुलन्दसहरबाट बद्रुवली अन्सरी, फर्जीवली अन्सरी अनि फजीवली अन्सरी। त यहाँहरूको अनुरोधमा आनन्द लिनुहोस् यो अघिल्लो प्रस्तुतिको।

गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित अनि मोहित, मेहरनगर उमरखण्ड महाराष्ट्रबाट अभिजित गोन्कर, सरिता गोन्कर, सिद्धान्त गोन्कर, प्रिन्स एकांश गोन्कर, विश्वकर्मनगर नागपुरबाट शैलेष गोन्कर, वैशाली गोन्कर, श्वेता सुमित गोन्कर, कुमारी ध्वनि गोन्कर, पुराना तालाब डुनाबाट वलिउल्ला अन्सारी, आसमानाज अन्सारी, सोनाम अन्सारी, सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा खातुन अन्सारी, मोहम्मद समी अन्सारी, इन्दिरा विहार दिल्लीबाट डब्लु अन्सारी अनि बेबी अन्सारी, छठिया पोखरा डुमराबाट लाल बाबु दिवाना, दिव्या भारती, लक्ष्मणपुर छत्तिसगढबाट विश्वनाथ साहु, पङ्कज सिरुपति, रेग्ली छत्तिसगढबाट दिनेश वर्मा, लेबाईबाट गुलाब दास मानिकपुरी, दत्रेङ्गीबाट भागवत वर्मा र महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारिणी ठाकुर, सुरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर र रेयन्स ठाकुर, यहाँहरूको अनुरोधमा स्विकार्नुहोस् यो अघिल्लो साङ्गीतिक कोसिली चलचित्र प्यार किया तो डरना क्याबाट उदित नारायणको स्वरमा।

श्रोता, हामी कार्यक्रम तपाईँको अनुरोधको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र बागी फोरबाट जस ब्रर अनि परम्परा टन्डनको युगल आवाजमा, र यस गीतलाई अनुरोध गर्नुभएको छ नाजमन्जिल सीतामढीबाट अक्रम हुसैन, वसिम अक्रम, आरिस वसिम, समीम अक्रम, ममतारानी शर्मा, बच्चु शेख, बेगम इसरत अक्रम, रुबिना वसिम, नदिम अक्रम, अमन अक्रम, पुनम कुमारी शर्मा, चिना शेख, क्वात बिहारबाट शेख जफर हसन, नर्गिस सफर, नुरमहल मेसोलबाट हुमैरनाज, सुमेरनाज, अभिहनाज, अरहन बाबु, हम्जा बाबु, मुजमिल बाबु, कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार, सेन्चुरी बिमला रानी, सेन्चुरी सिम्पी रानी, शाह मोहम्मद शरीफ आर्जु, राम कुमार शाह, अमित अर राजा, दुर्गा स्थान कनेरियाबाट गणेश राई, अमरनाथ राई, जगन्नाथ राई, अविराज, जुमराज, राखी कुमारी, अप्पर सिरबारी, गिद्धपहाडबाट सुषमा सिंह, एसएम दर्नाल, स्वयं दर्नाल, करुणा

सिंह अनि साथीहरू र तीन कुर्सेला तिनखरियाबाट ललन कुमार सिंह, श्रीमती प्रभादेवी कुमार, केतु मनिष कुमार, मोनु गौतम कुमार, स्नेहलता कुमारी, मीना कुमारी, कुमारी मधु, अशोक प्रसाद मण्डल, दिलावर हुसेन दिलकस अनि एलके सिंह, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, जो व्यक्ति विपरीत परिस्थितिहरूलाई अनुकूल बनाउन दृढ संकल्प, लगन अनि साहस राख्दछ, ऊ जीवनको चुनौतीहरूसित कहिले पराजित हुन सक्दैनन्। गृहमन्त्री अमित शाह अनि रक्षामन्त्री राजनाथ सिंहले आज समाज सुधारक अलिहाबाई होल्करको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। लोकसभाको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। पछिल्लो महिनाको 20 तारिकदेखि सुरु भएको मनसुन सत्र अवधि 25 दिनमा लोकसभाको 19 बैठकहरू भए। राज्यसभामा खानी अनि खनिज विकास एवं विनियमन संशोधन विधेयक 2026 विचार विमर्श अनि पारितका लागि आजदेखि चर्चा सुरु भयो। केन्द्रीय नागर विमानन मन्त्री राममोहन नायडूले आज नयाँ दिल्लीको सफदरगञ्ज हवाई अड्डा क्षेत्रमा हर घर तिरङ्गा अभियान अन्तर्गत तिरङ्गा यात्रालाई प्रस्थान गराउनुभयो। जम्मू कश्मीरको पुन्छ अनि रामबन जिल्लाले वन्दे मातरम अभियानमा अखिल भारतीय स्तरमा शीर्ष 2 स्थान प्राप्त गरी जम्मू अनि काश्मीरको नाम सुनाम गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, हर्मोज जल डमरू मध्येमा अमेरिकाको पूर्ण नियन्त्रण छ। उहाँले संकेत दिनुभयो, अमेरिकाले यस रणनीतिक जल मार्गमा आफ्नो नियन्त्रण बनाइराख्नेछ। अमेरिकाले विभिन्न राज्यमा 15 अगस्तलाई भारत दिवसको रूपमा मनाउनका लागि विशेष आदेश जारी गरिरहेको छ। विदेश मन्त्री एस जयशंकरले मध्य अफ्रिकी गणराज्यका विदेश मन्त्री सिल्भी वैपो तेमोनलाई उनीहरूको देशको स्वाधीनता दिवसको अवसरमा बधाई दिनुभयो अनि मौसम विभागले उत्तरी बङ्गालको खाडीमा हावाको कम दबावको क्षेत्र बन्ने सम्भावना व्यक्त गरेको छ। मुख्य समाचार अहिलेलाई पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेछ। अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् यो आधुनिक गीत राजेश पायल राईको स्वरमा, शब्द सङ्गीत शरण छिनामको।

यहाँ दिने गीतको प्रस्तुतिपछि अब एकैछिन लोकभाकामा रमाऊ। सुनेर सुचिता खातीको स्वरमा यो अघिल्लो लोकगीत, जहाँ शब्द संकलन कालु सिंह रणपहेलीको रहेको छ भने सङ्गीत रहेको छ महेश्वर लामाको।

0: लोकतथा आधुनिक गीतको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा 100 भन्दा बढी कलाकारहरूलाई 2024-25 लागि संगीत नाटक अकादमी फेलोसिप र पुरस्कार प्रदान गर्नुभयो। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। संसदले खान तथा खनिज विकास एवं विनियमन संशोधन विधेयक 2026 पारित गरेको छ, जसलाई आज राज्यसभाले अनुमोदन गरेको छ। कोलम्बियाका राष्ट्रपति एभेलार्दो दालास प्रियेजाले शक्तिशाली भूकम्पपछि राहत र पुननिर्माणका उपायहरूका लागि आर्थिक आपतकाल घोषणा गर्नुभएको छ अनि मौसम विभागले आज छत्तिसगढ गङ्गाको मैदानी पश्चिम बङ्गाल र ओडिसाका लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा 100 भन्दा बढी कलाकारहरूलाई 2024-25 लागि संगीत नाटक अकादमी फेलोसिप र पुरस्कार प्रदान गर्नुभयो। यी पुरस्कारहरू कला, संगीत, नृत्य, रङ्गमञ्च, लोक र आदिवासी कला, कठपुतली, परम्परागत रङ्गमञ्च र अन्य सम्बन्धित कलाहरूमा उत्कृष्ट योगदान पुर्याएकोमा प्रदान गरिन्छ। यस अवसरमा राष्ट्रपतिले पुरस्कार विजेताहरू आधुनिक भारतको प्रतिभा र समर्पणको प्रतीक भएको बताउनुभयो। उहाँले देशमा संगीत, नृत्य र लोक रङ्गमञ्चका धेरै विधाहरू रहेको उल्लेख गर्नुभयो। राष्ट्रपतिले यो सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र नभई देशको समृद्ध संस्कृति र परम्पराको उपलब्धि भएको बताउनुभयो। उहाँले कलाकारहरूले देशको समृद्ध संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको पनि बताउनुभयो। राष्ट्रपति मुर्मूले आजका पुरस्कार विजेताहरूमा विदेशमा बसेर भारतीय कलालाई प्रवर्धन गर्ने व्यक्तिहरू पनि रहेको उल्लेख गर्नुभयो।
2: जो कलाकार आज सम्मानित हुए हैं, वे मिलकर भारत का एक सांस्कृतिक मानचित्र प्रस्तुत करते हैं। ऐसा मानचित्र जिसमें इस देश की मिट्टी से उपजे कथाएं और गीत जुड़े हैं। विविधता से भरी इस धरती के नृत्य और उत्सव समाया हुआ है। इसकी भाषा बोलियों की सदियों से बनती आ रही संस्कृतियों की वही बसी हुई है।
1: एकेडेमी फेलोसिपको राशि 3 लाख रुपियाँ छ भने एकेडेमी अवार्डमा 1 लाख रुपियाँ, ताम्रपत्र र अङ्गभ्रष्ट रहेको छ। संसदको दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू सम्पन्न भयो। राज्यसभाका सभापति सिपी राधाकृष्णनले आफ्नो समापन वक्तव्यमा सदनमा बारम्बार भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, सदस्यहरूले सदनमा आफ्नो विचार व्यक्त गर्ने प्रशस्त अवसरहरू प्राप्त गरेका थिए, तर जनताको आवाज उठाउन यी अवसरहरूको पूर्ण उपयोग भने गरेनन्। यद्यपि उहाँले भन्नुभयो, संसदले 12 विधेयक पारित अनि फिर्ता लिएर आफ्नो मुख्य विधायी कर्तव्यहरू पूरा गरेको छ। श्री राधाकृष्णनले राज्यसभाको कार्यवाही केवल 37 घण्टा 49 मिनट मात्र चलेको बताउनुभयो, जुन सदनको कामको 39.17% मात्र हो। यसअघि विपक्षी दलका नेता तथा कङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले उत्तराखण्डको हल्द्वानीमा आफ्नो सार्वजनिक सभापछि रामलीला मैदानमा गरिएको हवनको मुद्दा उठाएका थिए। श्री खड्गेले सार्वजनिक सभालाई सम्बोधन

0: गरेको र आफ्नो भाषणमा कुनै समुदाय वा धर्मको उल्लेख नगरेको बताउनुभयो। संसदका नेता तथा केन्द्रीय मन्त्री जेपी नड्डाले विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले उठाएको मुद्दाको छानबिन गरिने आश्वासन दिनुभयो। श्री नड्डाले भाजपाले यस्ता गतिविधिलाई समर्थन नगर्ने स्पष्ट पार्नुभयो र जनताको घटनाको कडा निन्दा गर्नुभयो। उहाँले भाजपा राष्ट्रिय अध्यक्षले यस विषयमा अनुसन्धान गर्ने र मुद्दाको छानबिन गर्ने र उपयुक्त कार्यवाही गर्ने बताउनुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजुले सरकार तयार हुँदाहुँदै पनि विपक्षीले सदनमा चर्चा हुन नदिएको आरोप लगाउनु भएको छ। उहाँले विपक्षी सांसदहरूको आचरण संसदीय लोकतन्त्रका लागि राम्रो नभएको बताउनुभयो।
1: अपोजिसन डिस्कसन से भाग रहे थे। पार्लियामेंट्री डेमोक्रेसी में अपोजिशन डिस्कशन के लिए डिमांड करते हैं और सरकार उसका जवाब देते हैं। ये तरीका होता है क्योंकि लोगों ने हमको चुना देश सेवा के लिए। तो पहले बार ये दृश्य देखने को मिला कि सरकार खुद कह रहे हैं कि हम डिस्कशन चाहते हैं और अपोजिशन बहाना बना करके डिस्कशन से भाग रहे हैं। तो ये लोकतंत्र के लिए, विशेष करके संसदीय लोकतंत्र के लिए ठीक नहीं है।
0: संसदले खान अनि खनिज विकास एवं विनियमन संशोधन विधेयक 2026 पारित गरेको छ, जसलाई आज राज्यसभाले अनुमोदन पनि गरेको छ। आज बिहान सदनको उद्घाटनमा केन्द्रीय कोइला तथा खान मन्त्री जी किशन रेड्डीले खानी तथा खनिज विनियमन अधिनियम 1958 थप संशोधन गर्न विधेयक प्रस्तुत गर्नुभयो। विधेयकले भारतको खनन क्षेत्रलाई अझ कुशल, लगानी मैत्री र देशको बढ्दो महत्त्वपूर्ण खनिजहरूको माग पूरा गर्न सुसज्जित बनाउने लक्ष्य राखेको छ। यस विधेयक मार्फत केन्द्रीय सरकारले खान तथा खनिज विकास तथा अधिनियम अन्तर्गत तोकिएका मापदण्डहरू अनुसार खनिजयुक्त भूमिको नियमनको नियन्त्रणमा लिन खोजेको छ। विधेयकमाथिको चर्चाको जवाब दिनुहुँदै श्री जे किशन रेड्डीले सरकारले पारदर्शिता सुनिश्चित गरेको, यी खनन स्रोतहरूको उचित व्यवस्थापनका लागि लिलामी सञ्चालन गरेको बताउनुभयो। श्री रेड्डीले नरेन्द्र मोदी सरकार आउनुभन्दा पहिले भारतको खनिज स्रोतहरू उचित रूपमा व्यवस्थापन गरिँदै थिएन, निहित स्वार्थहरूले हस्तक्षेप गरेका थिए र प्रणालीमा अनियमितताहरू व्याप्त थिए भनी बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्ली स्थित आफ्नो निवासमा तिरङ्गा फहराएर हर घर तिरङ्गा अभियानमा भाग लिनुभयो। एक सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री शाहले यो अभियानले प्रत्येक भारतीयको हृदयमा देशभक्ति र गौरवको भावनालाई बलियो बनाइरहेको बताउनुभयो। पन्जाब र चण्डीगढमा तिरङ्गा यात्राहरू ठूलो उत्साहका साथ आयोजना गरिँदैछ। पन्जाबका गभर्नर गुलाब चन्द कटारियाले आज बिहान सुखना झीलमा चण्डीगढ प्रशासनको पर्यटन विभागद्वारा आयोजित हर घर तिरङ्गा पदयात्रामा भाग लिनुभयो। यस पदयात्रामा सयौँ बालबालिका र युवाहरूले राष्ट्रिय झण्डा बोकेर भाग लिएका थिए। झारखण्डमा SSC मा भएको कथित अनियमितता विरुद्ध विद्यार्थीको विरोध प्रदर्शन आज 20 दिन पनि जारी छ। विद्यार्थीहरूले जयपाल सिंह मुन्डा स्टेडियममा अनियमितताको सिबिआई अनुसन्धानको माग गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले आफ्नो माग पूरा नभएमा मुख्यमन्त्रीको निवास घेराउ गर्ने र आन्दोलनलाई तीव्र पार्ने चेतावनी पनि दिइरहेका छन्।
2: रांची में आंदोलनकारी छात्रों द्वारा मुख्यमंत्री आवास के घेरने की रणनीति संबंधी जानकारी मिलते ही पुलिस ने पूरे इलाके को छावनी में तब्दील कर सुरक्षा व्यवस्था कड़ी कर दी है। मुख्यमंत्री आवास के निकट पूरे कांके रोड में ऊंची बैरिकेडिंग लगाई गई है। कड़ी सुरक्षा और रूट डायवर्जन को लेकर इस मार्ग पर आवागमन भी बाधित है।
0: कोलम्बियाका राष्ट्रपति एवेलार्दो दालास प्रियजाले शक्तिशाली भूकम्पपछि राहत र पुननिर्माणका उपायहरूका लागि आर्थिक आपतकाल घोषणा गर्नुभएको छ। यस सप्ताह सोमबार कोलम्बियामा गएको 7.4 म्याग्निट्युडको भूकम्पमा 265 जनाको मृत्यु भइसकेको छ भने 3,494 जना घाइते भएका छन्। यो शक्तिशाली भूकम्पले लगभग 54,000 जनाको जीवनलाई असर गरेको छ र व्यापक क्षति पुर्याएको छ। निखोज हुनेहरूको संख्या 496 पुगेको छ, जसमा मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। मौसम विभागले आज छत्तिसगढ, गङ्गाको मैदानी पश्चिम बङ्गाल र ओडिसाका लागि रेड अलर्ट जारी गरेको छ। हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, कोंकण, गोवा, केरलम, माहे, मध्यप्रदेश र उत्तर पूर्वी भारतका केही भागहरूमा पनि

भारी वर्षा हुने अनुमान गरिएको छ। मौसम विभाग अनुसार आगामी दुई दिनसम्म जम्मू कश्मीर, राजस्थान, झारखण्ड, आन्ध्र प्रदेश, तेलङ्गाना, ओडिसा र आन्दामान र निकोबार टापुहरूमा चट्याङ र मेघ गर्जनको अवस्था रहनेछ। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा 100 भन्दा बढी कलाकारहरूलाई 2024-25 लागि सङ्गीत नाटक अकादमी फेलोसिप र पुरस्कार प्रदान गर्नुभयो। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज समापन भयो। संसदले खान तथा खनिज विकास एवं विनियमन संशोधन विधेयक 2026 पारित गरेको छ। कोलम्बियाका राष्ट्रपति एभेलार्दो दा लास प्रियेजाले शक्तिशाली भूकम्पपछि राहत र पुननिर्माणका उपायहरूका लागि आर्थिक आपतकाल घोषणा गर्नुभएको छ अनि मौसम विभागले आज छत्तिसगढ, गङ्गाको मैदानी पश्चिम बङ्गाल र ओडिसाका लागि रेड अलर्ट जारी गरेको छ। समाचार अहिलेलाई पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक प्रवेश राय। विषय रहेको छ उदाउदो टेक्नोलोजीको क्षेत्रमा भारत टेक्नोलोजीको अनुसरण गर्ने देशदेखि ग्लोबल लिडर बनेको छ। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। उदाउदो टेक्नोलोजीको क्षेत्रमा भारत टेक्नोलोजीको अनुसरण गर्ने देशदेखि ग्लोबल लिडर बनेको छ। अघिल्लो औद्योगिक क्रान्तिमा भारतले एक अहम भूमिका निभाउने तय छ। यो क्रान्ति बायोटेक्नोलोजी अनि एआईमा आधारित हुनेछ, जबकि पछिल्लो औद्योगिक क्रान्ति आइटीमा आधारित थियो। विज्ञान अनि टेक्नोलोजी तथा पृथ्वी विज्ञान राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले हालैमा भन्नुभएको थियो, पछिल्लो औद्योगिक क्रान्तिको हिस्सा बन्नमा भारतले अवेर गर्यो। एक मिडिया कन्क्लेभमा बोल्नुहुँदै उहाँले भन्नुभयो, भारत अब विश्वको ती चुनिएका देशहरूमा सामेल छ जोसित एक समर्पित बायोटेक्नोलोजी पोलिसी छ। हामीसित नेसनल क्वान्टम मिसन अनि इन्डिया एआई मिसन पनि छ, अनि हामीले अन्तरिक्ष तथा अन्य अत्याधुनिक क्षेत्रहरूमा प्रगति पनि गरेका छौँ। उहाँले भन्नुभयो, भारतको अन्तरिक्ष अर्थव्यवस्था जो पहिले लगभग नगण्य थियो, अब बढेर लगभग 9 अरब अमेरिकी डलर भएको छ, अनि आगामी 8 देखि 9 वर्षमा यो 40 देखि 45 अरब अमेरिकी डलरसम्म पुग्ने अनुमान छ। डाक्टर सिंहले कन्क्लेभमा एक मिडिया बातचितमा भाग लिनुभयो, जसमा टेक्नोलोजी डेभलपर्स, इन्डस्ट्री लिडर्स अनि अन्य हितधारकहरूले पनि भाग लिए। चर्चाका मुख्य विषय भारतको ग्लोबल म्यानुफ्याक्चरिङ अनि टेक्नोलोजी हबको रूपमा उदय, टेक्नोलोजीमा तीव्रताका साथ भइरहेको बदलाव, इनोभेसन, प्राइभेट सेक्टरको भागीदारी अनि अत्याधुनिक क्षेत्रहरूमा उदयमान अवसर थियो। मन्त्रीले डिजिटल एप्लियन्स अवार्डका विजेताहरूलाई बधाई पनि दिनुभयो। मन्त्रीले भन्नुभयो, भारतको टेक्नोलोजी यात्रामा ठूलो बदलाव आएको छ, अनि देशले अब धेरै क्षेत्रहरूमा ग्लोबल मानक अनुरूप काम गरिरहेको छ। अन्तरिक्षको क्षेत्रमा भारतको प्रगतिको प्रसङ्गमा उहाँले चन्द्रयान मिसनद्वारा चन्द्रमामा पानीको अणु खोज्ने उदाहरण दिनुभयो, जसले ग्लोबल वैज्ञानिक ज्ञानमा देशको योगदानलाई दर्शाउँदछ। उहाँले भन्नुभयो, भारतमा अहिले पनि मानवीय प्रतिभा या वैज्ञानिक क्षमताको कमी थिएन, तर आवश्यकता यस्तो अनुकूल पोलिसी माहौलको थियो जसले यी क्षमताहरूलाई परिणाममा परिणत गर्न सकियोस्। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, ग्लोबल अर्थव्यवस्था पारम्परिक म्यानुफ्याक्चरिङको साथसाथ उदाउदो क्षेत्रहरू जस्तै बायोटेक्नोलोजी, सर्कुलर इकोनोमी, रिसाइक्लिङ अनि अन्य टेक्नोलोजी आधारित क्षेत्रहरू तर्फ बिस्तारै अघि बढिरहेको छ। उहाँले भन्नुभयो, औद्योगिक बदलावको अघिल्लो चरण मुख्य रूपले आर्टिफिसियल इन्टेलिजेन्स अनि बायोटेक्नोलोजीले प्रेरित हुने सम्भावना छ। उहाँले भन्नुभयो, भारत पहिलेबाट नै यस बदलावको हिस्सा हो अनि ती चुनिएका देशहरूमा सामेल छ जसको आफ्नो बायोटेक्नोलोजी पोलिसी छ। सरकारले बायो ई थ्री पहल अर्थात् इकोनोमी, रोजगार अनि पर्यावरणका लागि बायोटेक्नोलोजीको उद्देश्य बायोटेक्नोलोजी इकोसिस्टमलाई मजबुत गर्नु हो। उहाँले भन्नुभयो, बायोटेक्नोलोजीको कारण मेडिकल साइन्स, खेती अनि फुड प्रडक्सनमा असर बढ्नेछ, अनि यसले आर्थिक विकास अनि रोजगारको नयाँ अवसर सृजित हुनेछ। 2020 स्पेस सेक्टरलाई प्राइभेट भागीदारीका लागि खोल्ने प्रसङ्गमा डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, यो निर्णयले देखाएको छ कि एक असल पोलिसीले देशको क्षमताहरूलाई कसरी अनलक गर्न सकिन्छ। उहाँले भन्नुभयो, भारतको स्पेस इकोनोमी बढेर लगभग 9 अरब डलर भएको छ अनि तीव्रताका साथ बढिरहेको छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले प्राइभेट सेक्टरलाई ती क्षेत्रहरूमा सामेल गरिरहेको छ जो पहिले अधिकतर प्राइभेट कम्पनीहरूको पहुँचदेखि बाहिर थियो। डाक्टर

जितेन्द्र सिंहले भन्नुभयो, 2047 को भिजनसित जोडिएको मौकाका लागि स्वयंलाई तयार गर्ने भारतसित कम समय छ। यदि देशले ग्लोबल स्तरमा आफ्नो स्थिति मजबुत बनाउनु हो भने हरेक सेक्टरलाई बदल्न पर्नेछ अनि प्राइभेट सेक्टरलाई नयाँ क्षेत्रहरूमा भागीदारीका लागि तयार रहन पर्नेछ। उहाँले भन्नुभयो, सरकारले यस बदलावका लागि जरुरी माहौल बनाइरहेको छ। उहाँले भन्नुभयो, भारतको स्टार्टअप इकोसिस्टमले विकास देखाउँदछ कि इनोभेसन अब केवल ठूला सहरहरूमा सीमित छैन तर सानो सहरहरूमा पनि धेरै युवा एन्टरप्रेन्योरहरूको उदय भइरहेको छ।

श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई ट्युन इन गर्नुभएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। हजुरहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा साथै प्रसार भारतीको ओटिटी वेब्समा पनि सुन्न सक्नुहुनेछ। र अब केही क्षण श्रोताहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौ। सुनानेछौ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू। त आउनु श्रोता कार्यक्रमलाई अघि बढाउँ। सुनेर यो प्रथम साङ्गीतिक कोसेरी चलचित्र हम्टी शर्माकै दुल्हनियाबाट इन्दीप बक्सीको स्वरमा

अरिजित सिंह अनि श्रेया घोषालको युगल आवाजमा राख्न लागिरहेकी छु यो अर्को साङ्गीतिक कोसेली। चलचित्र हम्टी शर्माकी दुल्हनियाबाट नै श्रोता र आनन्द लिनुहोस्।

श्रोताहरूलाई अहिले मनोरञ्जन गराइरहेका छौँ हिन्दी चलचित्रका गीतहरू सुनाएर, र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ श्रोता, र कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस् अल्का याग्निक अनि बाबुल सुप्रियोको युगल आवाजमा चलचित्र चोरी चोरी चुप्के चुप्केबाट।

0: हिन्दी गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू भयो। संसदले खान अनि खनिज विकास एवं विनियमन संशोधन विधेयक 2026 पारित गरेको छ, जसलाई राज्यसभाले आज अनुमोदन गर्यो। आज बिहान सदनको उद्घाटनमा केन्द्रीय कोइला तथा खान मन्त्री जी किशन रेड्डीले खानी तथा खनिज विनियमन अधिनियम 1957 थप संशोधन गर्न विधेयक प्रस्तुत गर्नुभयो। नागाल्याण्डका मुख्यमन्त्री नेफियो रियोले विदेशी अंशदान विनियमन संशोधन विधेयक संयुक्त संसदीय समिति पठाउने लोकसभाको प्रस्तावको स्वागत गर्नुभएको छ। सामाजिक सञ्जालको एक पोस्टमा श्री रियोले गृहमन्त्री अमित शाह र जनहितमा व्यापक परामर्श गर्ने सरकारको तत्परताको प्रशंसा गर्नुभयो। मिजोरमको प्रभावशाली छात्र संगठन मिजो जिर्लाई पावल एमजेटपीले मिजोरम लोकसेवा आयोगभित्र सुधारको माग गर्दै जारी आन्दोलन समाप्त गरेको छ। संगठनका नेताले बताए अनुसार सरकारले आयोग सुधार गर्न समिति गठन गरेपछि आन्दोलन समाप्त भएको हो। संगठनले 6 अगस्तमा शान्तिपूर्ण प्रदर्शनबाट आफ्नो आन्दोलन शुरू गरेको थियो। यसले संरचनात्मक र भर्ती सुधारहरू साथै आयोगलाई बलियो बनाउन थप कर्मचारीहरूको माग गरिएको थियो। सुधार समितिको गठन र ओटीआर प्रणालीको खारेज यसको प्रमुख मागहरूमध्ये एक थियो। असममा बाढीले 433 गाउँका 86,832 बासिन्दा अझै पनि प्रभावित छन्। यस अवधि थप 2 शव उद्धार गरिएको छ। राज्यमा नदीको जलस्तर लगभग सामान्य अवस्थामा फर्किएको छ, यद्यपि धनसिरी नदी अझै पनि खतराको चिन्हभन्दा माथि बगिरहेको छ। प्रभावित व्यक्तिहरू राहत शिविरहरूबाट आफ्नो घर फर्कन थालेका छन्। क्षतिग्रस्त घरहरू र बाँकी रहेका घरहरू 2-3 फिट हिलोले ढाकिएकाले प्रभावितहरूलाई कठिनाई भइरहेको छ। विभिन्न संस्थाहरूले प्रभावित मानिसहरूलाई सहयोग पुर्याएका छन्। सरकारले आवश्यक व्यवस्था पनि गरिरहेको छ। अवस्था पूर्ण रूपमा सामान्य हुन केही समय लाग्न सक्छ। 12 अगस्तसम्मको असम राज्य आपदा प्रबन्धन प्राधिकरणको तथ्याङ्क अनुसार धनसिरी नदी अझै पनि नुमालीगढमा खतराको चिन्हभन्दा माथि बगिरहेको छ। हिजो शिवसागर जिल्लामा 1 र कार्बी आगलोङ जिल्लामा 1 शव उद्धार गरिएको छ। मृत्यु हुनेहरूको संख्या 104 पुगेको छ। 7 जिल्लाहरूमा बाढीको प्रभाव अझै पनि छ। गुवाहाटीमा महानगरमा प्रतिबन्धित लागू औषध विरुद्धको पुलिस अभियान जारी छ। विशेष सूचनाको आधारमा कार्यवाही गर्दै गढचुक पुलिसले बोरागाउँ क्षेत्रमा ठूलो मात्रामा लागू औषध जफत गरेको छ। पुलिसले एउटा ट्रक रोकेर खोजी गरेको थियो। खोजीको क्रममा लगभग 15 प्याकेट याबा ट्याब्लेट र 8 प्याकेट हेरोइन जफत गरेको छ। पुलिस अनुसार प्रतिबन्धित लागू औषध इम्फालबाट गुवाहाटी लगिँदै थियो। जफत गरिएको लागू औषधको कुल मूल्य लगभग 39 करोड रुपियाँ अनुमान गरिएको छ। पुलिसले यस घटनामा 2 कथित तस्करहरूलाई पक्राउ पनि गरेको छ। मणिपुरमा सुरक्षा बल र पुलिसले विगत 24 घण्टामा सञ्चालन गरेका विभिन्न कार्यवाहीहरूमा

एलपीजी सिलेण्डर बोकेको वाहनसित हिजो राति ठोकिँदा पेट्रोलियम पदार्थ बोकेको ओयल ट्याङ्कर पूर्ण रूपमा जलेर खरानी भएको छ। नुमालीगढ़ रिफाइनरीबाट आउँदै गरेको ट्याङ्कर राजमार्गमा रहेको एलपीजी ग्यास गाड़ीसित ठोकिँदा सो दुर्घटना भएको हो। ओयल ट्याङ्करमा आगो लाग्यो र पूर्ण रूपमा क्षति भयो। टंकरमा एलपीजी गाड़ी पनि आंशिक रूपमा क्षतिग्रस्त भएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार 6 बजे सुन्न सक्नुहुने 3:45 मा सुन्न सक्नुहुनेछ।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। कार्यक्रम गीत संगीत मनका भावनालाई सुर र तालमा अभिव्यक्त गर्ने एउटा सुन्दर माध्यम। संगीतका विविध रङहरूमध्ये आधुनिक गीतले समकालीन भावनालाई स्वर दिन्छ भने लोकगीतले हाम्रो माटो, संस्कृति, परम्परा र जनजीवनको मिठास बोकेको हुन्छ। यिनै मधुर धुन र मनमोहक स्वरहरूसँगै अबको प्रस्तुतिमा हामी सुनेछौँ विविध कलाकारहरूको स्वरमा आधुनिक तथा लोकगीतहरू। त श्रोता तयार रहनुहोस् सुर ताल र शब्दको संसारमा रमाउनलाई। कार्यक्रम गीत संगीतलाई अब अघि बढाउँ श्रोता र कार्यक्रमको प्रथम प्रस्तुतिमा स्वीकार्नुहोस् निकिता थापाको स्वरमा यो साङ्गीतिक कोसेली जहाँ शब्द संगीत रहेको छ श्री पुरुष ढकालको।

कार्यक्रम गीत संगीतमा प्रस्तुतिको क्रमलाई अघि बढाउँदै अब सुन्नुहोस् एउटा मनमोहक गीत रूप चोर्नु जुनको माया सौन्दर्य र यौवनका कोमल भावनालाई मधुर शब्द र सङ्गीत मार्फत अभिव्यक्त गरिएको यो गीतले पक्कै पनि श्रोतामाझ छुट्टै मिठास भर्नेछ। त स्वीकार्नुहोस् अञ्जु पन्तको स्वर अनि शरण छिनामको शब्द सङ्गीतमा यो साङ्गीतिक कोशेली।

कार्यक्रम गीत संगीत अन्तर्गत आधुनिक गीतहरूको प्रस्तुतिपछि अब पालो छ लोक भाकाको मिठासको। हाम्रो माटो संस्कृति र जनजीवनको सुगन्ध बोकेको यस मधुर लोकगीतसँगै केही क्षण रमाऊ श्रोता। त स्वीकार्नुहोस् यो अघिल्लो लोकगीत सुचिता खातीको स्वरमा, जहाँ शब्द सङ्कलन रहेको छ डाक्टर जस योञ्जन प्यासीको अनि सङ्गीत रहेको छ महेश्वर लामाको।

श्रोताहरूले भर्खरै सुन्नुभयो सुचिता खातीको स्वरमा यो लोकगीत। अब अघिल्लो गुन्जनी आवाज पनि रहेको छ सुचिता खातीको नै, जहाँ शब्द रचना डाक्टर जसिन्जन प्यासीको रहेको छ भने सङ्गीत महेश्वर लामाको।

0: कार्यक्रम गीत संगीतको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू भयो। सर्वोच्च अदालतले आज केन्द्र सरकारलाई राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोगमा विचाराधीन मुद्दाहरूको बढ्दो संख्याको शीघ्र निपटानको लागि क्षेत्रीय र सर्किट बेन्चहरू स्थापना गर्ने विचार गर्न भनेको छ। गृहमन्त्री अमित शाह, स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र विदेश मन्त्री डाक्टर एस जयशंकरले आज तिरंगा फहराएर हर घर तिरंगा अभियानमा सामेल हुनुभयो। निर्वाचन आयोगले आज पंजाबमा अर्को वर्ष हुने विधानसभा चुनावको लागि मस्यौदा मतदाता सूची जारी गर्नेछ र क्यानाडा ओपन टेनिस टुर्नामेन्टमा अमेरिकाका ब्रान्डन नाकासिमाले पुरुष एकलको फाइनलमा आफ्ना देशका वेन सेल्टनसँग प्रतिस्पर्धा गर्नेछन्। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू भयो। राज्यसभाका सभापति सीपी राधाकृष्णनले आफ्नो समापन वक्तव्यमा सदनमा बारम्बार भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, सदस्यहरूले सदनमा आफ्नो विचार व्यक्त गर्ने प्रशस्त अवसरहरू थिए, तर जनताको आवाज उठाउन यी अवसरहरूको पूर्ण उपयोग गरेनन्। यद्यपि उहाँले सदनले 12 विधेयक पारित अनि फिर्ता लिएर आफ्नो मुख्य विधायी कर्तव्यहरू पूरा गरेको बताउनुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार तयार हुँदाहुँदै पनि विपक्षीले सदनमा चर्चा हुन नदिएको आरोप लगाउनु भएको छ। उहाँले विपक्षी सांसदहरूको आचरण लोकतन्त्र, विशेष गरी संसदीय लोकतन्त्रका लागि राम्रो नभएको बताउनुभयो।
2: अपोजिसन डिस्कसन से भाग रहे थे। पार्लियामेंट्री डेमोक्रेसी में अपोजिशन डिस्कशन के लिए डिमांड करते हैं और सरकार उसका जवाब देते हैं। ये तरीका होता है, क्योंकि लोगों ने हमको चुना देश सेवा के लिए। तो पहली बार ये दृश्य देखने को मिला कि सरकार खुद कह रहे हैं कि हम डिस्कशन चाहते हैं और अपोजिशन बहाना बना करके डिस्कशन से भाग रहे हैं। तो ये लोकतंत्र के लिए, विशेष करके संसदीय लोकतंत्र के लिए ठीक नहीं है।
1: सर्वोच्च अदालतले आज राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोगमा विचाराधीन मुद्दाहरूको बढ्दो संख्यालाई गम्भीरतापूर्वक लिएको छ र केन्द्र सरकारलाई मुद्दाहरूको शीघ्र निपटानको लागि क्षेत्रीय र सर्किट बेन्चहरू स्थापना गर्ने विचार गर्न भनेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जय माल्यवाक्ची र न्यायाधीश वी मोहना सम्मिलित इजलासले राज्य र जिल्ला उपभोक्ता आयोगहरूको कार्य सम्पादनको लेखा परीक्षण गर्न पनि निर्देशन दिएको छ। सर्वोच्च अदालतले एनसीडीआरसीका अध्यक्षलाई दुई हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ, जसमा विचाराधीन मुद्दाहरूको कुल संख्या, दर्ता भएका उजुरीहरूको संख्या, औसत निपटान दर, विचाराधीन मुद्दाहरू समाधान गर्न लाग्ने अनुमानित समय र आयोगमा सदस्यहरूको संख्या बढाउन आवश्यक छ कि छैन भन्ने विवरणहरू समावेश गरिएको छ। अदालतले राज्य र जिल्ला उपभोक्ता आयोगहरूको गठन र तिनका अध्यक्ष र सदस्यहरूको सेवा शर्तहरू सम्बन्धी आफ्नो पहिलेको निर्देशनहरूको पालना सुनिश्चित गर्न चलिरहेको प्रक्रियाको क्रममा यो अवलोकन गरेको हो। गृहमन्त्री अमित शाह, स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र विदेश मन्त्री डाक्टर एस जयशंकरले आज तिरंगा फहराएर हर घर तिरंगा अभियानमा सामेल हुनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री अमित शाहले यो अभियानले देशभक्तिको भावनालाई बलियो बनाउने र प्रत्येक भारतीयमा गर्वको भावना जगाउने बताउनुभयो। नयाँ दिल्लीस्थित आफ्नो निवासमा बोल्नुहुँदै श्री शाहले करोडौं मानिसहरू अभियानमा सामेल भइरहेका छन् र एक भारत श्रेष्ठ भारतको भावनालाई बलियो बनाइरहेको बताउनुभयो। स्वास्थ्य मन्त्री जेपी नड्डाले एक सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानपछि राष्ट्रले हर घर तिरंगा अभियान आयोजना गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर जयशंकरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा राष्ट्रिय झण्डासहितको आफ्नो तस्विर साझा गर्नुभएको छ। केन्द्रीय कोइला तथा खान मन्त्री जी किशन रेड्डीले सबै नागरिकहरूलाई आफ्नो घरमा तिरंगा फहराउन अपील गर्नुभएको छ। स्वतन्त्रता दिवस समारोह अघि आज नयाँ दिल्लीको लाल किल्लामा फुल ड्रेस रिहर्सल गरियो। रक्षा मन्त्रालयले

0: सामाजिक सञ्जाल पोस्टमा पूर्व अभ्यासले समारोहको औपचारिकता, भव्यता, सठिकता र देशभक्तिको भावना प्रदर्शन गरेको बताएको छ। यस वर्ष वन्दे मातरमको 150 वर्ष पूरा भएको उत्सव मनाइनेछ र यसको विषयवस्तु विकसित भारत @2047 लागि युवा शक्ति रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। निर्वाचन आयोगले आज पंजाबमा अर्को वर्ष हुने विधानसभा चुनावको लागि मस्यौदा मतदाता सूची जारी गर्नेछ। आधिकारिक तथ्याङ्क अनुसार विशेष गहन संशोधन अघि जुन 2026 मतदाताहरूको कुल संख्या 2,14,00,000 थियो, जुन अब घटेर 1,93,00,000 हुनेछ। यो मस्यौदा सूचीमा अनुपस्थित, मृत्यु भएका, दोहोरो प्रवृष्टि भएका वा स्थायी रूपमा स्थानान्तरण भएका 20,66,000 मतदाताहरू समावेश हुनेछन्। यद्यपि यसमा पहिलो एसआईआर पछि तयार पारि को मतदाता सूचीसँग विवरण नमिलेका 12,80,000 मतदाताहरू समावेश हुनेछन्। आयोगको दिशानिर्देश अनुसार यी मतदाताहरूले फारम नम्बर 6 भरेर दर्ता गर्न सक्छन्। यो आवेदन फारम 13 अगस्त 2026 र 12 सितम्बर 2026 बीचमा अनलाइन वा व्यक्तिगत रूपमा पेश गर्न सकिन्छ। अन्तिम मतदाता सूची यस वर्षको 12 अक्टोबरमा प्रकाशित हुनेछ। पंजाबका मुख्य निर्वाचन अधिकृत अनिन्दिता मित्राले यो सम्पूर्ण प्रक्रियाको प्राथमिक उद्देश्य प्रत्येक योग्य नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने र अयोग्य मतदाताहरूलाई सूचीबाट हटाउने सुनिश्चित गर्नु रहेको बताउनुभयो। 2 अगस्तमा पंजाबका सबै विधानसभा निर्वाचन क्षेत्रहरूमा एसआईआर 2026 घर घर जनगणना चरण सफलतापूर्वक सम्पन्न भएको थियो। प्रधानमन्त्री गरीब कल्याण अन्न योजना अन्तर्गत प्रत्यक्ष लाभ हस्तान्तरणको लागि केन्द्रीय ब्याङ्क डिजिटल करेन्सी आधारित डिजिटल रूपी भोलि चण्डीगढमा सुरु हुनेछ। यो पहलले भारत सरकारको कल्याणकारी वितरणमा एक नयाँ चरणलाई चिन्हित गर्नेछ, जसले अनुदानित खाद्यान्नको भौतिक वितरणबाट प्रत्यक्ष लाभ हस्तान्तरणमा र अब सीबीडीसी मार्फत उद्देश्य आधारित डिजिटल वितरणमा संक्रमणलाई चिन्हित गर्दछ। झारखण्ड भर्ती परीक्षामा भएको कथित अनियमितताको विरोधमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनका सांसदहरूले आज संसदको मकर गेटमा प्रदर्शन गरे। केन्द्रीय मन्त्री सञ्जय सेठले झारखण्डमा लगभग 600 प्रदर्शनकारी विद्यार्थीहरू विरूद्ध एफआईआर दर्ता गरिएको बताउनुभयो। आकाशवाणी समाचारसँगको कुराकानीमा उहाँले विद्यार्थीहरू विरूद्धको पुलिस कार्यवाहीमाथि प्रश्न उठाउनुभयो र विगत 20 दिनदेखि विद्यार्थीहरूले आफ्नो माग उठाउँदै आएको बताउनुभयो। श्री सेठले यस विषयमा सीबीआई अनुसन्धानको माग पनि गर्नुभयो।
1: झारखंड के 600 बच्चों पर एफआईआर हुआ है। ऐसे बच्चे जो न्याय मांगने गए थे, जिनकी नौकरी बेची दी गई, ऐसे 1,000 के ऊपर नौकरी बेची गई, लगभग 400 करोड़ रुपए घोटाला है। और जब बच्चे न्याय मांगने गए कहां जाएंगे? 20 दिनों से लगातार आंदोलित हैं। क्या ये एफआईआर जायज है? लहू सड़कों पर बहा बच्चों का, आपकी जवान नहीं खुली, क्या हम बोलते हो? आपका दोहरा चरित्र इसीलिए देश जानता है।
0: मिजोरमको प्रभावशाली छात्र संगठन मिजो जिरलाई पावलले मिजोरम लोकसेवा आयोगभित्र सुधारको माग गर्दै जारी आन्दोलन समाप्त गरेको छ। संगठनका नेताले भनेको छ, सरकारले आयोग सुधार गर्न समिति गठन गरेपछि आन्दोलन समाप्त भयो। संगठनले 6 अगस्तमा शान्तिपूर्ण प्रदर्शनबाट आफ्नो आन्दोलन सुरु गरेको थियो। यसले संरचनात्मक र भर्ती सुधारहरू साथै आयोगलाई बलियो बनाउन थप कर्मचारीहरूको माग गरेको थियो। सुधार कमिटिको गठन र ओटीआर प्रणालीको खारेजी यसको प्रमुख मागहरू मध्ये एक थियो। बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको अभावमा ओडिसामा भारी वर्षा जारी छ, जसले गर्दा उत्तरी जिल्लाहरूमा बारी जस्तो अवस्था सिर्जना भएको छ। बुधबलङ्गा, जल्का र कंसावंसा नदीहरूमा पानीको स्तर बढ्दै जाँदा बालासोर र मयूरभञ्ज जिल्लाहरूमा चिन्ता बढेको छ। मौसम विभागले आगामी 24 घण्टामा अझ वर्षा हुने पूर्वानुमान जारी गरेको छ। क्यानाडा ओपन टेनिस टुर्नामेन्टमा अमेरिकाका ब्रान्डन नाकासिमाले पुरुष एकलको फाइनलमा आफ्ना देशका बेन सेल्टनसँग प्रतिस्पर्धा गर्नेछन्। आज सेमी फाइनलमा ब्रान्डनले स्पेनका राफेल जोडरलाई र सेल्टनले लर्न टिएनलाई पराजित गरे। फाइनल म्याच भोलि मोन्ट्रियलमा खेलिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट शुरू भएको मनसुन सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू भयो। सर्वोच्च अदालतले आज केन्द्र सरकारलाई राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोगमा विचाराधीन मुद्दाहरूको बढ्दो संख्याको शीघ्र निपटानको लागि क्षेत्रीय र सर्किट बेन्चहरू स्थापना गर्ने विचार गर्न भनेको छ। गृहमन्त्री अमित शाह, स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र विदेश मन्त्री डाक्टर एस जयशंकरले आज तिरंगा फहर राएर हर घर तिरङ्गा अभियानमा सामेल हुनुभयो। निर्वाचन आयोगले आज पञ्जाबमा अर्को वर्ष हुने विधानसभा चुनावको लागि मस्यौदा मतदाता सूची जारी गर्नेछ र क्यानाडा ओपन टेनिस टुर्नामेन्टमा अमेरिकाका ब्रान्डन नाकासिमाले पुरुष एकलको फाइनलमा आफ्ना देशका बेन सेल्टनसँग प्रतिस्पर्धा गर्नेछन्। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौँ समाचारको साथमा साँझ 6 बजी। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण, माफ गर्नु होला, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार समादर श्रोता आज पनि पुनः उपस्थित भएका छौँ यो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा। त आजको विषय रहेको छ भारतका महिला स्वतन्त्रता सेनानीहरू। त यस विषयलाई प्रस्तुत गर्न त हामीसित उपस्थित हुनुहुन्छ यहाँ हबिना मुक्तानज्यू सिटोङबाट। त यहाँलाई आजको विषयलाई प्रस्तुत गर्नार्थ यो माइक्रोफोन सुम्पिन्छु। त हबिनाज्यू तपाईँलाई स्वागत गर्दै यो माइक्रोफोन सुम्पे त यो विषयलाई प्रस्तुत गरिदिनुहोस् भनी आग्रह गर्दछु।
1: नमस्ते श्रोताहरूमा, म हबिना मुक्तान नारी प्रगति कार्यक्रममा यहाँहरूलाई स्वागत गर्दछु। आज म शीर्षक भारतका महिला स्वतन्त्रता सेनानीहरूका बारेमा बताउन गइरहेकी छु। हाम्रो देश भारतवर्ष एक स्वतन्त्र देश हो। अङ्ग्रेजहरूले लगभग 200 वर्ष हाम्रो देशमाथि राज गरे। लामो सङ्घर्षपछि हाम्रो देश 15 अगस्त 1947 को दिन स्वतन्त्र बन्यो। यो स्वतन्त्रता प्राप्त गर्न हजारौं सपुतहरूले ठूलो बलिदान दिएका छन्। स्वतन्त्रताको संग्राममा लड्ने ती सेनानीहरूको नाम इतिहासमा अमर छन्। तिनीहरूमा मुख्य छन् महात्मा गान्धी, सुभाष चन्द्र बोस, जवाहरलाल नेहरू, भगत सिंह, चन्द्रशेखर आजाद आदि। साथसाथै असंख्य महिलाहरूले पनि यस संग्राममा भाग लिएका थिए। साधारण रूपमा भाग मात्र लिएका थिएनन्, तर धेरैले अहम भूमिका पनि निभाएका थिए। पुरुषहरू सँगसँगै हातमा हात, साथमा साथ मिलाई लडेकी थिइन्। भारतीय स्वतन्त्रताको संग्रामलाई हामी दुई भागमा विभाजन गर्न सक्छौँ। पहिलो चरण सन् 1857 देखि 1919, दोस्रो चरण 1920 देखि 1947, पहिलो चरण 1857 देखि 1919। स्वतन्त्रताको संग्राम सन् 1857 सिपाही विद्रोहबाट सुरु भएको थियो, त्यहीबाट प्रारम्भ गर्नेछौँ। ब्रिटिश तथा अङ्ग्रेजहरूको अन्याय, दमन र क्रूर शासनको विरुद्धमा विरोधको आवाज त्यहीबाट सल्केर एउटा विद्रोहमा परिणत भएको थियो। त्यसपछि निरन्तर रूपमा स्वतन्त्रता प्राप्त नभएसम्म चलिरह्यो। अन्तमा 15 अगस्त 1947 देश स्वतन्त्र बन्यो। यो स्वतन्त्रता प्राप्त गर्नमा महिला स्वतन्त्रता सेनानीहरूको ठूलो योगदान छ। देशका स्त्रीहरू आँटी र साहसी बनेर स्वतन्त्र संग्राममा सहभागी बने, प्राणको आहुति दिएर लडे। ती वीरङ्गनाहरूमा मुख्य यस प्रकार छन्। रानी लक्ष्मीबाई। रानी लक्ष्मीबाईको जन्म 19 नवम्बर 1828 वाराणसीमा भएको थियो। उनको वास्तविक नाम मणिकर्णिका थियो। विवाहपछि लक्ष्मीबाई नामले प्रचलित भइन्। सन् 1857 सिपाही विद्रोहमा सक्रिय रूपमा सहभागी भइन्। त्यस समयका अगुवाहरू तातिया टोपे नाना साहेबहरूसित मिलेर अङ्ग्रेजको विरुद्धमा लडे। मात्र 29 वर्षको उमेरमा देशको निम्ति लड्दा लड्दै 18 जुन 1858 दिन उनी शहीद भइन्। उनी मरेर गए पनि आज देश स्वतन्त्र भएको छ अनि उनको वीरता सदा इतिहासमा अमर रहनेछ। साहसी रानी घोडचढी र तरवार चलाउन खुबै निपुण थिइन्। बेगम हजरत महल। त्यस समयका अर्का वीरङ्गना हुन् बेगम हजरत महल। उनले अवध र त्यसका वरिपरिका क्षेत्रमा विद्रोहलाई नेतृत्व गरेका थिइन्। अङ्ग्रेजहरूसित लड्न उनले सेना तयार पारिन् र आफैले नेतृत्व गरिन्।

0: सन् 1857 को सिपाही विद्रोहमा उनले ठूलो योगदान दिएकी थिइन्। अन्तमा यो विद्रोह दबाइयो, तर बेगम हजरत झुकिनन् र भागेर नेपाल पसिन्। त्यही नै उनको मृत्यु भयो। पहिलो चरणको संग्राममा होमिएका अन्य अरू पनि धेरै सेनानीहरू थिए। तिनीहरूमा सावित्री बाई फुले, पण्डित रामाबाई आदि प्रमुख रहेकी थिइन्।
1: त श्रोता, अहिले हामीले भारतका महिला स्वतन्त्रता सेनानीहरूमाथि कुरा गर्दैछौँ, त यस जानकारीलाई केही क्षण रोकेर एउटा देशभक्ति गीत सुनौँ।

0: श्रोता यस देशभक्ति गीत पश्चात आउनुहोस् हाम्रो जानकारीलाई अघि बढाउँ। त यस जानकारीलाई अघि बढाउनको निम्ति हबिनाज्यूलाई आग्रह गर्दछु।
1: दोस्रो चरणको संग्राम सन् 1919 देखि 1947। पहिलो चरणको संग्राम समाप्त भएपछि फेरि लहर सुरु भयो। यस स्वतन्त्रताको संग्रामलाई मुख्य रूपमा महात्मा गान्धीले नेतृत्व गरेका थिए। गान्धीजीले अङ्ग्रेजहरूसित लड्न केही मुख्य रणनीतिहरू आन्दोलन तथा संग्रामको रूपमा तयार गरेका थिए। त्यसै अनुरूप संग्राम भारत देशभरि नै भयो। यसमा सबैले नै भाग लिएका थिए। देशका महिलाहरूले सक्रिय रूपमा यस स्वतन्त्र संग्राममा सहभागिता दिएका थिए। असहयोग आन्दोलन। गान्धीजीको रणनीति थियो कि सबै विदेशी सरसामान बहिष्कार गर्ने अनि स्वदेशी तथा देशमा बनिएका सरसामान आदि मात्र प्रयोग गर्ने। यसका निम्ति स्त्री तथा दिदी बहिनीहरूको भूमिका अति नै महत्वपूर्ण थियो। गान्धीजीले महिलाहरूलाई संग्राममा अघि आउने आह्वान गरे। महिलाहरू संग्राममा भाग लिए, अघि आए, विदेशी सामानहरू त्याग गरे, बहिष्कार गरे, स्वदेशी सामानहरू प्रयोग गर्न थाले, साथै बनाउन पनि थाले। यो आन्दोलन सफल भयो, जसमा महिलाहरूको ठूलो हात रहेको थियो। नुन आन्दोलन। गान्धीजीले नुन आन्दोलन सुरु गरे कारण भारतीयहरूले नुन बनाउन पाउँदैन थिए, अङ्ग्रेजहरूबाट किन्नु पर्थ्यो र भारतीयहरूले अधिक मूल्य र कर तिर्नु पर्थ्यो। गान्धीजीले यसैलाई हतियार बनाएर आन्दोलन छेडे। यसको विरुद्धमा 24 दिनको आन्दोलन स्वरूप पैदल यात्रा निकाले। यसमा हजारौं मानिसहरूले भाग लिए। साबरमती आश्रमदेखि 390 किलोमिटर यात्रा सुरु गरेर डाण्डी गुजरातसम्म पुगे। बेहिसाब महिलाहरू यसमा सहभागी बने। भारत छोड आन्दोलन। गान्धीजीले अन्तमा यो घोषणा गर्दै आन्दोलनलाई अर्को स्तरमा पुर्याए। सन् 1942 अङ्ग्रेजहरूले भारत देश छोड्नु पर्छ भनी घोषणा गरे। यो आन्दोलन देशभरि फैलिएर गयो। यो आन्दोलनमा पनि हाम्रा देशका असंख्य महिलाहरूले सहभागिता जनाएका थिए। गान्धीजीका स्वतन्त्र संग्रामका आन्दोलनका यी रणनीतिहरू सफल गराउन महिलाहरूको महत्वपूर्ण भूमिका रहेको थियो। उनीहरूको सहयोग र त्याग बिना यो सफल हुने थिएन। तर महिलाहरूले यी आन्दोलनहरूमा सक्रिय रूपमा भाग लिए। धेरैले कुटाई सहे, पुलिसको तातो गोली खपे, जेल पसे, अवसहितसम्म भए, अन्तमा आन्दोलन सफल भयो। हाम्रो देश स्वाधीन बन्यो। केही मुख्य सेनानीहरू। सरोजिनी नायडू, उनलाई भारतको नाइटिङ्गेल पनि भनिन्छ। उनी असल लेखक र कवियत्री पनि थिइन्। स्वतन्त्रताको निम्ति लड्ने महिलाहरूमध्ये उनी अग्रपन्थीमा रहेकी एक सेनानी हुन्। नायडू एक शिक्षित स्त्री भएको हुनाले अङ्ग्रेजी लेख्न र बोल्न सिपालु थिइन्। तीन ताकका अगुवा गोपालकृष्ण गोखलेको ठूलो प्रभाव उनमा परेको थियो। यसैको परिणाम स्वरूप उनी राजनीतिमा आइन् र देशको स्वतन्त्रताको लागि खुब लडिन्। गान्धीजीको असहयोग आन्दोलन, नुन आन्दोलन र भारत छोड आन्दोलनमा अग्रपङ्क्तिमा रहेर लडिन्। साहसी नायडू यसरी भन्दथिन्, तिमी हामीलाई जित्न सक्छौ तर शासन गर्न सक्दैनौ। यस समयमा यो भनाई खुबै प्रचलित भएको थियो। उनले कुटाई खाइन्, जेल बसिन् तर देशलाई स्वतन्त्र बनाइ छोडिन्। कस्तुरबा गान्धी। उनी गान्धीजीका पत्नी थिइन्, तर गान्धीजीका पत्नीको रूपमा मात्र होइन तर एक स्वतन्त्रता सेनानीको रूपमा पनि अमर छिन्। सबैभन्दा पहिला उनले स्त्री पुरुषहरूलाई गान्धीजीको आन्दोलनमा आउन प्रेरित गरिन्। पछिबाट आफै पनि सक्रिय रूपमा असहयोग आन्दोलन, नुन आन्दोलन र भारत छोड आन्दोलनमा भाग लिइन्। तीनचोटि जेल बसिन्। अन्तमा सन् 1944 बिमारीको कारण जेलमा नै उनको मृत्यु भयो।

0: प्राप्त श्रोता यो देशभक्ति गीत पश्चात फेरि हाम्रो जानकारीलाई अघि बढाउँ।
1: अरुणा असफ अली, उनको जन्म सन् 1909 हरियाणामा भएको थियो। सानै उमेरमा राष्ट्रिय कङ्ग्रेसको सदस्यता लिइन् र देशको लागि लड्न अघि बढिन्।

0: किन गान्धीजीको प्रभावमा आएर राजनीति र स्वतन्त्र संग्राममा भाग लिन अघि बढिन्। सन् 1932, 1940 र 1942 जम्मा 3 उनी जेल बसिन्। भारत देशलाई स्वतन्त्र बनाउन उनको ठुलो हात रहेको थियो। उषा मेहता। सन् 1942 भारत छोड आन्दोलन हुँदा उनी केवल 22 वर्ष मात्र पुगेकी थिइन्। त्यस समय ब्रिटिस सरकारले गान्धीजी लगायत धेरै नेताहरूलाई पक्रेर जेलमा हाले। आन्दोलन नबढोस् भनेर समाचार पत्र, रेडियो आदि बन्द गरिदिए। तर उषा मेहताले साथीहरूसित मिलेर गुप्तमा रेडियो स्टेशन बनाइन् र खबर र समाचार चारैतिर फैलाइन्, जहाँबाट नेताहरूको भाषण, देशभक्ति गीत, समाचार आदि देशभरि नै फैलाइन्। यसैकारण उनलाई स्वतन्त्रताको आवाज, भोइस अफ फ्रिडम पनि भनिन्छ। पछिबाट उनी पक्रा परे र जेल गए, तर आफ्ना साथीहरूको नाम बताएनन्, अङ्ग्रेजको अघि झुक्दै झुकेनन्। सावित्री देवी। देशको स्वतन्त्रता सेनानीहरूको बीचमा हाम्रो आफ्नो क्षेत्र दार्जिलिङबाट पनि स्वतन्त्रता संग्राममा भाग लिएका महिलाहरूमध्ये उनी मुख्य थिइन्। सन् 1930 1940 अवधिमा दार्जिलिङ खरसाङ क्षेत्रमा उनले पूर्ण सक्रियताको साथमा कङ्ग्रेसको अधीनमा रहेर गान्धीजीले अगुवाई गरिरहेका आन्दोलनहरूलाई हाम्रो क्षेत्रहरूमा पनि अघि बढाइन्। स्वदेशी आन्दोलन, नुन आन्दोलन, भारत छोड आन्दोलन आदिलाई गाउँ बस्ती, चिया बगान र सहरहरूमा प्रचार गरिन्। अङ्ग्रेजहरूको विरोध गर्न उनीहरूसित लड्न सिकाइन्। विदेशी सरसामान बहिष्कार गर्न मानिसहरूलाई प्रेरित गरिन्। विदेशी सरसामान बेच्ने दोकानहरू बन्द गराइन्। अन्तमा पुलिसले उनलाई पनि पक्रेर जेलमा हाले। यसरी हाम्रो देशलाई स्वतन्त्र बनाउन यी सेनानीहरूले ठूलो त्याग र बलिदान दिएका छन्। अरू पनि धेरै सेनानीहरू लडेका थिए, सबैको नाम उल्लेख गर्न सम्भव हुँदैन, तर हामीले उनीहरूको वीरतालाई कहिले बिर्सन हुँदैन। इतिहासमा उनीहरूको नाम सुनौलो अक्षरले लेखिएको छ। आज हाम्रो देश स्वतन्त्र भएर धेरै अघि बढेर गइसकेको छ, उनै सेनानीहरूको त्याग र बलिदानको कारणले गर्दा हो। धन्यवाद।
1: श्रोता अविना मुक्तानज्यूबाट हामीले भारतका महिला स्वतन्त्रता सेनानीहरू विषयमाथि अति राम्रो जानकारी लिन पायौँ। त आजको हाम्रो नारी प्रगति कार्यक्रम यतिमा हामी समाप्त गर्दै यहाँबाट पनि बिदा लिन्छौँ। नमस्ते।
0: नमस्ते।

श्रोता शिक्षाले व्यक्तिको जीवनमा नयाँ सम्भावनाका ढोकाहरू खोल्नुका साथै समाज र राष्ट्रको प्रगतिमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। यिनै शैक्षिक ज्ञानवर्धक तथा उपयोगी विषयवस्तुहरू लिएर प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोता महानुभवहरू, स्वागत छ हजुरहरूलाई शिक्षा ज्योति कार्यक्रममा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता सधैँ छ, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

र यो देशवन्दना पश्चात आजको कार्यक्रममा भने हामी अङ्ग्रेजी विषय अन्तर्गत द नर्थ शिप कवितालाई बुझ्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, यो कविता जीवनको यात्रा, आशा, सपना र मानिसले रोज्ने विभिन्न बाटोहरूको प्रतीकात्मक प्रस्तुति हो। कवितामा तीनवटा जहाजको यात्रा मार्फत जीवनका फरक फरक निर्णय, लक्ष्य र तिनका परिणामलाई कलात्मक ढङ्गले चित्रण गरिएको छ। र विद्यार्थी भाइ बहिनीहरू, यस कविताले हामीलाई सही निर्णय, दृढ संकल्प र जीवनको उद्देश्यप्रति सचेत रहन भनी प्रेरणा दिन्छ। साथै यसमा प्रयोग गरिएका प्रतीक र कल्पनाले अङ्ग्रेजी साहित्यको सौन्दर्यलाई अझ प्रभावशाली बनाएको हामी पाउँदछौँ। त आउनुहोस् श्रोता, आजको कार्यक्रममा हामी द नर्थ शिप कविताको भावार्थ, मुख्य विषयवस्तु, साहित्यिक विशेषता र यसले दिने जीवनोपयोगी सन्देशबारे सरल र रोचक ढङ्गले बुझ्नेछौँ। र यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षिका दिपाली राईज्यू।

आदरणीय श्रोता महानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले द नर्थ शिप कविता मार्फत जीवनलाई बुझ्ने नयाँ दृष्टिकोण, आशा, लक्ष्य र सही निर्णयको महत्वबारे जानकारी प्राप्त गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षिका दिपाली राईज्यूले। र साहित्यले केवल भाषा सिकाउँदैन, यसले जीवनलाई गहिराईबाट बुझ्न, सोच्न र सकारात्मक दृष्टिकोण विकास गर्न पनि प्रेरणा दिदछ। यही कारणले कविता र साहित्य हाम्रो व्यक्तित्व विकासका महत्वपूर्ण माध्यम हुन् भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अबसम्म प्रसारण गरी सुनाउन लागिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

अभिवादन श्रोता, हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। एफएम 103.5 मेगाहर्जमा मनोरञ्जनात्मक साथै विविध जानकारीमूलक कार्यक्रमहरू लिएर उपस्थित भइसकेका छौं श्रोता र आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण आदरणीय श्रोता।

पात्रुलाई प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी रिग्देन तामाङको साथमा म उद्घोषिका दिपा राणाको तर्फबाट हार्दिक स्वागत तथा सप्रेम नमस्कार र श्रोताहरूले हाम्रो कार्यक्रमहरू न्यूज अन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारतीको वेब ओटिटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्न लागिरहेछौं फौजी श्रोताहरूप्रति समर्पित फिल्म संगीतको कार्यक्रम जय जवान।

ताउनो श्रोता जय जवान कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौं यादोकी भारत चलचित्रबाट आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा संगीत राहुल देव बर्मनको अनि शब्द रचना रहेको छ मजरुको।

खेल खेलमे यस चलचित्रबाट अब राखिरहेछौ कार्यक्रमको अघिल्लो प्रस्तुति शैलेन्द्र सिंहको स्वरमा शब्द रचना रहेको छ गुलशन बाउराको अनि संगीत आरडी वर्मनको।

संगीत आर डी बर्मनको शब्द रचना मजरूको चलचित्र हम किसी से कम नहीं। ताउन श्रोता राखिरहेछौ कार्यक्रमको अघिल्लो प्रस्तुति मोहम्मद रफी अनि साथीहरूको स्वरमा।

0: Okay, it's me Nikita signing off for now, but you do stay tuned for our upcoming programs, News in Nepali. Till then, stay safe, take care, bye-bye.
1: नमस्कार, यो आकाशवाणी हो. आरती ठकुरीबाट सुन्नुहोस् साँझ 6 बजेको प्रमुख समाचार. राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा 100 भन्दा बढी कलाकारहरूलाई 2024-25 का लागि संगीत नाटक अकादमी छात्रवृत्ति र पुरस्कार प्रदान गर्नुभयो. गृहमन्त्री अमित शाह, स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र विदेश मन्त्री डाक्टर एस जयशंकरले आज तिरंगा फहराएर हर घर तिरंगा अभियानमा सामेल भए. लोकसभाका अध्यक्ष ओम बिरलाले आज संसद भवनमा केन्याको नेशनल एसेम्बलीका अध्यक्ष डाक्टर मोसेस एम वेटाङ्गुला र केन्याका संसदीय प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो. पंजाबका पूर्व उपमुख्यमन्त्री तथा शिरोमणि अकाली दलका अध्यक्ष सुखबीर सिंह बादलमाथि महाराष्ट्रको नान्डेड साहिबमा रहेको गुरूद्वारा नजिकै आक्रमण भएको बताइएको छ. दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज विश्व अंगदान दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्दै अंगदान मानवताको एक महान कार्य हो जसले व्यक्तिलाई जीवनको

0: अमूल्य उपहार दिन सक्छ भनी बताउनुभयो। मुख्यमन्त्री भजनलाल शर्माको अध्यक्षतामा राजस्थान मन्त्रीमण्डलले आज राजस्थान समान नागरिक संहिता विधेयक 2026 मस्यौदा सहित धेरै महत्वपूर्ण प्रस्तावहरूलाई अनुमोदन गरेको छ। महाराष्ट्रको मुम्बईको साकिनाका क्षेत्रमा हिजो गएको पहिरोमा पनि मृत्यु हुनेको संख्या 8 पुगेको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले आज चण्डीपुर र कैलाश शहर विधानसभा क्षेत्र अन्तर्गत पर्ने 18 सरकारी परियोजनाहरूको भर्चुअल रूपमा उद्घाटन र शिलान्यास गर्नुभयो। मणिपुरमा आज देशभक्त दिवस मनायो। यस अवसरमा आज स्वतन्त्रता सेनानीहरू विशेष गरी युवराजवीर टिकेन्द्रजीत र थाङ्गल जनरलको सर्वोच्च बलिदानको सम्झनामा देशभक्त दिवस मनाएको छ। चीन र रूसले यस वर्ष भारतको चौथो ब्रिक्स अध्यक्षताको लागि आफ्नो समर्थन पुनः पुष्टि गरेका छन्। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 6:50 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब श्रोतालाई केही क्षण मनोरञ्जन गराउनेछौ फिल्म संगीतबाट।

कार्यक्रमको यो प्रथम गीत सुनाउन लागिरहेछौँ खामोशी चलचित्रबाट कविता कृष्णमूर्तिको स्वरमा। सङ्गीत जतिन ललितको अनि शब्द रचना रहेको छ मजरू सुल्तानपुरीको।

श्रोता, अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ दुश्मन चलचित्रबाट कुमार सानो अनि लता मङ्गेशकरको स्वरमा, सङ्गीत उत्तम सिंहको अनि शब्द रचना आनन्द बक्सीको।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ प्रायोजित कार्यक्रम किसानवाणी।

0: नमस्कार श्रोताहरु, अब हामी प्रस्तुत गर्न लागिरहेका छौँ भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी, र कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत जनाउन चाहन्छौँ। यस कार्यक्रममा आज हामी कुरा गर्न लागिरहेका छौँ प्रधानमन्त्री कृषि सिँचाई योजना विषयमा, र हामीसित हुनुहुन्छ एकजना यसै योजनाका लाभार्थी प्रगतिशील कृषक श्री धनपति सापकोटा, र तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: नमस्कार।
0: विभिन्न प्रकारको योजनाहरू हामीले उपभोग गरिरहेका छौँ है गाउँ बस्तीमा अब खेतीपाती गर्नको लागि, र अब हामीले सुन्दा चाहिँ अब तपाईँले प्रधानमन्त्री कृषि सिँचाई योजनाबाट चाहिँ धेरै फाइदा लिनुभयो अथवा त्यो विषयमा चाहिँ तपाईँलाई याद छ भनेर सुन्यौँ, र यो विषयमा बताइदिनुहोस् न।
1: प्रधानमन्त्री सिँचाई योजना अन्तर्गत विशेष गरिकन हामी किसानलाई फाइदा हुने कुरो चाहिँ के हो भने थोपा सिँचाई योजना चाहिँ किसानको लागि एकदम उपयोगी पाइएको छ। र यसमा के उपयोगी छ भन्दाखेरि थोपा सिँचाई योजनामा भने हामीलाई त्यो थोपा थोपा पानी जुन डिप इरिगेसन भनिन्छ अङ्ग्रेजीमा, त्यो जुन दिँदाखेरि एउटा त मान्छेले गएर जुन हाल्नु पर्थ्यो त्यो तरिका पनि धेरै मान्छे पनि लाग्ने, त्यो मान्छे पनि कम लाग्छ। अनि अर्को कुरा चाहिँ के छ भन्दा थोपा सिँचाइ योजनामा थोपा गरेर दिँदाखेरि पानी मात्रै होइन, हामीले त्यसबाट त्यो ट्याङ्कीबाट त्यो थोपा दिनका लागि हामीले लिक्विड जस्तो पिट गहुँत पनि हामी त्यो ट्याङ्कीद्वारा ड्रिप इरिगेसनमा दिन लगाउन सक्छौँ। अनि अर्को कुरा चाहिँ के छ भने हातले पानी हाल्दाखेरि हाम्रो जरा पल्टिने बिग्रिने, कतिवटा फलमा खासै त्यो चाहिने प्लान्टलाई पानी पुग्दैन थियो, तर डिप इरिगेसनले चाहिँ उसलाई टक्रक्कै तल मुख जरादेखि सबै सर्वाङ्ग भेट्ने गरेर तिर्खाएको मान्छेले घटघट पानी खाए जस्तै तरिकाले त्यो प्लान्टले पानी पाउँछ डिप इरिगेसनबाट। अनि सँगसँगै मलाई भारत सरकारको योजनामा दिएको एउटा यो डिप इरिगेसन त भयो, सँगसँगै स्प्रिङ्कल भन्छ, स्प्रिङ्कल पनि यो यति उपयोगी छ ताकि उम्रेको पानीबाट पाइपद्वारा ल्याएर हामीले त्यो स्प्रिङ्कल राखेर
0: ट्याङ्कीमा जम्मा गरेर
1: ट्याङ्कीबाट पाइप ल्याएर त्यो स्प्रिङ्कलमा लाउँदाखेरि स्प्रिङ्कलले पनि आफ्नो एरिया हलहलको मेलो बारी भिजाइ सिँचाइ गरिदिन सक्छ। यो पनि भारत सरकारको योजनामा मैले पाएको पनि छु, र मैले मात्रै होइन गाउँमा प्राय किसानहरूले यो चिज पाएको पनि छ। र जुन जति यो हामीलाई अहिले सिँचाइ गर्ने भारत सरकारद्वारा प्रधानमन्त्रीको योजना अन्तर्गत हामीले पाइरहेका छौँ त्यसमा किसानको यति साह्रो बचत, समयको पनि बचत, मान्छेको पनि बचत, अनि किसानलाई फाइदा हुने यो थोपा सिँचाइ योजना मैले चाहिँ म एउटा किसान भएकोले भेटेको छु। अनि सँगसँगै अर्को कुरा के छ भने त्यो थोपा सिँचाइमा अझ धेरै हामीले गर्नुपर्दा मोटर लगाएर पनि ट्याङ्की दिएको छ, मोटर दिएको छ, त्यो मोटरद्वारा अझ धेरै धेरै अरू त्यही जमिनलाई अझ धेरै जमिनमा पनि लगाउनुपर्छ भने जुन सिन्ट्याक्सहरू दिएको छ पानीको लागि जम्मा गर्ने, त्यो भारत सरकारको योजना अन्तर्गतकै कुरा हो। र त्यो ट्याङ्कीबाट जुन हामी इलेक्ट्रिक लगाएर मोटर लगाएर फेरि सिँचाइमा जब लग्यौँ भने अघि अलिकति कम्ती जमिनमा सिँचाइ हुँदै थियो भने मोटरद्वारा चाहिँ धेरै जमिनमा सिँचाइ गर्न सकिन्छ।
0: कम्ती पानीले धेरै
1: खालि बिरुवालाई मात्रै त्यो पानी पाउन सक्छ, बाँकी त्यो झारपातले चाहिँ त्यो पानी खान पाउँदैन, र झारपात पनि त्यति बढेर आउन सक्दैन।

0: यस्तै यस्तै यो छ। अनि जुन अहिले किसानको लागि त जे ट्याङ्क पनि दिएको छ हामीलाई, जे ट्याङ्कमा त्यो प्लास्टिक हालेर ब्लडर हालेर त्यो टाढाबाट पानी भारत सरकारले नै यसको योजना गरेर यो बागवानी सम्बन्धमा गरिने खेतीका लागि टाढाबाट पानी ल्याएर त्यहाँदेखि ट्याङ्कीमा जमाएर 50,000 लिटर 30,000 लिटर 20,000 लिटर च्यादरको ट्याङ्क पनि इस्यु गरिएको छ गाउँतिर। र यसमा पनि के छ भन्दाखेरि विन्टरमा त पानी कम्ती हुन्छ, त्यो टाढाबाट पानी आएर त्यो ट्याङ्कीमा जब स्टक भएपछि हामीले हिउँदे फसल विन्टरमा पानीको अलि अभाव हुँदा त्यो पानीहरू जमाएर खेती गर्ने पनि हाम्रो एउटा चलन छ। अनि भारत सरकारले फेरि अर्को के गरेको छ भने हामीलाई माटो खनेर खाडल खनेर त्यो प्लास्टिक ट्याङ्क फेरि प्लास्टिक बिछ्याएर
1: कृषि विज्ञान केन्द्रद्वारा
0: त्यो माटो खनेर खाडल गरेर त्यो प्लास्टिक बिछ्याएर
1: प्लास्टिक पोखरी
0: परेको पानीलाई त्यहाँ जम्मा गराउने र वाटर हार्भेस्ट पनि भनिन्छ त्यसलाई, त्यो गरेर राखेर त्यो विन्टरमा जब पानीको अभाव भयो भने त्यो पानी पनि हामी खेतीमा लगाइराखेको छौँ अहिलेसम्म। र यस्तै यस्तै जो जति बागवानी खेती गर्नुको लागि चाहिँ हामीलाई यो जति पनि सिँचाइ दिएको छ यो प्रचुर मात्रामा फार्मर्सहरूको किसानहरूको लागि चाहिँ एकदमै उपयोगी छ। र यो जुन सिन्टेक्सबाट जम्मा गरिएको सिन्टेक्सबाट भएर आएको पानी र जम्मा भएकोलाई भरे ड्रिपबाट लगेर जुन गरिन्छ त्यसको चाहिँ हाम्रो किसानहरूलाई ड्रिपको जतिको फाइदा चाहिँ हातले हालेर चाहिँ कहिले हुनेवाला छैन।
1: अब यो बर्खामा चाहिँ के हुन्छ भनेदेखि अब पानी पर्छ मान्छेले के भन्छन् भनेदेखि कति पानी परेको वाकै भइसक्यो भनेर भन्छन्।
0: हजुर हजुर।
1: तर यो पानी जोगाउनु पर्ने त भन्दैनन्।
0: हजुर।
1: कसै कसैले मात्रै भन्छन् होला है।
0: हजुर।
1: अब त्यो पानी चाहिँ अब जमिनमा सोचिनु पर्ने, आजकल त अब यो घरहरू यो सिमेन्टेड घरहरू छ कति है, अनि हाम्रो त भिरालो जमिन छ, पानी त माथि माथि कुदेर त जान्छ, ओह्रालो खोलामा जान्छ, खोलाबाट नदीमा जान्छ, त्यहाँ त पानी छँदैछ।
0: हजुर।
1: तर हामीलाई त जमिनमा पानी सोचिएर माथि पानी सोचेर तल उम्रिनु पर्ने, त्यो भएको छैन। मैले चाहिँ अब एउटा सानो उदाहरण मैले पनि अब रेन वाटर हार्भेस्टिङ ट्याङ्की राखेको छु, अब त्यसमा त कति जमिन छ भन्ने कुरा आउँछ है, हामीलाई लाख लाख लिटरको चाहिन्छ। र हामी चाहिँ के भन्दैछौँ भनेदेखि अब सरकारको योजना पनि आउनु पर्ने, तपाईँले दुई तला बिल्डिङ बनाउनु पर्ने छ भने एक तला बिल्डिङ बनाउनुहोस्, एक तलाको पैसा चाहिँ कन्क्रिट सिमेन्ट अन्डरग्राउन्ड र पानी जम्मा गर्ने बनाउनुहोस्।
0: हजुर, यो स्किम छ कि भारत सरकारले केही राखिदिनुहुन्छ होला?
1: हजुर।
0: यो राखिदिएदेखि त हेर्नुहोस् हाम्रो जुन छतबाट जुन बगेर गएको पानी छ, यो पानी चाहिँ हामी जम्मा गरेर परेको बेलामा जम्मा गरेर राख्यौँ भने दुःखमा भनौँ पानीको अनिकालमा हिउँदोमा त्यति बेला चाहिँ हामीलाई एकदमै फाइदा हुन्छ। जुन कुरो अहिले तपाईँले मलाई एउटा कुरा सोध्नुभयो, जुन चाहिँ पानी रिचार्ज वाटर रिचार्जको लागि चाहिँ जस्तो जङ्गल अब हाम्रो भिर जमिन छ बगेर जान्छ, जाँदा जाँदा भरे खोलैमा पुग्ने हो त्यो पानी भन्ने, पानी रिचार्ज पनि गर्न सकिन्छ। किनभने लाम्चेबुङमा मैले देखेको छु, लाम्चेबुङ क्षेत्रमा पानी रिचार्ज गरेको कि माथिबाट जुन एउटा कुवा बनाएर त्यो कुवामा चाहिँ खाल्डा जग्गा जग्गा बनाइदिएको थियो, त्योबाट परेको पानीहरू चाहिँ एक प्रकारले जमिनमा चार्ज भएर चाहिँ उँदो चाहिँ त्यो पानी उम्रेको पनि एकदमै छ। अहिले भारत सरकारले यो नाम्चेबुङ क्षेत्रमा गरेर एउटा सक्सेस भएर सफल भएर गएको पनि छ, एकदमै छ।
1: एक बाल्टी पानी छ घोप्ट्याउनु पर्नेछ भनेदेखि म चाहिँ नालीमा घोप्ट्याउँदिन, जमिनमा घोप्ट्याउँछु।
0: जुन जति हाम्रो अब नोक्सान भएर जाने पानी पनि हामीले जम्मा गरेर एक जग्गा राखेर फेरि त्यो खेतीलाई सब्जीलाई केहीलाई चलाउन हामी सक्न चाहिँ सक्छौँ।
1: अब जस्तै प्लास्टिकको बोतलहरू पानी खाएर फ्याँकेको हुन्छ जतासुकै, अब हुन त मान्छेले के भन्छ अब यो प्लास्टिक बोतलमा जम्मा गरेर कतिले पुग्छ भन्ने हुन्छ, तर तपाईँले भने जस्तो पर ड्रप मोर क्रप भनेर भन्ने छ,
0: थोपा
1: कुराहरू छ, थोपाको महत्व छ,
0: महत्व छ, थोपा बटुल्दा बटुल्दै बोतल हुन्छ, बोतल बटुल्दै जाँदा ड्रम हुन्छ, ड्रम बटुल्दै जाँदा धेरै ड्रम धेरै ग्यालन भरिएर जाने यो हुन्छ। तर पानी जुन चाहिँ यो हामीले परेकोलाई माया गरेर अथवा पानीलाई चाहिँ एकदम सदुपयोग गऱ्यौँ भने पानीको अभावमा पनि हामीले पानीबाट

0: किनभने यसलाई राख्न नसक्ने कुरै छैन, किनभने आफ्नो घरको परेकै पानीलाई पनि खाल्डो खनेर राख्ने एउटा तरिका छ।
1: र अब यो कृषि सिँचाइ योजना छ नि, अब तपाईँले पहिला त कहाँबाट चाल पाउनुभयो कि अब बस्ती गाउँ बस्तीमा अब कृषि विभागबाट सरहरू सर गुरुमाहरू आएर भन्नुभयो कि तपाईँले अब यसो पढेर पत्र पत्रिकामा मोबाइलबाट चाल पाउनुभयो कि के कसरी चाल पाउनुभयो कि यो कृषि सिँचाइ योजना छ यस्तो पाइन्छ भनेर, ट्याङ्कीहरू पाइन्छ भनेर?
0: यो चाहिँ हामी किसानलाई बेला बेला किसान गोष्ठी यसो डिपार्टमेन्टले गराइदिएको हुन्छ विभागले, र त्यो गोष्ठीमा हामी जाँदा पानीलाई चाहिँ यो तरिकाले तपाईँहरूले सङ्कलन गरेर जम्मा गरेर यस्तो यस्तो एउटा तालिमै जस्तो हामीलाई दिएको छ, र त्यो तालिम अन्तर्गत हामी त्यसमा आएर विभागीय कर्मचारीहरूले हामीलाई यो तरिकाहरू सिकाएको पनि छ, र यो तरिकाले मैले त घरमा गरेर राखेको पनि छु, र जुन परेको पानीलाई पनि एउटा एक जग्गा जम्मा गर्ने राख्ने यो तरिकाहरू यो विभागले नै हामीलाई एउटा तालिम दिएको हुनाले यो कुरो मैले जानकारीमा आएको हो।
1: थुप्रो छ अरू योजना पनि है, भारत सरकारको फसल बिमा योजनाहरू छ है, किसान क्रेडिट कार्डहरू भन्ने छ हो,
0: हजुर
1: सबै तपाईँलाई थाहा छ होला योजनाहरू।
0: एकदम मैले त फसल बिमा योजना आफैले गरेँ पनि, प्रधानमन्त्री फसल बिमा योजना यो कार्यक्रम पनि छ, र हाम्रो सिक्किममा एउटा बागवानीलाई अलिकति र एग्रिकल्चरलाई अलिकति पारेर गरेको छ यहाँ, जस्तो अब धानमा पनि इन्सुरेन्स छ, यसमा पनि धानमा पनि दिएको छ, अनि सँगसँगै आलुमा दिएको छ, अदुवामा दिएको छ, फापरमा दिएको छ, त्यहाँबाट गएर लेखमा हुने एउटा जौ छ, वाह वाह त्यो वाहलाई पनि भारत सरकारले प्रधानमन्त्री योजना अन्तर्गत त्यो इन्सुरेन्स दिएको छ। विगत मैले अदुवामा इन्सुरेन्स गरेको थिएँ, र यति हो हिउँदे फसल र एउटा बर्खे फसल भन्ने हुन्छ, र रबी र खरिफ भन्ने फसल हुन्छ। त्यसमा चाहिँ के छ भन्दाखेरि अब जति धानहरू मकै यिनीहरूको इन्सुरेन्समा चाहिँ खालि हामीलाई 1.5-2% मात्रै हामीले पैसा बुझाउनुपर्छ, र बाँकी जम्मै हाम्रो बिग्रेको चाहिँ 100% भरे भारत सरकार र सिक्किम सरकार दुईवटाले मिलेर यो हाम्रो इन्सुरेन्सलाई पूर्ण तरिकाले पूर्ण गराइदिएको हुन्छ।
1: र कागजपत्र
0: चाहिँ यति हो फेरि इन्सुरेन्स मेरो फसल बिग्रियो सकिएपछि इन्सुरेन्स गरेर हुँदैन, पहिला हामीले जब बिरुवा रोप्छौँ बिरुवा रोप्दा नरोप्दाखेरि चाहिँ फसल बिमा गर्ने भनेर हामी विभागमा गएर त्यहाँको कर्मचारीलाई एकखेप जनाएर अनि उहाँहरूले ब्याङ्क कुन चाहिँ छ त्यो ब्याङ्कमा हामीलाई एउटा त्यहाँको पासबुकहरू दिए नम्बर दिएको हुन्छ, यति चाहिँ हो त्यो आफ्नो जमिनको पर्चा र त्यो आफ्नो फोनको नम्बर चाहिँ एकदम राम्रो मिलेको हुनुपर्छ। यदि त्यो मिलेको छैन भने भोलि पर्सि हाम्रो फेरि बिमा गरेको पैसा पाउन पनि आपत पर्छ, त्यो चाहिँ एकदम मिलेको हुनुपर्छ हाम्रो नि।
1: र अब कृषि सिँचाइ योजनामा चाहिँ नि तपाईँले अहिलेसम्म के चाहिँ अब कतिको अब लाभ पाउनुभयो, अब ट्याङ्कीहरू कति पाउनुभयो, कहाँ जानुभयो, कसलाई भन्नुभयो र पाउनुभयो, अनि त्यहाँदेखि त्यो ट्याङ्कीको पानी हालेर तपाईँले के सब्जीहरू उमार्नुभयो, फसलहरू उमार्नुभयो र बेच्नुभयो?
0: अब म चाहिँ एउटा हजुर म चाहिँ एउटा सिक्किमको एउटा
1: निकै परिचित हुनुहुन्छ,
0: म विभागमा आइरहन्छु, विभागमा आउँदाखेरि भारत सरकारको स्किम पनि थाहा पाउँछु, सिक्किम सरकारको स्किम पनि थाहा पाउँछु, अनि त्यो थाहा पाउँदाखेरि चाहिँ मलाई चाहिँ विभागले नै तिमीले यो यसरी यो ट्याङ्कीहरू यसरी बाँडिन्छ यस्तो यस्तो भनेर हुँदाखेरि, अनि एउटा स्थानीय पञ्चायतले पनि एउटा गाउँमा ल्याएर ती ट्याङ्कीहरू बाँडिदिएको हुन्छ, सिन्टेक्स विशेष गरी सिन्टेक्स, अनि जुन डिप इरिगेसनको पनि सामानहरू पनि त्यसरी नै विभागको मान्छे नै आएर फिटिङ गरिदिन्छ, मान्छेले नै उनीहरूकै कर्मचारी आएर फिटिङ गरेर आफूले बारी मात्रै देखाइदिनुपर्छ, त्यो सबै विभागीय मान्छे नै आएर हाम्रो ल्यान्डमा लगाइदिन्छ, जमिनमा लगाइदिन्छ। त्यो फाइदा चाहिँ यति छ, जस्तो मैले अहिले गएको साल फेब्रुअरी महिनामा काँक्रा रोपेँ, लोकल काँक्रा, त्यो लोकल काँक्रा चाहिँ पानी जब डिप इरिगेसन भएको नाताले गर्दाखेरि चाहिँ डिप इरिगेसनको भएको

0: हुनाले गर्दाखेरि मैले 27 क्विन्टल काँक्रा फलाउनसम्म म एउटा सक्षम भएँ त्यति बेला, किनभने पानी त्यसरी नै डिप इरिगेसनबाट दिएको थियो र राम्रोसँग काँक्रा फलेको पनि थियो।
1: अब तपाईँले चाहिँ अब बेमौसमी सब्जीहरू निकाल्नुहुन्छ नि त?
0: म बेमौसमी निकाल्छु,
1: बजारमा त्यो सब्जीहरू आएकै हुँदैन,
0: हजुर
1: आएकै हुँदैन,
0: हजुर
1: काँक्रा निस्केकै हुँदैन, तपाईँको निस्किन थाल्छ, तपाईँको निस्के
0: अरूको उम्रिँदै गर्दा मेरो बजारमा काँक्रा आइसकेको हो,
1: अनि भाउ पाउँछ,
0: भाउ पाउँछ। जस्तो म ब्रोकोलीको खेती गर्दा या कोपीकै खेती गर्दा पनि सिलगढीको सब्जी आउनुभन्दा अगाडि नै म बे मौसमी खेती लगाइसकेको हुन्छु र मैले सिलगढीको सब्जी आउनुभन्दा अगाडि नै बजारमा त्यो बेचिसकेको हुन्छु। त्यसो गर्दा हामीले बजारमा मुख बोली दाम पाइन्छ, किन कम्ती हुन्छ, त्यस कारण डिमान्ड बेसी हुन्छ र त्यस्तो तरिकाले खेती गरिन्छ।
1: अब यो नि प्रधानमन्त्री कृषि सिँचाई योजनाको फाइदा लिनको लागि चाहिँ कतिजना कृषकहरू चाहिँ, कृषक दाजुभाइहरू चाहिँ अरूको खेत कमाएर बसेका हुन्छन् बाखुरे,
0: है
1: उनीहरूको कागज पत्र के कस्तो छ र उनीहरूले यो प्रधानमन्त्री कृषि सिँचाई योजनाको लाभ पाउँदैछन् कि छैनन्, त्यो चाहिँ कस्तो प्रकारले अब कागज पत्र अब पर्चाहरू त चाहियो होला, के चाहिन्छ
0: यो उनीहरूले पनि जत्तिकै अरू किसानले फाइदा पाएको छ त्यत्तिकै फाइदा उनीहरूले पाएको छ, तर कुन नाताले पाएको छ भने चाहिँ त्यो पर्चा बिना त सरकारले जमिन छ छैन र यो दिने पनि त सक्दैन नि, तर पाखुरे या कुतियाकोमा त पर्चा हुँदैन, तर मालिक आफै बढेर गएर मालिक आफैले आफ्नो पर्चाहरू सब्मिट गरेर ल्याएर कुतियालाई सबै त्यो व्यवस्था मिलाइदिएको हुन्छ पाखुरेलाई।
1: अब त्यो चाहिँ एनओसी दिनु,
0: एनओसी दिएर मालिक आफैले एनओसी दिएर पर्चाको पनि एउटा कपी दिएर अनि ल्याएर त्यो पाखुरेहरूले पनि त्यत्तिकै मालिकले जसरी जमिन धनी जसरी गर्छ त्यसरी नै पाखुरेले पनि गरिराखेको छ।
1: अब यो कागज पत्रमा नि अब नानी जन्मिँदाखेरि बर्थ सर्टिफिकेटहरू बनाउँछौँ हो,
0: हजुर,
1: अनि कतिजनाको स्कुलमा एउटा नाम छ है, छेत्री लेखेको CHETTRI लेखेको हुन्छ, कसैको कसैको CHETTRI लेखेको हुन्छ हो,
0: हजुर,
1: त्यस्तोले पनि आजकल फरक पार्दैछ, आधार कार्डमा एउटा नाम छ एउटा स्पेलिङ छ,
0: हजुर,
1: अब उतापट्टि अर्को पर्चामा चाहिँ अर्को नाम छ अर्को स्पेलिङ छ गलत छ भनेदेखि अब त्यो पनि पाएन है?
0: होइन त्यो त अब अलिकति अप्ठ्यारै कुरा हो, तर त्यसको लागि पनि सरकारले कतिवटा एउटा जग्गा चाहिँ राखिदिएको रहेछ, के भने यो एफिडेभिट गर्नुपर्छ, एफिडेभिट गरेर त्यो एउटा कानुनी तौरले त्यसलाई चित्त बुझाउने चाहिँ त्यो व्यवस्था मैले हिजो अस्तिदेखि थाहा पाइरहेछु यो एसआरको सम्बन्धमा, सम्बन्धबाट यो कतिवटा कुरो चाहिँ मैले पनि थाहा पाएको छु, किनभने कोही जग्गा अब थर लेखेको छ मासतिर शर्मा पनि लेखेको छ, अब त्यो के हो भन्ने त एफिडेभिटले चाहिँ त्यसलाई छुट्याइदिँदो रहेछ।
1: र अब तपाईँहरूको गाउँमा चाहिँ नि कतिको मान्छेहरूले चाहिँ अब यो योजनाहरू पाउँदैछन्, भारत सरकारको योजनाहरू चाहिँ अब खेतीपातीको लागि योजनाहरू दिएको छ नि,
0: यो
1: चाहिँ कतिको लाभ उठाउँदैछन् उनीहरूले, तपाईँले अरूहरूलाई कतिको बताउनु हुँदैछ तपाईँको छरछिमेकीहरूलाई पनि
0: यो चाहिँ
1: विषयमा यस्तो हुन्छ भनेर बताउनु पऱ्यो नि त?
0: यो चाहिँ यस्तो भएको छ, सिक्किममा हाम्रो सिक्किम त भारतको पहिलो जैविक राज्य भयो, यसो हुँदाखेरि चाहिँ जति पनि सिक्किमका किसान छन् ती किसानहरूले प्राय प्राय भारत सरकारबाट पाइने सहुलियत र सुविधा जो जति छ प्रधानमन्त्री योजना अन्तर्गतका त्यो चाहिँ यहाँ सिक्किमको यो पहिलो अर्ग्यानिक स्टेट भएकोले गर्दा प्राय प्राय किसानहरूले पाएको पनि छ। अब छुटपुट कोही होला, केही दुई चारजना छुटपुट होला, बाँकी बेसी जस्तो व्यक्तिमा चाहिँ बेसी जस्तो किसानमा चाहिँ
1: फाइदा
0: चाहिँ प्रचुर मात्रामा फार्मर्सले पाएको छ अथवा किसानले पाएको छ।
1: हजुर, लु तपाईँले ट्याङ्की पाउनुभयो अरे है, त्यो चाहिँ उहाँहरूले घरमै ल्याइदिनु भयो कि तपाईँ लिन जानुभयो कि तपाईँले अब कहिले एप्लाई गर्नुभएको थियो, आवेदन गर्नुभयो कि भएन, त्यो के अरे सिँचाइको लागि जुन ट्याङ्की छ पानी जम्मा गर्ने ट्याङ्की विभागबाट जुन पाउनुभयो नि त योजना सरकारको योजना,
0: हजुर,

0: कसरी पाउनु भयो?
1: त्यो चाहिँ यसरी पाइन्छ, इन्डिभिजुअल म मात्रै स्टोरमा गएर पाउँदिनँ,
0: हजुर,
1: सबैको स्टक ल्याएर चाहिँ स्कुलको ग्राउन्डमा या काहीँ गभर्मेन्टले नै ल्याएर राखिदिएको हुन्छ,
0: राखिदिनुहुन्छ,
1: राखेपछि चाहिँ स्थानीय पञ्चायतले, अस्ति पञ्चायतलाई त कतिवटा कुरो थाहा छ, स्थानीय पञ्चायतले चाहिँ हामीलाई फेरि इन्फर्मेसन दिन्छ कि तपाईँको नाममा डिप इरिगेसन आएको छ, तपाईँको नाममा सिन्टेक्स आएको छ, तपाईँकोमा यस्तो यस्तो आएको छ, तपाईँ गएर अब लिनुहोस् भनेपछि एउटा ठुलो चौर भएको ठाउँमा त्यसलाई स्टोर गरिदिएको हुन्छ। त्यो स्टोर गरेको ठाउँबाट हामी पञ्चायतको पञ्चायतले जब हामीलाई भनिसकेपछि हामी गएर त्यहाँबाट उठाउँछौँ,
0: हजुर,
1: त्यो चाहिँ स्टोरमा आएर या माथि विभागीय स्टोरमा पर्दैन, विभागीय स्टोरले चाहिँ टाटामा लगेर स्टक गरिदिएको हुन्छ,
0: गाउँ गाउँमा पुऱ्याउँ,
1: गाउँ गाउँको एउटा मैदानी भागमा
0: पुऱ्याएर
1: राख्छ, त्यहाँ एउटा अब प्रत्येकको घरमा त विभागले पुर्याउन सक्दैन, एउटा जग्गा तोकेर गरेपछि पञ्चायत पनि हुन्छ त्यति बेला, पञ्चायत बसेर अनि त्यो फलाना फलाना भनेर पञ्चायत आफैले त्यो छुट्याइदिन्छ।
0: हजुर, र तपाईँ अब अरू कृषक दाजुभाइहरूलाई नि के भन्न चाहनुहुन्छ यो विषयमा? यो योजनाहरू, विभिन्न योजनाहरू छ, कतिजनाले फाइदा उठाउँदैछन्, कतिजनाले थाहा नै छैन, आ के किन गरिबस्नु, फसल बिमा किन गर्नु, यो ट्याङ्कीहरू पनि मेरोमा त पानी छँदैछ भन्ने खालको पनि हुन्छ होला, कि त अब याद गर्दैनन्, उनीहरू विभागमा जाँदैनन्, त्यस्तो हुन्छ नि त
1: होइन? यो चाहिँ यस्तो छ, म जति पनि अब आउने जेनेरेसन,
0: हजुर हजुर,
1: युवा भाइहरू, नानीहरू जो छ, किनभने दिनदिनै हाम्रो उमेर त बुढो हुँदै जान्छ,
0: हजुर हजुर,
1: तर एउटा यस्तो खालको संसार छ कि एक दिन यो सिक्किममा बाहिरबाट कतिवटा चिज आएन भने हामी यहीँको चिजमा निर्भर हुनुपर्छ,
0: हुनुपर्छ, हजुर,
1: तर निर्भर हुनुको लागि चाहिँ जस्तै व्यक्तिले पनि, चाहे ठुलोमा ठुलो व्यक्ति होस्, सानोमा सानो व्यक्ति होस्, बिहान र बेलुका त हामीले नखाइ हुँदैन,
0: हुँदैन,
1: पैसा जत्तिको जिम्मा भए पनि नखाइ हुँदैन,
0: हजुर,
1: त खानुपर्दा चाहिँ हामीले खेतबारीमै कोट्याउने काम गर्दा यो भारत सरकारले जुन जुन विकास दिएको छ यसलाई चाहिँ राम्रो सदुपयोग गरेर यो मेरो आफ्नो गोजीबाट किनेको धन हो जस्तो सञ्चिता गरेर यो के अरे भोलिको दिनलाई अझै मैले यसलाई बचाएर राखेँ भने यो अझ अर्को बाजी खेती गर्नलाई मलाई सुविधा हुन्छ भन्ने ती जेनेरेसनलाई, ती व्यक्तिलाई परोस्, र जस जसले जो यङ जेनेरेसन छ उनीहरूले पनि हामीले पनि अब नोकरी पाए ठिकै छ, नोकरी पाएन भने पनि उनीहरूले यो खेतीमा फलानाले कसरी खेती गर्दैछ भनेर हामी जस्तोसँग जानकारी लिन आयो भने हामी जानकारी पनि दिन्छौँ, र उनीहरूले पनि त्यो खालको सिन्ट्याक्स, ड्रिप इरिगेसन, थोपा सिँचाइ, वाटर हार्भेस्ट, जे जे भारत सरकार प्रधानमन्त्रीको योजनामा छ उनीहरूले पनि त्यो एउटा स्थानीय पञ्चायतलाई या विभागलाई भन्यो भने त्यो उहाँहरूको पनि घरमा आउँछन्, छुट्याउने चाहिँ सरकारले छैन,
0: हजुर, कोसिस गर्नु पर्यो,
1: हजुर, कोसिस उनीहरूले गर्नु पर्यो,
0: विभागमा जानु पर्यो,
1: हजुर,
0: कागज पत्र के छ बुझाउनु पर्यो,
1: हजुर, त्यति गर्दा उनले नपाउने भन्ने चाहिँ छैन
0: छैन,
1: तर यति चाहिँ हो, मैले सिन्टेक्स लिएर गएँ तर माथि बिल्डिङको छतमा राख्ने चाहिँ होइन, त्यो चाहिँ खेतीका लागि आएको, खेतीमै प्रयोग गरिदिनु
0: पर्यो,
1: किनभने मान्छेले खेतीमा आएको चिजलाई, खेतीमा छ भने त खेतीबाट पैसा उब्जेर आफ्नै घरमा अर्को ठुलो एउटा स्किम निकाल्न सकिन्छ
0: त, अर्को ट्याङ्की किन्दा भयो,
1: बस बस, अर्को ट्याङ्की किन्न सकिन्छ,
0: तर त्यो चाहिँ खेतीमै लाउनु,
1: खेतीमै लाउनु पर्छ,
0: र तपाईँले चाहिँ अब त्यो सिन्टेक्सको पानी हालेर चाहिँ नि के जौ गर्नुभयो?
1: हेर्नुहोस्, मैले चाहिँ अब मेरो त धेरै जमिनमा डिप इरिगेसन गरेको छ,
0: हजुर,
1: थोपा सिँचाइ गरेको छ, त गरेको हुँदाखेरि चाहिँ मैले डल्ले खोर्सानी पनि त्यो ट्याङ्कीकै पानीले थोपा सिँचाइ गरेरै गरेँ, र काँक्राको खेती गरेँ मैले, कालेबुङदेखि काँक्राको बिउ ल्याएर त्यो पनि अफ सिजनमा निकाल्दा धेरै दाम पाइयो, पहिला निकाल्दा 300 रुपियाँ 250 रुपियाँ केही छ पाइन्छ, र त्यस्तो त्यो तरिकाले अफ सिजन खेती गरिन्छ, तर त्यो ड्रिप इरिगेसन थोपा सिँचाइ छ भने हामीलाई त्यति बेलाको फागुन चैतको खडेरीमा त्यो थोपा सिँचाइले चाहिँ धेरै मद्दत गर्छ, र यो भारत सरकारले पनि एउटा सोचेरै दिएको होला, किनभने यिनीहरूलाई चाहिँ यो विन्टरको महिनामा चाहिँ

0: पानीको दुःख हुन्छ, खडेरी पर्छ भनेर नै यो ट्याङ्की दिएर यो थोपा सिँचाइ गराइदिएको होला जस्तो म एउटा किसानलाई चाहिँ लाग्छ।
1: हजुर हवस्, अब तपाईँलाई धेरै धेरै धन्यवाद है।
0: हजुर,
1: केन्द्र सरकारको विभिन्न योजनाबारे तपाईँले जानकारी दिनुभयो, विशेष गरी प्रधानमन्त्री कृषि सिँचाई योजनाबारे तपाईँ धेरै लाभान्वित हुनुभएको छ है। तपाईँलाई धेरै कुरा याद रहेछ है, अरूलाई पनि बताउनु हुँदैछ गाउँमा र योजनाहरूको विषयमा है, र अरूले पनि फाइदा पाउन् भन्ने तपाईँलाई छ, तपाईँले सोचिरहनु भएको छ र काम गर्नुहुँदैछ र खेती बढेर जाओस् है, उन्नति होस्। र तपाईँलाई धेरै धेरै धन्यवाद, फेरि पनि अर्को पालि भेट्दाखेरि अझै उन्नति गरेर आउनुहोस्।
0: हुन्छ हवस्, हुन्छ हवस्, नमस्कार।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो प्रगतिशील कृषक श्री धनपति सापकोटाज्यूसित लिएको अन्तर्वार्ता। अब कार्यक्रमलाई अघि बढाउँदै एउटा लोकगीत सुनाएर हजुरहरूलाई हामी मनोरञ्जन गराउन चाहन्छौँ।

मुख्यमंत्री प्रेमसिंह तामाङले सरकारी वरिष्ठ माध्यमिक विद्यालय मामरिङमा आयोजित 19 रिनक निर्वाचन क्षेत्र स्तरीय स्वतन्त्रता दिवस पूर्व समारोहमा भाग लिएर आफ्नो उत्साह व्यक्त गर्नुभयो। श्री तामाङले स्वास्थ्य क्षेत्रमा आफ्नो सरकारले गरेका विभिन्न पहलहरू र आवश्यकतामा परेका बिरामीहरूलाई प्रदान गरिएको सहयोगको बारेमा प्रकाश पार्नुभयो। मुख्यमन्त्रीले जनभेट कार्यक्रमको एक भागको रूपमा चाँडै नै निर्वाचन क्षेत्रको भ्रमण गर्ने कुरा पनि साझा गर्नुभयो, जसमा उहाँले मानिसहरूलाई उनीहरूको वास्तविक चिन्ताहरू सम्बोधन गर्न र सबै सम्भव सहयोग र समर्थन प्रदान गर्न भेट्नुहुनेछ। सिक्किम सरकारका मुख्य सचिव रविन्द्र तेलङ र पुलिस महानिदेशक अक्षय सचदेवाले गान्तोकको पालजोर स्टेडियममा 80 स्वतन्त्रता दिवसको राज्यस्तरीय उत्सवका लागि पूर्ण पोशाक पूर्वाभ्यासको समीक्षा गरे। यसको उद्देश्य मुख्य कार्यक्रम अघि सबै व्यवस्थाहरूको तयारी र समन्वयको समीक्षा गर्नु थियो र स्वतन्त्रता दिवसको लागि निर्धारित

0: विभिन्न औपचारिक र कार्यक्रम घटकहरूलाई पनि समेट्नु थियो। दुवै अधिकारीहरूले समग्र व्यवस्था र कार्यक्रम स्थलमा प्रत्येक मिनटको कार्यक्रमको कार्यान्वयनको समीक्षा गरे। क्षेत्रीय भविष्य निधि आयुक्त सिक्किम केसाङ एन तेन्जिङले आज श्रम तथा रोजगार मन्त्रालयद्वारा भर्खरै शुरू गरिएको विश्वास 2026 योजनाबारे मीडियालाई जानकारी दिन पत्रकार सम्मेलन गर्नुभयो। यो योजना कर्मचारी भविष्य निधि संगठन इपीएफओद्वारा 29 जुन 2026 शुरू गरिएको एकपटकको विवाद समाधान पहल हो। योजना दिसम्बर 29 2026 6 महिनासम्म चल्ने तय गरिएको छ, जसले रोजगारदाताहरूले ऐतिहासिक जरिवाना र क्षतिपूर्ति विवादहरूलाई उल्लेखनीय रूपमा कम दरमा समाधान गर्न अनुमति दिन्छ। योग्य रोजगारदाताहरूले डिजिटल हस्ताक्षर प्रमाणपत्र वा ई साइन प्रयोग गरेर आधिकारिक पोर्टल मार्फत डिजिटल रूपमा आवेदनहरू पेश गर्न आवश्यक छ। योजनाबारे बोल्दै श्री तेन्जिङले भन्नुभयो,
1: विश्वास स्किमको धेरै फाइदा छ। ड्यामेजेस र इन्ट्रेस्ट तपाईँले पे गर्नु पर्यो। ड्यामेज क्यालकुलेसन छ, त्यो कम्ती भएको छ, 1% पर मन्थ भएको छ यसमा ड्यामेज रेट। आज यो प्रेस कन्फरेन्स गर्नुको हाम्रो आज मकसद यही थियो कि हामीले चाहिँ यो योजनाको फाइदा चाहिँ सबैजनाले पुगोस्।
0: सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले हर घर तिरंगा अभियानको तत्वावधानमा तिरंगा यात्रा आयोजना गरिरहेको छ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ यात्रामा सहभागी हुने अपेक्षा गरिएको छ। एमजी मार्गबाट बिहान 9 बजे शुरू हुने यात्रा मनन केन्द्रमा समापन हुनेछ। केन्द्रीय संचार ब्यूरो र पत्र सूचना कार्यालय गान्तोकले आज गान्तोकको बोझोघारी स्थित पीएम श्री वरिष्ठ माध्यमिक विद्यालयमा हर घर तिरंगा र स्वतन्त्रता दिवसको विषयमा एकीकृत संचार र मीडिया आउटरीच कार्यक्रम आयोजना गर्यो। शुरूमा पीआईबी गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले कार्यक्रमको बारेमा जानकारी गराए। प्रेस क्लब अफ सिक्किमका अध्यक्ष समीर हाङ लिम्बु कार्यक्रमको प्रमुख अतिथि र स्रोत व्यक्तिको रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शरद पोडेल र उप प्रधानाध्यापक अर्जुन कृष्ण नेपालको पनि उपस्थिति रहेको थियो। श्री लिम्बुले भने हर घर तिरंगा सरकारी अभियानको रूपमा मात्र नभई यसले देशभक्तिको भावना जगाउनुपर्छ। कार्यक्रममा हर घर तिरंगा विषयमा प्रश्नोत्तरी कार्यक्रम थियो, जसमा विद्यार्थीहरूको सक्रिय सहभागिता देखियो। सिक्किम सरकारको आयुष विभागले आयुष आयुर्वेद अस्पताल सोचेगाङको सहकार्यमा गान्तोकको तादोङस्थित बहाई उच्च माध्यमिक विद्यालयमा राष्ट्रिय आयुर्वेद मिशन अन्तर्गत आयुर्विद्या स्कूल स्वास्थ्य कार्यक्रम सञ्चालन गर्यो। नशामुक्त भारत अभियान र योग 365 सम्बन्धी जागरूकता सत्रहरूले विद्यार्थीहरूलाई लागू पदार्थमुक्त जीवनशैली अपनाउन र शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि नियमित रूपमा योग अभ्यास गर्न प्रोत्साहित गर्यो। सरल अनि तनावमुक्त योग प्रविधिहरू पनि प्रदर्शन गरियो। आयुष र स्वस्थ जीवनशैली अभ्यासहरूमा अन्तर्क्रियात्मक प्रश्नोत्तरी आयोजना गरियो, जसमा विजेताहरूलाई पुरस्कार प्रदान गरियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब आजको रहर लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी श्रोताहरूलाई संक्षिप्त जानकारी दिइरहेछौँ। अहिले 6:50 सुनाउनेछौँ यस केन्द्रबाट प्रादेशिक समाचार। बेलुकी 7 बजे लोकगीतको कार्यक्रम लोकलहरी अनि सुरसङ्गम आधुनिक गीतको प्रस्तुति 7:15। राति 8 बजे युवापानी कार्यक्रम। यस अतिरिक्त दिल्ली केन्द्रबाट सम प्रसारण गरी सुनाउनेछौँ 8:15 पार्लियामेन्ट रिभ्यू, 9:15 स्पट लाइट अनि राति 10 बजे विविध भारतीको कार्यक्रम आजका फनकार। भोलिको हाम्रो अधिवेशनको आरम्भ हुनेछ बिहान 6:20 36 कार्यक्रम गान्धी कथा, जसमा सुन्न सक्नुहुनेछ नारी सशक्तिकरणमाथि गान्धीजीको विचार, यस विषयमा विनिता बस्नेतबाट एक चिन्तन। बिहानी सूचनामूलक कार्यक्रम शुभ प्रभात 7:05, सांगीतिक कार्यक्रम संगीत प्रभा 7:35, 8:30 सुनाउनेछौँ मुतुलक्ष्मी रेड्डीको सफलताको कथा, 8:35

40 मिनटमा जसमा विषय रहनेछ थोरै कमाई धेरै खर्च आफ्नो आर्थिक अवस्था कसरी सुदृढ पार्ने जीवनका तीता मिठा अनुभूतिहरू 9:30 10 बजे समाचार एकांश खरसाङको विशेष प्रस्तुति नशामुक्त युवा विकसित भारत 10:30 80 स्वतन्त्रता दिवसको उपलक्ष्यमा स्वतन्त्रता सेनानीमाथि संगीतमय रूपक स्वरमाधुरी 11:05 बंगला विशेष कार्यक्रम फरमाइसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा 12:05 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम तिब्बती कार्यक्रम 1:02 आधुनिक अनि लोकगीतको प्रस्तुति 2:30 कार्यक्रम विश्वमा हामी 3:20 जसमा सुनाउनेछौँ भारतीय स्वाधीनता संग्राम एक जननायक शहीद भगत सिंहबारे एक विश्लेषण अनि 3:35 देशभक्ति गीतमाथि एक वार्ता अपरान्न 4 बजे संगीतमय प्रस्तुति अतीत माधुरी शिक्षा ज्योति 4:30 जस अन्तर्गत स्वतन्त्रता संग्रामी हेलेन लेप्चाबारे पाठ प्रस्तुत गर्नुहुनेछ सुनिल राईले स्वतन्त्रता दिवस 2026 पूर्व सन्ध्याका अवसरमा माननीय रक्षा मन्त्री राजनाथ सिंहले सशस्त्र सेनाका जवानहरूलाई सम्बोधन गर्नुहुनेछ र उक्त सम्बोधन समप्रसारण गरी सुनाउँछौ आकाशवाणीको दिल्ली केन्द्रबाट 5:10 गाउँले सभा 6:10 जसमा सुन्न सक्नुहुनेछ स्क्रब टाइपसबारे जानकारी यस केन्द्रबाट प्रादेशिक समाचार 6:50 भोलि बेलुकी 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा भारतको माननीय राष्ट्रपति द्रौपदी मुर्मूद्वारा राष्ट्रको नाम सन्देश र यसको लगत्तैपछि यस सन्देशको अङ्ग्रेजी संस्करण सुन्न सक्नुहुनेछ भने उक्त सन्देशको नेपाली भाषानुवाद आकाशवाणीको खरसाङ केन्द्रबाट राति 9:30 प्रसारण गरिनेछ यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि राति 10 बजे विविध भारतीको संगीतमय प्रस्तुति यो कार्यक्रम र श्रोताहरूले एफएम 103.5 MHz अतिरिक्त न्यूसन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जिलिङ एफएम 100.2 MHz 7 प्रसार भारती वेब ओटिटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुनाउन लागिरहेछौँ यस केन्द्रबाट प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट शुरू भएको मनसुन सत्र आज सम्पन्न भयो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा 16 अगस्तमा कोलकाता आउनुहुनेछ र आयुष्मान भारत योजना अन्तर्गत बंगालमा स्वास्थ्य सेवाहरू शुरू गर्नुहुनेछ। पहाड, तराई अनि डुवर्सका जिल्ला महकुमा तथा खण्ड स्तरमा आज भव्य रूपमा हर घर तिरंगा यात्राहरू निकालियो। जीटीए क्षेत्रका सरकारी विद्यालयहरूबारे आज कोलकातामा राज्यका शिक्षा मन्त्रीसित एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा भएको दुष्कर्म र हत्याको मामिलामा तृणमूल कंग्रेसका पूर्व विधायक निर्मल घोषलाई पुलिसले पक्राउ गरेको छ। अब समाचार विस्तारमा। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट शुरू भएको मनसुन सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू भयो। राज्यसभाका सभापति सीपी राधाकृष्णनले आफ्नो समापन वक्तव्यमा सदनमा बारम्बार भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, सदस्यहरूले सदनमा आफ्नो विचार व्यक्त गर्ने अवसरहरू पाए तर जनताको आवाज उठाउन यी अवसरहरूको पूर्ण उपयोग उनीहरूले गरेनन्। उहाँले भन्नुभयो, सदनले 12 विधेयक पारित अनि फिर्ता लिएर आफ्नो मुख्य विधायी कर्तव्यहरू पूरा गरेको छ। श्री राधाकृष्णनले राज्यसभाको

0: कार्यवाही केवल 37 घण्टा 49 मिनट मात्र चलेको बताउनुभयो, जुन सदनको कामको 39.17% मात्र हो। यसअघि विपक्षी दलका नेता तथा कंग्रेस अध्यक्ष मल्लिका अर्जुन खड्गेले उत्तराखण्डको हल्द्वानीमा आफ्नो सार्वजनिक सभापछि रामलीला मैदानमा गरिएको हवनको मुद्दा उठाउनु भएको थियो। श्री खड्गेले सार्वजनिक सभालाई सम्बोधन गरेको र आफ्नो भाषणमा कुनै समुदाय वा धर्मको उल्लेख नगरेको बताउनुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार तयार हुँदाहुँदै पनि विपक्षले सदनमा चर्चा हुन नदिएको आरोप लगाउनु भएको छ। उहाँले विपक्षी सांसदहरूको आचरण लोकतन्त्र विशेष गरी संसदीय लोकतन्त्रका लागि राम्रो नभएको बताउनुभयो।
1: अपोजिशन डिस्कशन से भाग रहे थे। पार्लियामेंट्री डेमोक्रेसी में अपोजिशन डिस्कशन के लिए डिमांड करते हैं और सरकार उसका जवाब देते हैं। ये तरीका होता है, क्योंकि लोगों ने हमको चुना देश सेवा के लिए। तो पहली बार ये दृश्य देखने को मिला कि सरकार खुद कह रहे हैं कि हम डिस्कशन चाहते हैं और अपोजिशन बहाना बना करके डिस्कशन से भाग रहे हैं। तो ये लोकतंत्र के लिए, विशेष करके संसदीय लोकतंत्र के लिए ठीक नहीं है।
0: संसदले खान तथा खनिज विकास एवं विनियमन संशोधन विधेयक 2026 पारित गरेको छ। राज्यसभाले आज यसलाई अनुमोदन गर्यो। आज बिहान सदनको बैठक शुरू हुँदा केन्द्रीय कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले खान तथा खनिज विकास एवं विनियमन अधिनियम 1957 थप संशोधन गर्न विधेयक प्रस्तुत गर्नुभयो। यस विधेयकको उद्देश्य देशमा महत्वपूर्ण खनिजहरूको बढ्दो माग पूरा गर्न खानी क्षेत्रलाई अझ कुशल, निवेश अनुकूल, साधन सम्पन्न बनाउनु हो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा 16 अगस्तमा कोलकाता आइपुग्नुहुनेछ र आयुष्मान भारत योजना अन्तर्गत बंगालमा स्वास्थ्य सेवाहरूको शुरूआत गर्नुहुनेछ। यो कार्यक्रम राज्यमा बीजेपी सरकारको 100 दिन पूरा भएको अवसरमा आयोजना गरिएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रीले सोही दिन नेताजी इन्दोर स्टेडियममा आयुष्मान भारत कार्यक्रममा भाग लिनुहुनेछ। यस कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित हुने अपेक्षा गरिएको छ। राज्य सरकारले 16 अगस्तलाई आयुष्मान दिवसको रूपमा मनाउनेछ र त्यस दिन लाभार्थीहरूका लागि स्वास्थ्य सेवाहरू शुरू गर्नेछ। स्रोतहरू अनुसार 17 अगस्तमा नेताजी इन्दोर स्टेडियममा आयुष्मान भारतसित सम्बन्धित दोस्रो कार्यक्रमको आयोजना पनि गरिनेछ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले 16 अगस्तमा कोलकातामा बीजेपीको प्रशिक्षण कार्यक्रममा पनि भाग लिनुहुनेछ। श्री नड्डाको भ्रमण केन्द्रीय गृहमन्त्री अमित शाहको प्रस्तावित कोलकाता भ्रमणको केही दिन अघि भइरहेको छ। श्री अमित शाह 20 अगस्तमा कोलकाता आइपुग्ने अपेक्षा गरिएको छ। पहाड़भरि जिल्ला महकुमा तथा खण्ड स्तरमा भव्य रूपमा हर घर तिरंगा यात्राहरू निकालियो। सुन्नुहोस् हाम्रा संवाददाताको एक विशेष रिपोर्ट।

0: आज दार्जिलिङ पहाड तराई अनि डुवर्समा कैयन स्थानहरूमा नागरिक समूहहरू जिल्ला प्रशासन तथा विद्यालयहरूको आयोजनामा भव्य तिरङ्गा यात्राहरूको आयोजना गरियो। जिल्ला प्रशासनको तत्वावधानमा दार्जिलिङको चौरस्तादेखि नगर परिक्रमा गर्दै चौरस्तासम्म आज रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमहरूका साथ तिरङ्गा यात्रा निकालियो, जसमा जिल्ला शासक हरिशंकर पानीकर आइएएस उपस्थित थिए। सैकडौँको संख्यामा विद्यालयका नानीहरूले यसमा भाग लिए। यसरी नै महकुमा शासक खरसाङको नेतृत्वमा आज खरसाङमा तिरङ्गा यात्रा समारोह सम्पन्न गरियो। मिरिक, कालेबुङ, सिलगढी महकुमाका कैयन स्थानहरूमा हजारौँ मानिसहरूको सहभागितामा तिरङ्गा यात्रा, बाइक ऱ्याली आदिको आयोजना गरिएको समाचार प्राप्त भएको छ। पश्चिम बङ्गालका मन्त्रीहरू शङ्कर घोष र आनन्दमय बर्मनले पनि विभिन्न कार्यक्रमहरूमा उपस्थिति जनाएका छन्। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: दार्जिलिङ प्रेस गिल्ड मेरो भारत महान गीतको विमोचन अवकाश प्राप्त कर्नल भुवेश कुमार थापाले गर्नुभएको छ। यो देशभक्ति गीतको गायन प्रसिद्ध गायक पेमा लामाज्यूले गर्नुभएको छ भने यसलाई संगीतबद्ध प्रसिद्ध गीतकार चन्दर लोमजेनले गर्नुभएको छ। स्मरण रहोस्, अवकाश प्राप्त कर्नल भुवनेश कुमार थापाको छोरा क्याप्टन ब्रिजेश थापा कश्मीरमा आतंकवादीहरूसित संघर्ष गर्दै शहीद भएका थिए। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। जीटीए क्षेत्रका सरकारी विद्यालयहरूबारे आज कोलकातामा शिक्षा मन्त्रीसित एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा पार्वतीय मामिला मन्त्री तथा कलचिनीका विधायक विशाल लामा उपस्थित थिए। यस बैठकमा पार्वतीय मामिला कार्यालय तथा जीटीएका शिक्षा विभाग र प्रशासनिक अधिकारीहरू उपस्थित थिए। आरजीकर मेडिकल कलेज र अस्पतालमा एक महिला डाक्टर प्रशिक्षुको दुष्कर्म र हत्याको मामिलामा नयाँ मोड़ आएको छ। पानीहाटी तृणमूल कंग्रेसका पूर्व विधायक निर्मल घोषलाई खरदह थानाको पुलिसले पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार उनलाई उडिसाबाट पक्राउ गरिएको हो। आरजीकर मेडिकल कलेजकी एक महिला डाक्टरको हत्यापछि उनको शवको हतारमा दाह संस्कार गरिएको आरोपमा निर्मल घोषको भूमिकाबारे आरोपहरू उठेको छ। नेताजी सुभाष चन्द्र बोसबारे अभद्र अनि अपमानजनक टिप्पणी गरेको विरूद्ध पश्चिम बंगालको भाजपा सरकारले आफ्नै पार्टीका कुचबिहारका राज्यसभा सांसद अनन्त महाराजमाथि कार्यवाही थालेको छ। राज्य सरकारले अनन्त महाराजलाई प्रदान गरेको बंग विभूषण सम्मान फिर्ता लिने घोषणा पनि गरेको छ। डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 जयन्तीको अवसरमा पश्चिम बंगाल सरकारले स्कूलदेखि विश्वविद्यालय स्तरसम्मको पाठ्यक्रममा उहाँको जीवनी र योगदानलाई समावेश गर्ने महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नवान्नमा आयोजित विशेष समितिको पहिलो बैठकपछि यो घोषणा गर्नुभएको हो। पश्चिम बंगाल अनि यससित संलग्न बंगलादेशको तट नजिक उत्तर पश्चिमी बंगालको खाडीमा उत्पन्न निम्न दबाउका कारण पश्चिम बंगालमा भारी वर्षा भइरहेको छ। मौसम विभागले छत्तीसगढ गंगाको मैदानी पश्चिम बंगाल र ओडिसामा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। कोतवाली पुलिसले जिल्लामा लागू औषध विरोधी अभियानको क्रममा लगभग 90 ग्राम ब्राउन सुगर सहित एकजना लागू औषध तस्करलाई पक्राउ गरेको छ। पुलिस टीमले रानी नगर क्षेत्रमा छापा मारेर सो तस्करलाई पक्राउ गरेको हो। पक्रा परेको तस्कर जलपाइगुडीको सरदारपाडा क्षेत्रको बासिन्दा रहेको थाहा लागेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा 16 अगस्तमा कोलकाता आउनुहुनेछ र आयुष्मान भारत योजना अन्तर्गत बंगालमा स्वास्थ्य सेवाहरू सुरु गर्नुहुनेछ। पहाड तराई अनि डुवर्सका जिल्ला महकुमा तथा खण्ड स्तरमा आज भव्य रूपमा हर घर तिरङ्गा यात्राहरू निकालियो। जीटीए क्षेत्रका सरकारी विद्यालयहरूबारे आज कोलकातामा राज्यका शिक्षा मन्त्रीसित एक महत्वपूर्ण बैठक सम्पन्न भयो र आरजीकर मेडिकल कलेज एवं अस्पतालमा भएको दुष्कर्म र हत्याको मामिलामा टीएमसीका पूर्व विधायक निर्मल घोषलाई पुलिसले पक्राउ गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: समाचारपछि श्रोतालाई पुनः स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौ लोकगीतको कार्यक्रम लोकलहरे। राज गुञ्जने स्वर छ गोविन्द सिंह घतानीको।

सुरसङ्गम कार्यक्रममा श्रोताले सुन्दै हुनुहुन्थ्यो देवेन्द्र लेप्चाको स्वरमा आधुनिक गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब समप्रसारण गरी सुनाउन लागिरहेछौँ आकाशवाणीको समाचार क्रमैले नेपाली अनि बङ्गलामा।

0: भुटानी गीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। संसदको दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। नीति आयोगका उपाध्यक्ष अशोक कुमार लहरीले आज भारतलाई विश्वव्यापी उत्पादन केन्द्रको रूपमा स्थापित गर्न प्रमुख क्षेत्रहरू शीर्षकको प्रतिवेदन जारी गर्नुभयो। राष्ट्रसङ्घ सुरक्षा परिषद युएनएससीको आतंकवाद निगरानी टिमले दिल्लीको लाल किल्ला नजिकै भएको घातक आत्मघाती कार विस्फोटको लागि उपमहाद्वीपमा अलकायदा ए कायदा ए हिन्दलाई दोषी ठहर्याएको छ। सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी बिएनपीले आज आफ्ना महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको राष्ट्रपति पदको उम्मेद्वारको रूपमा मनोनित गरेको छ। अनि महाराष्ट्रको मुम्बईमा साकिनाका क्षेत्रमा हिजो गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 8 पुगेको छ। अब समाचार विस्तारमा। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू भयो। राज्यसभाका सभापति सिपी राधाकृष्णनले आफ्नो समापन वक्तव्यमा सदनमा बारम्बार भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, सदस्यहरूले सदनमा आफ्ना विचार व्यक्त गर्ने प्रशस्त अवसरहरू पाएका थिए, तर जनताको आवाज उठाउन यी अवसरहरूको पूर्ण उपयोग गरेनन्। यद्यपि उहाँले सदनले 12 विधेयक पारित अनि फिर्ता लिएर आफ्नो मुख्य विधायी कार्य कर्तव्यहरू पूरा गरेको बताउनुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार तयार हुँदाहुँदै पनि विपक्षीले सदनमा चर्चा हुन नदिएको आरोप लगाउनु भएको छ।
2: अपोजिसन डिस्कसन से भाग रहे थे। पार्लियामेन्ट्री डेमोक्रेसी में अपोजिसन डिस्कसन के लिए डिमांड करते हैं और सरकार उसका जवाब देते हैं। ये तरीका होता है, क्योंकि लोगों ने हमको चुना देश सेवा के लिए। तो पहली बार ये दृश्य देखने को मिला कि सरकार खुद कह रहे हैं कि हम डिस्कशन चाहते हैं और अपोजिशन बहाना बना करके डिस्कशन से भाग रहे हैं। तो ये लोकतंत्र के लिए, विशेष करके संसदीय लोकतंत्र के लिए ठीक नहीं है।
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा आयोजित एउटा विशेष समारोहमा 100 भन्दा बढी कलाकारहरूलाई 2024-25 लागि सङ्गीत नाटक अकादमी फेलोसिप र पुरस्कार प्रदान गर्नुभयो। यी पुरस्कारहरू कला, सङ्गीत, नृत्य, रङ्गमञ्च, लोक र आदिवासी कला, कठपुतली, परम्परागत रङ्गमञ्च र अन्य सम्बन्धित कलाहरूमा उत्कृष्ट योगदान पुर्याएकोमा प्रदान गरिन्छ। यस अवसरमा राष्ट्रपतिले पुरस्कार विजेताहरू आधुनिक भारतको प्रतिभा र समर्पणको प्रतीक भएको बताउनुभयो। उहाँले देशमा सङ्गीत, नृत्य र लोक रङ्गमञ्चका धेरै विधाहरू रहेको उल्लेख गर्नुभयो। राष्ट्रपतिले यो सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र नभई देशको समृद्ध संस्कृति र परम्पराको उपलब्धि भएको बताउनु भएको छ। नीति आयोगका उपाध्यक्ष अशोक कुमार लहरीले आज भारतलाई विश्वव्यापी उत्पादन केन्द्रको रूपमा स्थापित गर्न प्रमुख क्षेत्रहरू शीर्षकको प्रतिवेदन जारी गर्नुभयो। प्रतिवेदनले 12 प्राथमिकता क्षेत्रहरूलाई पहिचान गर्दछ, जसमा विश्वव्यापी प्रतिस्पर्धात्मकता, स्थानीय मूल्य अभिवृद्धि, रोजगारी सृजना र विश्वव्यापी आपूर्ति श्रृङ्खलाहरूमा गहिरो एकीकरणको लागि बलियो सम्भावना छ। प्रतिवेदनले भारतको उत्पादन पारिस्थितिक प्रणालीलाई बलियो बनाउन र विकसित भारतको दृष्टिकोणलाई साकार पार्न रणनैतिक रूपरेखा पनि प्रदान गर्दछ। प्रतिवेदनमा छनौट गरिएका 12 प्रमुख क्षेत्रहरूमा अटोमोबिल, इलेक्ट्रोनिक्स, स्टिल, पुँजीगत सामान, रक्षा र ड्रोन, रसायन, सौर्य ऊर्जा, कपडा, औषधि र चिकित्सक उपकरणहरू, दूरसञ्चार उपकरण, छाला र जुत्ता अनि खाद्य प्रशोधन समावेश छन्। राष्ट्रसङ्घ सुरक्षा परिषद युएनएससीको आतंकवाद निगरानी टिमले दिल्लीको लाल किल्ला नजिकै भएको घातक आत्मघाती कार विस्फोटको लागि भारतीय उपमहाद्वीपमा अलकायदा ए कायदा ए हिन्द अर्थात् एक्युआइएसलाई दोषी ठहरिआएको छ। यस हमलामा 11 मृत्यु भएको थियो। सुरक्षा परिषदको आतंकवाद सम्बन्धी विश्लेषणात्मक सहायता र प्रतिबन्ध निगरानी टिमको रिपोर्ट अनुसार गत वर्ष नोभेम्बरमा भएको हमलाको लागि एक्युआइएसलाई सदस्यलाई आधिकारिक रूपमा जिम्मेवार ठहरियाएको छ। रिपोर्टमा भनिएको छ कि एक्युआइएस छरिएर रहेको संगठनबाट क्षेत्रीय आतंकवादी बनेको छ। रिपोर्टमा एक्युआइएसले बङ्गलादेशलाई त्यहाँ आफ्नो आतंकवादी सेलहरू स्थापना गर्न प्रयोग गर्ने प्रयास गरिरहेको चेतावनी पनि दिएको छ। टिमले दक्षिण एसियामा बढ्दो आतंकवादी खतराबारे चिन्ता व्यक्त गरेको छ। यसअघि फेब्रुअरीमा टिमले जारी गरेको एक रिपोर्टमा लाल किल्ला नजिकै भएको हमलालाई जैस ए मोहम्मदसित जोडिएको उल्लेख गरिएको थियो। नयाँ रिपोर्टमा हमलाको लागि एक्युआइएसलाई प्रत्यक्ष रूपमा दोषी ठहरियाएको छ। एक्युआइएसको स्थापना वर्ष 2014 अलकायदाका तत्कालीन प्रमुख अयामान अल जौहरीले गरेका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। चीन र रूसले यस वर्ष भारतको चौथो ब्रिक्स अध्यक्षताको लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ। भारतका लागि चीनका राजदूत सु फेइहोङ र रुसका प्रभारी राजदूत डी रोमन बाबुसकिलले आज नयाँ दिल्लीमा विवेकानन्द इन्टरनेसनल फाउन्डेसनले आयोजना गरेको ब्रिक्स राजदूतहरूको राउन्ड टेबल बैठकमा भाग लिनुभयो। सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी बिएनपीले आज आफ्ना महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको राष्ट्रपति पदको उम्मेद्वारको रूपमा मनोनित गरेको छ। राष्ट्रपतिको चुनाव 20 अगस्तको दिन हुनेछ। वरिष्ठ सहमहासचिव रुहुल कबीर रिजवीले 78 वर्षीय अनुभवी राजनीतिज्ञले आफ्नो मनोनयनपछि बिएनपी महासचिव र पार्टीको सर्वोच्च नीति निर्माण समितिबाट राजीनामा दिएको घोषणा गर्नुभयो। ढाकास्थित प्रधानमन्त्रीको सचिवालयमा वरिष्ठ बिएनपी नेताहरू र पार्टी अध्यक्ष तारेक रहमान बीच बैठकपछि मनोनयनको घोषणा गरिएको हो। बङ्गलादेशको मुख्य विपक्षी दल जमात ए इस्लामीले आफ्नो सहयोगी लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष अवकाशप्राप्त कर्नल ओली अहमदलाई पनि मनोनित गरेको छ। पूर्व राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आफ्नो कार्यकाल समाप्त हुनुभन्दा लगभग 2 वर्ष अगाडि गम्भीर स्वास्थ्य समस्याको कारण देखाउँदै जुलाई 24 तारिकको दिन राजीनामा दिएपछि राष्ट्रपति चुनाव भइरहेको छ। संसदका अध्यक्ष हाफिज उद्दिन अहमद हाल कार्यवाहक राष्ट्रपतिको रूपमा सेवारत छन्। गृहमन्त्री अमित शाह, स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र विदेश मन्त्री डाक्टर एस जयशंकरले आज तिरङ्गा फहर्याएर हर घर तिरङ्गा अभियानमा सामेल हुनुभएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, तिरङ्गा प्रत्येक नागरिकको पवित्र गौरवको प्रतीक हो र यसले देशको एकताको शक्तिलाई दर्शाउँदछ। सोसियल मिडिया पोस्टमा श्री शाहले मानिसहरूलाई आफ्नो घरमा तिरङ्गा फहर्याउन र लाखौं

0: सरुलाई हर घर तिरंगा अभियानमा सामेल हुन आग्रह गर्नुभएको छ। उहाँले सबैलाई harghartiranga.com मा तिरंगा सीता आफ्नो सेल्फी अपलोड गर्न पनि अपील गर्नुभयो। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज नयाँ दिल्लीको सफदरजंग विमानस्थल क्षेत्रमा हर घर तिरंगा अभियान अन्तर्गत तिरंगा यात्रालाई प्रस्थान गराउनुभयो। संवाददाताहरूसितको कुराकानीमा उहाँले यस पहलबाट प्राप्त भएको अभूतपूर्व प्रतिक्रियामा अपार गर्व र प्रसन्नता व्यक्त गर्नुभएको छ।
1: मुझे बहुत खुशी है और गर्व भी है। आज हमारे मंत्रालय में हमने तिरंगा यात्रा निकाला। ये हर घर तिरंगा कार्यक्रम हर राज्य में, गांव में व्यक्ति इसमें जुड़ रहा है। ये बहुत ही प्रेरणादायक है और ये जरूरी भी है। हम विकसित भारत 2047 तक जो हमारा लक्ष्य आदरणीय प्रधानमंत्री जी के नेतृत्व में हम आगे बढ़ रहे हैं, उसको पाने के लिए हमें एक साथ आगे बढ़ना चाहिए।
0: स्वतन्त्रता दिवस समारोह अघि आज नयाँ दिल्लीको लाल किल्लामा फुल ड्रेस रिहर्सलको आयोजना गरियो। महाराष्ट्रको मुम्बईमा साकिनाका क्षेत्रमा हिजो गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 8 पुगेको छ। राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ, अग्निशमन विभाग र बृहन मुम्बई नगर निगमको संयुक्त टोलीले आज बिहान पहिरो गएको स्थानबाट 28 वर्षीय एक पुरुषको शव निकालेको छ। घटनामा घैते भएका 7 जनाको विभिन्न नगर निगमका अस्पतालहरूमा उपचार भइरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट सुरु भएको मनसुन सत्र आज सम्पन्न भयो। नीति आयोगका उपाध्यक्ष अशोक कुमार लहरीले आज भारतलाई विश्वव्यापी उत्पादन केन्द्रको रूपमा स्थापित गर्न प्रमुख क्षेत्रहरू शीर्षकको प्रतिवेदन जारी गर्नुभयो। राष्ट्रसङ्घ सुरक्षा परिषद युएनएससीको आतंकवाद निगरानी टिमले दिल्लीको लाल किल्ला नजिकै भएको घातक आत्मघातीकार विस्फोटको लागि अलकायदा ए कायदा ए हिन्दलाई दोषी ठहर्याएको छ। सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टीले आज आफ्ना महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको राष्ट्रपति पदको उम्मेद्वारको रूपमा मनोनित गरेको छ। अनि महाराष्ट्रको मुम्बईमा साकिनाका क्षेत्रमा हिजो गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 8 पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

ब्रह्मसंघ कार्यक्रम युवावाणीमा यहाँ सबैलाई स्वागत छ। सधैँ चाहिँ आजको श्रृङ्खलामा पनि यहाँ समक्ष एउटा छुट्टै विषय लिएर उपस्थित भएको छु। आजको श्रृङ्खलामा हामी कुराकानी गर्नेछौँ समाज निर्माणमा युवाको भूमिका। श्रोतागण, समाज भनेको केवल घर र मानिसहरूको समूह मात्र होइन, बरु विचार, संस्कृति, आचरण र व्यवहारको साझा रूप हो। समाज त्यति बेला मात्र बलियो हुन्छ जब त्यसका सदस्यहरू सचेत, जिम्मेवार र सक्रिय हुन्छन्, र यही जिम्मेवारी पूर्ण गर्ने सबैभन्दा ठुलो शक्ति युवामा निहित हुन्छ। युवाहरू नै देशका भविष्य हुन्, उनीहरूकै काँधमा राष्ट्रको आशा टेकेको हुन्छ। युवा अवस्था जीवनको त्यो चरण हो जहाँ जोस, जाँगर र ऊर्जा सबैभन्दा बढी हुन्छ। यही उमेरमा मानिसले नयाँ सपना देख्छ, नयाँ सोच ल्याउँछ र नयाँ दिशा दिन्छ। यदि यही उमेरका युवाहरूले आफ्नो ऊर्जा र क्षमता समाजको भलाइतर्फ प्रयोग गरे भने देश र समाज दुवै समृद्धि बन्न सक्छन्। तर यदि यही ऊर्जा गलत बाटोतर्फ मोडियो भने समाजमा विकृति र अव्यवस्था फैलिन सक्छ। आजको आधुनिक युगमा हामीले युवा शक्तिको उदाहरण विश्वभर देखिरहेका छौँ। कोही प्रविधि र नवप्रवर्तन मार्फत समाज बद्लदैछन्, कोही शिक्षा र जनचेतनाको अभियानमा लागेका छन्, कोही राजनीति र सामाजिक सेवामा अग्रसर छन्। हाम्रा युवाहरूले प्राकृतिक विपत्तिका बेला देखाएको साहस र सेवाभावले सिद्ध गरिसकेका छन् कि युवा चाहिँ परिवर्तनका अगुवा हुन्। तर साथीहरू, समाज निर्माणको बाटो सजिलो छैन। बेरोजगारी, पलायन, नशा र निराशा आजका युवाका अगाडि ठुलो चुनौती बनेका छन्। यी चुनौतीहरू पार गर्नका लागि युवामा

आत्मविश्वास, सकारात्मक सोच र जिम्मेवारी बोध हुन जरुरी छ। युवाले केवल बोल्ने होइन, केही गर्ने भावना राख्नुपर्छ, किनभने परिवर्तन शब्दले होइन कार्यले हुन्छ। त्यसैले आजको कार्यक्रममा हामी यही विषयमा विचार विमर्श गर्दैछौँ, कसरी युवाहरू समाजको विकास र सुधारमा हातेमेलो गर्न सक्छन्। मानव समाज निरन्तर परिवर्तनशील छ, समाजको विकास, सुधार र निर्माणमा सबै उमेर समूहको हात रहन्छ, तर युवा वर्गको योगदान सर्वाधिक महत्त्वपूर्ण हुन्छ। युवाहरू कुनै पनि देशको ढुकुटी, देशको मेरुदण्ड र भविष्यका धरोहर हुन्। उनीहरूमा जोश, उत्साह, नवीन सोच र ऊर्जा हुन्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले समाज निर्माणको आधारशिला नै युवाको भूमिका हो भनिन्छ। समाज निर्माण भन्नाले केवल भवन वा बाटो बनाउनु होइन, बरु नैतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक र सामाजिक चेतनाको विकास गर्नु हो। यो यस्तो प्रक्रिया हो जसले समाजलाई अनुशासित, सभ्य, समृद्ध र सम्मानमूलक बनाउँछ, जहाँ जोश, स्वास्थ्य, रोजगार, सम्मान अवसर र सामाजिक न्याय सबैका लागि सुनिश्चित हुन्छ। त्यही समाज वास्तवमै निर्मित समाज हो। युवा अवस्था जीवनको यस्तो चरण हो जहाँ शारीरिक, मानसिक र भावनात्मक ऊर्जा चरममा हुन्छ। यही उमेरमा मानिसले नयाँ सोच्न, नयाँ गर्न र नयाँ दिशा दिन सक्छ। समाजका हरेक क्षेत्रमा शिक्षा, राजनीति, विज्ञान, कला, खेलकुद वा समाज सेवा युवाको सहभागिता नहुने हो भने त्यो समाज ठप्प जस्तै हुन्छ। युवाहरूले पुराना सोच र परम्परालाई समयअनुसार रूपान्तरण गर्ने क्षमता राख्छन्। समाज निर्माणमा युवाको प्रमुख भूमिका, शैक्षिक चेतना फैलाउनमा साक्षरता र ज्ञान नै समाजको आधार हो। शिक्षित युवावर्गले निरक्षरता अन्त्य गरी समाजमा सचेतना फैलाउन सक्छ। उनीहरूले बालबालिकालाई विद्यालय जान प्रेरित गर्न, अभिभावकहरूमा शिक्षा सम्बन्धी जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। नैतिक र सांस्कृतिक मूल्य जोगाउन, आधुनिकीकरणको बहानामा हाम्रो परम्परा, संस्कृति र नैतिकता हराउँदै जाँदा युवावर्गले त्यसलाई संरक्षण र प्रवर्तन गर्नुपर्छ। लोक संस्कृतिको अध्ययन, भाषा र परम्पराको सम्मान युवाबाटै सम्भव हुन्छ। सामाजिक सेवा र जनचेतना अभियानमा रक्तदान, वृक्षरोपण, सरसफाइ, नशा निवारण, महिला सशक्तिकरण, बाल अधिकार जस्ता विषयहरूमा युवाहरूले नेतृत्व लिए समाजमा सशक्त बन्दै सन्देश दिन सक्छन्। राजनीतिक सचेतना र नेतृत्व, जिम्मेवार र नैतिक राजनीति निर्माणका लागि युवाको प्रवेश अति आवश्यक छ। भ्रष्टाचार, विभाजन र अन्याय विरुद्ध आवाज उठाउने साहस युवामा नै हुन्छ। राष्ट्र निर्माण र रोजगार सृजनामा सिपयुक्त, आत्मनिर्भर र उद्यमशील युवाले रोजगारी सृजना गर्न सक्छन्। स्वदेशमै अवसर खोज्ने र अरूका लागि अवसर बनाउने युवाको सोच समाजलाई आर्थिक रूपमा सबल बनाउँछ। आजको युग प्रवृत्तिको युग हो। युवाहरूले इन्टरनेट, एप र डिजिटल प्लेटफर्म मार्फत सामाजिक समस्याहरूको समाधान खोज्न सक्छन्, जस्तै अनलाइन शिक्षा, स्वास्थ्य सेवा र स्थानीय उत्पादनको बजार विस्तार। चुनौती र जिम्मेवारी, तर समाज निर्माणको यो यात्रा सहज छैन। बेरोजगारी, मस्तिष्क पलायन, नशा सेवन, विकृति र राजनीतिक दुरुपयोगले युवाको क्षमता क्षीण पारिरहेका छ। युवाले आफ्नो ऊर्जा सकारात्मक दिशामा प्रयोग नगर्ने हो भने समाज बिग्रन सक्छ। त्यसैले युवावर्गले अनुशासन, नैतिकता, राष्ट्रिय प्रेम र सहिष्णुता अँगाल्न जरुरी छ। अन्तत युवा बिना समाजको कल्पना असम्भव छ। युवाहरू नै आजको निर्माणकर्ता र भोलिका नेतृत्व हुन्। उनीहरूले आफ्नो जिम्मेवारी बुझेर इमान्दारपूर्वक समाज सुधारको अभियानमा लाग्यो भने हाम्रो देश र समाजले नयाँ उचाइ पाउनेछ। त्यसैले भनिन्छ, युवाको हातमा देशको भविष्य छ र समाजको दिशा पनि। अब हामी हाम्रो आजको कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। पुरा कार्यक्रमभर हामीले एउटा अत्यन्त महत्त्वपूर्ण विषय, समाज निर्माणमा युवाको भूमिकामाथि गम्भीर रूपमा चर्चा गर्यौँ। प्रिय श्रोताहरू, समाज तब मात्र विकासशील हुन सक्छ जब त्यस समाजका युवाहरू सचेत, अनुशासित र जिम्मेवार हुन्छन्। समाजको रूपरेखा वृद्धहरूले कोर्छन् र त्यसलाई रङ्ग भर्ने, जीवन्त बनाउने काम युवाहरूले गर्छन्। उनीहरूको हातमा देशको भविष्य र उनीहरूको सोचमा समाजको दिशा बस्छ। युवाले चाहे भने पत्थर पनि फुलाउन सक्छ।

किनभने उनीहरूसँग हुन्छ ऊर्जा, निडरता र असम्भवलाई सम्भव बनाउने क्षमता। हामीले बिर्सनु हुँदैन इतिहासका पानाहरूमा जति पनि परिवर्तनका कथा छन् तिनीहरू युवाको हातले नै लेखिएका छन्। चाहे त्यो स्वतन्त्रताको आन्दोलन होस्, प्रवृत्तिको क्रान्ति होस् वा सामाजिक सुधार, हरेक ठाउँमा युवाको सङ्घर्ष र त्याग मिसिएको पाइन्छ। तर आजको वास्तविकता के हो भने युवाहरू धेरै हदसम्म दिशाहीन हुँदै गइरहेका छन्। बेरोजगारी, पलायन, नशा र नकारात्मक सोचले उनीहरूको क्षमता दबाइरहेको छ। समाजले पनि कहिलेकाहीँ युवाहरूलाई अविश्वासका दृष्टिले हेर्छ। तर यिनै कठिनाई र चुनौतीहरू बीचबाट उठेर यदि युवाले सकारात्मक सोच र दृढ लक्ष्य लिएर अघि बढ्यो भने समाज मात्र होइन देशको स्वरूप नै बदल्न सकिन्छ। हामीले युवामा रहेको ऊर्जा र सम्भावनालाई नकार्नु हुँदैन, बरु त्यसलाई सही दिशामा मार्गदर्शन गर्नुपर्छ। समाजले प्रोत्साहन र विश्वास दिनुपर्छ र युवाले आफ्नो जिम्मेवारी बिर्सनु हुँदैन। समाज सुधारको जिम्मा अरूमा नथपेर म के गर्न सक्छु भन्ने सोच लिनु नै सच्चा युवाको चिन्हारी हो। प्रिय साथीहरू, यदि प्रत्येक युवाले आफ्नो गाउँ, विद्यालय, टोल वा समुदायमा केही सानो सकारात्मक काम गर्ने प्रण गर्यो भने त्यो सानो कामहरू जोडिँदै गएर ठुलो परिवर्तनका बिउ बन्छन् र त्यसैबाट निर्माण हुन्छ शिक्षित, सचेत, समान र समृद्ध समाज। अन्त्यमा म यही भन्न चाहन्छु, युवा केवल उमेरले होइन विचारले युवा हुन्छ। जो सोच्न सक्छ त्यो गर्न सक्छ, जो गर्न सक्छ उसैले समाज बदल्न सक्छ। सन्देशसहित हामी सबै युवाहरूले आफ्नो जिम्मेवारी आत्मसात गरी इमान्दारी र जोसका साथ समाज निर्माणको यात्रामा अघि बढौँ। सकारात्मक सोच, सेवा भावना र एकताको बलमा हामीले हाम्रो हातले बनाऊ उज्यालो, समान र समृद्ध समाज। पुरनसँगै कार्यक्रम युवा भनी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ पार्लियामेन्ट रिभ्यू।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार एकांश खरसाङको प्रस्तुति चर्चा चौतारी।

0: नमस्कार श्रोतागण, आजको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आज हामी एउटा निकै महत्वपूर्ण र भावनात्मक विषय बारे चर्चा गर्नेछौ र त्यो विषय हो हर घर तिरंगा अभियान। तिरंगा देशको आन बान र शान हो, देशको पहिचान हो। तिरंगा देशको केवल मान नरहेर देशवासीको एकताको निशान पनि हो। र यस विषयमा चर्चाका निम्ति हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री सुरक्षा सेन्चुरी। उहाँ एकजना प्रसिद्ध गायिका हुनुहुन्छ। किशोरी अवस्थादेखि नै उहाँ गायन क्षेत्रमा निकै नाम कमाइसक्नु भएको छ र यसरी गायन क्षेत्रमा उहाँले भारतका लगभग 28 राज्यहरूमा भ्रमण गरिसक्नु भएको छ र उहाँ सांस्कृतिक कार्यक्रमलाई लिएरै सायद इजरायल पनि जानेवाला हुनुहुन्छ। र सुरक्षा सेन्चुरीजी, तपाईँलाई आकाशवाणी समाचारको यस चर्चा चौतारी कार्यक्रममा चर्चामा सहभागी बन्न हाम्रो स्टुडियोमा आफ्नो बहुमूल्य समय दिएर उपस्थित हुनुभएकोमा तपाईँलाई स्वागत र नमस्कार छ।
1: हार्दिक आभार सरलाई एकदमै धन्यवाद दिन चाहन्छु। मलाई यति महत्वपूर्ण कार्यमा यसरी निम्त्याइदिनु भएकोमा एकदमै सरप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: सुरक्षाज्यू,
1: हजुर सर,
0: हिजो
1: हजुर
0: 9 अगस्तदेखि 17 अगस्तसम्म
1: हजुर
0: प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा हर घर तिरंगा अभियान शुरू भएको छ।
1: हजुर,
0: र यो अभियान केवल यो वर्ष नै शुरू भएको होइन, यसको शुभारम्भ 2022 नै भएको हो र प्रत्येक 9 अगस्तदेखि 17 अगस्तसम्म प्रत्येक वर्ष यो अभियान 2022 शुरू भएको छ, जसमा देशका प्रत्येक व्यक्तिले राष्ट्रिय झण्डा तिरङ्गामाथि गर्वबोध गर्छन्, आफ्ना घरमा तिरङ्गा फहराउँछन्, आफ्ना वाहनहरूमा तिरङ्गा लगाउँछन् र व्यापक जनसमूहमा हजारौँ हजारको समूहमा तिरङ्गा यात्रा, तिरङ्गा र्याली,

0: तिरङ्गा का साथमा एउटा मार्च गरेको पनि हामी देख्छौँ. जम्मू कश्मीरदेखि लेह लद्दाख, त्यही कश्मीर जहाँ कुनै समय तिरङ्गा फहराउन दिँदैन थिए आतंकवादीहरूले, र तिरङ्गा फहराउनु एउटा अपराध जस्तो बोध हुन्थ्यो. आज कश्मीरका कुना कुनामा विद्यालयमा मानिसहरूले व्यापक रूपमा तिरङ्गा यात्रा निकालिरहेका छन्. र तपाईँको विचारमा हर घर तिरङ्गाको मुख्य उद्देश्य के हो?
1: हर घर तिरङ्गा केवल घर घरमा राष्ट्रिय झण्डा फहराउने अभियान मात्र होइन, यो हाम्रो देशप्रतिको माया, सम्मान र एकताको भावना व्यक्त गर्ने एउटा सुन्दर माध्यम पनि हो जस्तो लाग्छ सर.
0: हजुर
1: सर. अनि यस अभियानको मुख्य उद्देश्य प्रत्येक नागरिकमा राष्ट्रिय झण्डाप्रति सम्मान र देशप्रतिको अपनत्वको भावना अझै बलियो बनाउनु हो जस्तो लाग्छ. जब हामी आफ्नो घरमा तिरङ्गा फहराउँछौँ, त्यसले हामी राष्ट्रको नागरिक हौ भन्ने भावनालाई मजबुत बनाउँछ जस्तो लाग्छ मलाई चाहिँ.
0: हजुर हजुर हजुर. अनि सुरक्षा ज्यू,
1: हजुर सर,
0: यो हर घर तिरङ्गा अभियान आज एउटा व्यापक स्तरमा जन आन्दोलन भइसकेको छ, र यसका मिठा स्लोगनहरूको साथ, नाराहरूका साथ मानिसहरूले भारत माता की जय को साथ तिरंगा अभियान में सक्रिय देखिन्छन्. के युवा, के तरुण, के बुजुर्ग, के स्कूले नानीहरू, हर क्षेत्र में अहिले तिरंगा को गुंज हामीले सुनिरहेका छौं. यस प्रकारले

0: सुरक्षाज्यू,
1: हजुर सर,
0: राष्ट्रिय झण्डाले तपाईँका लागि के अर्थ राख्दछ?
1: मेरो लागि तिरङ्गा केवल तीन रङको झण्डा मात्र नभएर सर, यसमा हाम्रो देशको इतिहास, सङ्घर्ष, बलिदान, गौरव र भविष्यको सपना जोडिएको छ। केसर या साहस र त्यागको प्रतीक हो, सेतो शान्ति र सत्यको प्रतीक हो, अनि हरियो समृद्धि र विकासको प्रतीक हो। बीचमा रहेको अशोक चक्रले निरन्तर अघि बढिरहने हामीलाई प्रेरणा दिन्छ,
0: विकास प्रति देश अग्रसर होस्। र यही कुरा अहिलेको यो स्लोगनमा इंकित गरिएको छ। र त्यो हर घर तिरङ्गाको लक्ष्य र तिरङ्गाको वर्णन यसरी नै गरिएको छ। केसरिया त्याग र समर्पण, सेतो रङ शान्तिको प्रतीक, अनि हरियो रङ हरियाली अर्थात् समृद्धिको प्रतीक, र त्यसमा चक्र यानि गति, विकासको गति, देशको निरन्तर विकासको गतिको प्रतीक होइन र युवाहरूले यस अभियानमा कसरी योगदान दिइरहेका छन् र दिन सक्छन्?
1: युवाहरूको भूमिका यस हर घर तिरङ्गामा निकै महत्त्वपूर्ण छ। हामीले घरमा तिरङ्गा फहराउने मात्र होइन, यसको इतिहास र महत्त्व बुझ्नुपर्छ र अरूलाई पनि बुझाउनुपर्छ। सामाजिक सञ्जाल मार्फत सकारात्मक सन्देश फैलाउन सक्छौँ, राष्ट्रिय पर्व तथा कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन सक्छौँ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, देशको एउटा एक जिम्मेवारी नागरिक बन्न सक्छौँ।
0: हजुर हजुर, सुरक्षाजी, प्रधानमन्त्री नरेन्द्र मोदीले हर घर तिरङ्गा अभियानमा देशका प्रत्येक नागरिकलाई जोडिने आह्वान यस प्रकार गर्नु भएको छ।
2: पिछले साल की तरह ही इस बार भी हमें हर घर तिरंगा फहराना है। हर घर तिरंगा, हर दिल तिरंगा, हर मन तिरंगा, हर मकसद तिरंगा, हर सपना तिरंगा, हर संकल्प तिरंगा। मैं आज सभी देशवासियों से, विशेष रूप से युवाओं को, हर घर तिरंगे इस आंदोलन से जुड़ने का और इसका प्रचार प्रसार करने का भी आग्रह करता हूं।
0: सुरक्षा जी, प्रधानमंत्री नरेंद्र मोदी जी ले हर मन तिरंगा, हर घर तिरंगा, हर विचार तिरंगा, हर संकल्प तिरंगा, हर अभियान तिरंगा, हर राष्ट्रीय विकास तिरंगा बारे स्पष्टता का साथ जन भागीदारी सबैको होस् भन्ने आह्वान गर्नुभएको छ। र यो अभियानका पछाडि प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका धेरै महत्त्वपूर्ण छ। तपाईँले यसलाई कसरी हेर्नुहुन्छ?
1: हजुर, हाम्रो माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले हर घर तिरङ्गा अभियान मार्फत देशका नागरिकहरूलाई राष्ट्रिय झण्डासँग भावनात्मक रूपमा जोडिने एउटा ठूलो अवसर दिनुभएको छ। उहाँले देशवासीहरूलाई आफ्नो घरमा तिरङ्गा फहराउन र राष्ट्रिय झण्डाप्रति सम्मान व्यक्त गर्न आह्वान गर्नुभएको छ। मलाई लाग्छ यस्तो अभियानले विशेष गरी अहिलेको हाम्रो युवा पुस्ताहरूमा देशप्रतिको जिम्मेवारी र राष्ट्रिय गौरवको भावना अझै बलियो बनाउन सहयोग गर्छ।
0: हजुर सुरक्षाजी, तिरङ्गालाई हामी यति धेरै सम्मान गर्छौँ र सम्मान गर्नु पनि पर्छ, तर यो सम्मान किन गर्नुपर्छ त्यो कुरा पनि देश

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र समय यस बेला रातिको ठिक 10:30 अनि 9 सेकेन्ड भइरहेछ र यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा गरिन्छ। भोलि बिहान 6:20 भोलिका विविध कार्यक्रमहरूको साथ हजुरहरूको सेवामा पुनः उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्र महेश्वर थामी लगायत प्रसारण सहयोगी रिग्देन तामाङ साथै म उद्घोषिका दिपा राणा पनि हजुरहरूबाट आज्ञा चाहन्छौ। हवस् त, शुभरात्रि, जय हिन्द।

क्रमणको साथ हजुरहरूको सेवामा पुनः उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्र महेश्वर थामी लगायत प्रसारण सहयोगी रिग्देन तामाङ साथै म उद्घोषिका दिपा राणा पनि हजुरहरूबाट आज्ञा चाहन्छौ। हवस् त, शुभरात्रि, जय हिन्द।